0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
3: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
2: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि?
3: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
4: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 98484273059।
5: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
5: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
6: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
5: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचना आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
6: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढी कैलाली।
7: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
8: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
9: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
8: के गर्छ र सन मेडिकेयरले?
9: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
8: यति गरेपछि धेरै राहत हुने रहेछ त।
9: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
8: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
10: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ? छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रूफिंग एण्ड होम डेकोर ले ल्याएको छ। वाटर प्रूफिंग र होम डेकोर सम्बन्धित पीवीसी डब्लूपीसी र प्लेटेड प्यानल को काम र बिक्री को सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रूफिंग एण्ड होम डेकोर टीकापुर का लागि सम्पर्क भरत अधिकारी सशस्त्र प्रहरी कोण पछाड़ी फोन नंबर 98648 36213।
11: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।
12: को साझा खबर हो सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
13: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
12: आज 2083 साल जेठ 7 गते बिहीबार मे 21 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको पञ्चमी तिथि विश्व संस्कृति दिवस।
13: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
12: नेपाली चिया निर्यातमा भारतको कुकुलो नीति, धानको उत्पादन घट्दा मधेस प्रदेशको अर्थतन्त्र शिथिल, प्रदेश सरकारमा पालो फेर्न कांग्रेस एमालेको कसरत।
13: स्वास्थ्य बीमा कार्यक्रमप्रति सरकारी अस्पताल नै असन्तुष्ट, खोला किनारको मापदण्डबारे आफ्नै फैसला सर्वोच्चद्वारा खारेज, दक्षिण एसियामै उच्च करको बोझ नेपालमा।
12: निर्माणाधीन संसद भवनको प्रतिनिधि सभा हलबाटै बजेट प्रस्तुत गर्ने तयारी, रानी सैन सीमा विवाद का कारण हुम्ला र बाजुरामा पनि तनाव, स्थानीय तहले कृषिमा पर्याप्त लगानी नगरेको किसानको गुनासो।
13: द्वन्दका कारण गाजाका अस्पतालहरूमा अधिकांश चिकित्सकीय उपकरणमा समस्या, हर्मुज जलमार्गबाट उल्लेखनीय जहाज वारपार, बेलायत सरकारद्वारा तेल निर्यातमा नयाँ व्यापार अनुमति।
12: र अन्तर्राष्ट्रिय टी20 आई सिरिज छनौटमा नेपालद्वारा मलेसिया 2 विकेटले पराजित, अमेरिका आईसीसी विश्वकप लीग 2 को शीर्ष स्थानमा फर्कियो। छैठौं अन्नपूर्ण म्याराथन 20 गते हुने।
14: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
12: साझा खबरको सबैभन्दा शुरूमा नेपाली चिया निर्यातमा भारतले खुकुलो नीति लिएको प्रसंग।
13: भारतको टी बोर्डले नेपाली चियामाथि लगाएको अवरोध हटाएको छ। मंगलबार एक सूचना जारी गर्दै भारतको टी बोर्डले नेपाली चियामाथि लाग्दै आएको अवरोध हटाएको जानकारी दिएको हो। यसअघि भारतले 1 मेदेखि नेपालबाट निर्यात हुने चियामा ल्याब परीक्षणको नाममा अवरोध गर्दै आएको थियो, जसका कारण नेपाली चिया उद्योगले निर्यात गर्दा झन्झट झेल्नु परेको थियो। भारतको टी बोर्डले 1 मेदेखि लागू हुने गरी नेपाली चिया बोकेको प्रत्येक गाड़ीको नमूना परीक्षण गर्ने जनाएको थियो। भारतले चिया बोर्ड निर्देशिका देखाउँदै नेपाली चियालाई अवरोध खड़ा गरेको थियो। परीक्षणको रिपोर्ट आउन कम्तीमा 15 दिन लाग्ने गरेको थियो, जसका कारण पछिल्लो 19 दिनमा गएको 2 गाड़ी पनि नेपाली चिया भारतीय गोदाममा थन्किएका छन्। जुन चियाको ल्याब परीक्षणको रिपोर्ट हालसम्म नआएको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य राज पराजुलीले बताउनुभयो। तर 19 मेमा जारी भएको सूचनाले नेपाली चियालाई राहत भएको उहाँले बताउनु भएको छ। संशोधन गर्दै नेपाली चिया माथिको कड़ाई खुकुलो बनाएको छ। 1 मे यता प्रत्येक गाड़ीको परीक्षण गर्ने भनिए तापनि अब एसओपी संशोधन गरेपछि संकलन गरेर परीक्षण गर्ने गरी नयाँ नियम ल्याइएको पनि पराजुलीले बताउनु भएको छ। नेपाली चियाको मुख्य बजार भारत मानिन्छ। नेपालमा उत्पादन हुने सीटीसी र अर्थोडक्स चिया ले वर्षेनी करिब 5 अर्बको विदेशी मुद्रा भित्राउँदै आएको छ। नेपालबाट निर्यात हुने चिया मध्ये करिब 95% चिया पूर्वी नाका काकरभिट्टाबाट निर्यात हुँदै आएको छ। त्यस्तै अब नेपाली चियाले दीर्घकालीन समाधान खोजेको पनि उत्पादक किसानहरूले बताएका छन्।
12: आगामी आर्थिक वर्षको बजेट सिंहदरबार स्थित पुतली बगैंचाबाट बगैंचामा निर्माणाधीन संघीय संसद भवन अन्तर्गत प्रतिनिधि सभाको हलबाटै वाचन गर्ने गरी संघीय संसद सचिवालयले तयारी गरेको छ। शहरी विकास तथा भवन निर्माण विभागका अनुसार 15 जेठमा बैठक बस्ने गरी उक्त हल निर्माणको काम सकाउने कोशिश भइरहेको छ। उक्त हल 400 सीट क्षमताको छ। विभागका अनुसार संघीय संसद भवनको समग्र भौतिक प्रगति 96% पुगेको छ। प्रतिनिधि सभामा हलको मात्रै भौतिक पूर्वाधारतर्फ 99% प्रगति छ भने इन्टेरियर डिजाइन प्रगति 96% पुगेको छ। विभागका प्रवक्ता रोशन श्रेष्ठले 15 गते संसद चलाउने गरी हलको निर्माण कार्य सकाउने कोशिश भइरहेको बताउनुभयो। उहाँले राष्ट्रिय सभाको हल पनि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। सिंहदरबार स्थित पुतली बगैंचाको 151 रोपनी क्षेत्रफलमा निर्माणाधीन भवनमा 8 ब्लक छन् भने 12 छुट्टा छुट्टै भवन बनाइएको छ, जसमा 400 सीट क्षमताको प्रतिनिधि सभा, 100 सीट क्षमताको राष्ट्रिय सभा छ। यी दुवैका बीचमा मुख्य प्रवेशद्वार छ, जसको दाहिनेतिर राष्ट्रिय सभा र देव्यतर्फ प्रतिनिधि सभा छ। मुख्य भवनसँगै सहायक भवनहरू पनि छन्, जहाँ संसदीय दलको कार्यालय, समितिको हल, 2 संसद सचिवालय भवन, पुस्तकालय, संग्रहालय र समयना गृह लगायत छन्। भीभीआईपीका लागि छुट्टै भवन, विशाल पार्किङ, सुरक्षाकर्मी बस्ने ठाउँ सहित आवश्यक सबै सेवा समेटिने संरचना पनि तयार हुन लागेको छ। यसैबीच प्रतिपक्षी श्रम संस्कृति पार्टीले प्रधानमन्त्री र मन्त्रीहरूको जवाफ माग्दै केही दिनदेखि गर्दै आएको संसद अवरोधलाई हिजो पनि निरन्तरता दियो। प्रधानमन्त्री र मन्त्रीहरू संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृतिका सांसदहरूले हिजो प्रतिनिधि सभा बैठकमै फेरि प्लेकार्ड देखाए। उक्त पार्टीले 4 जेठ यता हरेक बैठकमा प्लेकार्ड सहितका विरोध गर्दै आएको छ। अघिल्ला 2 दिन जस्तै हिजो पनि अध्यक्ष हर्क साङपाङ सहितका सांसदहरू प्लेकार्ड सहित उठेर नाराबाजी गर्दै बैठक अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले मर्यादामा रहन पटक पटक चेतावनी दिनुभयो।
15: माननीय सदस्य हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु। प्रतिनिधि सभाको बैठकको मर्यादा कायम गर्नु सबै माननीय सदस्यहरूको कर्तव्य हो। प्रतिनिधि सभा नियमावली 2079 नियम 20 खण्ड झ बमोजिम सभाको मर्यादा कायम राख्न माननीय सदस्यहरूलाई आग्रह गर्दछु।
12: नियम 15(2) पालना गर्नुपर्ने, संसदीय सर्वोच्चता कायम गर्नुपर्ने, सरकार संसदप्रति जवाबदेही बन्नै पर्ने, प्रतिपक्षीको आवाज दबाउन नपाइने जस्ता नारा लगाएर विरोध जनाइएको थियो। संसदीय विभेद बन्द गर्न, बोल्ने समय बढ़ाउन र विदेशी ऋण बन्द गर्न पनि श्रम संस्कृतिको माग छ। सुकुम्बासी र गरीबलाई बाँच्न दिनुपर्ने, सहकारी पीड़ितलाई न्याय दिनुपर्ने, सहकारी पीड़ितलाई राज्य कोषबाट नभई ठगी गर्नेबाटै रकम फिर्ता गराउनुपर्ने र सरकार जवाबदेही नभए राजीनामा दिनुपर्ने माग पनि श्रम संस्कृति पार्टीले राखेको छ। प्रतिनिधि सभा नियमावली 2079 नियम 3 भने अभद्र व्यवहार गर्ने सदस्यहरूलाई सभामुखले चेतावनी दिन सक्ने व्यवस्था छ। त्यसपछि तुरन्तै सदस्यले आफ्नो व्यवहार सच्याउनुपर्छ। बैठकको शुरूमै उठेर विरोध गरेपछि प्रतिनिधि सभाको मर्यादा कायम गर्न सभामुखले नियम 20 खण्ड झ बमोजिम पटक पटक आग्रह पनि गर्नुभयो। नियम 30 रहेको व्यवस्थातर्फ उहाँले ध्यानकर्षण गराउँदै आउनु भएको छ। चेतावनीलाई अवज्ञा गरेमा बैठक कक्षबाटै बाहिर निकाल्न सक्ने व्यवस्था नियम 31 रहेको छ।
13: सरकारले तोकेको खोला किनारको मापदण्ड बाहेक दायाँ बायाँ थप 20 मिटर छाडेर संरचना निर्माण गर्नुपर्ने आफ्नै फैसला सर्वोच्चले खारेज गरेको छ। हिजो सार्वजनिक एक फैसलाको पूर्ण पाठमा सर्वोच्चले उक्त फैसला कार्यकारी नीतिगत क्षेत्राधिकारमाथि हस्तक्षेप भएको उल्लेख गरेको छ। 2065 मंगिरमा निर्धारित मापदण्ड भन्दा धेरै हुने गरी सर्वोच्चले फैसला गरेको थियो। जुन कार्यान्वयनमा गए 8,300 भन्दा बढ़ी घर तथा टहरा भत्किने र 42,000 नागरिक विस्थापित हुने अनुमान गरिएको थियो। क्षतिपूर्ति बाफत मात्र राज्यले 21 अर्ब 26 अर्ब रूपियाँ आवश्यक पर्ने पनि जनाइएको छ। यसमा सरकार पुनरावलोकनमा गएकोमा सर्वोच्चको पूर्ण इजलासले 20 मिटरको मापदण्ड सम्बन्धी फैसला गत 4 माघमा उल्ट्याएको थियो। यसैबीच प्रधान न्यायाधीश नियुक्तिमा असन्तुष्ट सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल लामो विदामा बस्नु भएको छ। प्रधान न्यायाधीशका रूपमा मनोज कुमार शर्माले पदभार ग्रहण गर्नु अगावै उहाँले 20 दिनका लागि विदा लिनु भएको हो। सामान्यतया न्यायाधीशले विदा लिई स्वीकृत भएपछि विदा बस्नुपर्छ, तर मल्लले मंगलबार नै कायम मुकायम प्रधान न्यायाधीशको हैसियतमा आफ्नो विदा स्वीकृत गरेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
16: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा स्थानीय सरकारबाट किसानको अपेक्षा,
17: क्वालिटी जति राम्रो बनाउनुहुन्छ त्यही धेरै पैसा पर्छ भनेर उहाँहरूले त्यो खालको परिपाटी बसाल्न सक्ने भने त त्यो स्थानीय त त्यसै चलिहाल्छ।
13: रानी सैन्य सीमा विवादका कारण हुम्ला र बाजुरामा पनि तनाव, स्थानीय तहले कृषकमा पर्याप्त लगानी नगरेको गुनासो लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
19: नेपाल सरकार विज्ञापन बोर्ड। नवजीवन सहकारी संस्था लिमिटेडको 32 वार्षिक साधारण सभा तथा सो सभाले गर्ने संस्थाको नयाँ कार्य समितिको निर्वाचन समेत निम्न मिति समय र स्थानमा हुने भएकाले संस्थाका सम्पूर्ण शेष सदस्य महानुभावहरूलाई संस्थाको शेष सदस्य परिचय पत्र वा नेपाल सरकारले प्रमाणित गरी जारी गरेको फोटो सहितको परिचय खुल्ने कागजातका साथ उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ। मिति 2083 जेठ 9 गते शनिबार, समय बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म, स्थान ओम प्यालेस धनगढी कैलाली, नवजीवन सहकारी संस्था लिमिटेड धनगढी कैलाली। विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091520283।
20: सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
21: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
16: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
13: बाजुरा र हुम्लाको सीमा क्षेत्र रानी सैन लामपाटा च्याचौर क्षेत्रमा उत्पन्न सीमाना विवाद हिंसात्मक बनेपछि 6 जना गम्भीर घाइते भएका छन्। सीमा क्षेत्र लामपाटामा बाजुरा प्रहरीले अस्थायी प्रहरी चौकी स्थापनाका लागि भवन निर्माणको काम अघि बढ़ाएपछि उक्त क्षेत्र हुम्लामा पर्ने भन्दै विवाद बढ़ेको हो। त्यही क्रममा साईपालको आधार शिविर रानी सैन जान लागेको बाजुराको हिमाली गाउँपालिकाको टोलीमाथि हुम्लाको सर्के गार्डमा रिप गाउँ र खरपुनाथका राय थाली गाउँका युवाहरूको समूहले आक्रमण गरेको थियो। साइपल जान लागेको धनगढ़ी उपमहानगरपालिकाको टोलीलाई पनि युवा समूहले फर्काइदिएको छ। घाइते मध्ये 4 जनालाई सिमिक एयरको हेलिकप्टर मार्फत उपचारका लागि सुर्खेत ल्याइएको थियो। स्थानीय कवारी खोला भन्दा वारीपट्टी चौकीको संरचना बढ़ाउन खोजिएको भन्दै विरोध जनाएपछि 2 जिल्लाका स्थानीय बीच झडप भएको बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरोलाले सीआईएनलाई बताउनुभयो।
22: धेरै टाढा भयो प्रहरी चौकी भनेर, एउटा सुरक्षाको लागि प्रहरी चौकी स्थापना गर्नलाई भनेर त्यहाँ चाहिँ प्रदेश सरकारले बजेट विनियोजन गरेर हिमाली गाउँपालिका मार्फत कार्यान्वयन हुँदै गर्दा हुम्ला पक्षबाट चाहिँ त्यहाँ प्रहरी चौकी समन्वयन नगरी राखियो वा राख्नु हुँदैन भन्ने हिसाबमा उहाँहरूले अलिकति एजिटेसन विरोध गर्नुभयो र विरोध गर्ने क्रममा अलिकति बाजुराकै भनिएका ठाउँहरूमा आएर उहाँहरूले दोष प्रकट गरेर तोडफोडको कामहरू पनि भएर 5 जना घाइते हो। 5 जना मध्ये 4 जनालाई आज सुरखेतमा हेलिलिफ्ट गरेर लगेको अवस्था छ।
12: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। नयाँ पत्रिका दैनिकमा पदमा छँदा राईदाई अहिले मुद्दामाथि मुद्दा शीर्षकमा सुभाष भट्टले लेख्नुभएको खबर छापिएको छ। भ्रष्टाचारको रकमी बलमा सत्ता र शक्तिलाई नै फनफनी घुमाउन सक्ने दुई पात्र नेपालको प्रशासनिक वृत्तमा चर्चित थिए। चर्चित त अहिले पनि छन् तर चर्चा चाहिँ पहिलेको भन्दा ठिक उल्टो छ। केही वर्ष अघिसम्म कमिशन ठेक्का सेटिङको साम्राज्य हाँकेका उनीहरू अहिले मुद्दै मुद्दाको खातमा अनिश्चित जेल जीवन कटाइरहेका छन्। उनीहरू आईटीका हस्ती विकल पौडेल र सुनिल पौडेल रहेको भनेर उल्लेख गरिएको छ। भ्रष्टाचारको रकमी बलले सत्ता र शक्तिलाई नचाउँदै केही समय अघिसम्म कमिशन ठेक्का सेटिङको साम्राज्य हाँकेकाहरू अहिले मुद्दै मुद्दाको खातमा भनेर खबर लेखिएको छ। पूर्व मन्त्री खड्कासँग भेटियो। एक अर्ब माथिको सम्पत्ति, धेरै सम्पत्ति स्रोत खुलाउन सकेनन्, जेठभित्रै मुद्दा दायर गर्ने गरी अनुसन्धान तीव्र शीर्षकमा अर्को खबर छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग हुँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको समेत छानबिन दायरामा आएका पूर्व मन्त्री तथा कांग्रेस नेता दीपक खड्कासँग एक अर्ब भन्दा धेरैको सम्पत्ति भेटिएको हो। अर्को खबर भित्री पन्नामा छ। धानको उत्पादन घट्दा मध्य प्रदेशको अर्थतन्त्र शिथिल शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको हो। चालू आर्थिक वर्ष 2082-83 मध्य प्रदेशको आर्थिक वृद्धि दर सबैभन्दा कम अर्थात 1.31% मात्रै हुने अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको प्रादेशिक कुल गार्हस्थ उत्पादन जीडीपी सम्बन्धी अनुमानित तथ्याङ्कले मध्यको अर्थतन्त्र शिथिल देखाएको हो। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डी राज लामिछानेले धान बालीको उत्पादनमा आएको गिरावटले मधेसको आर्थिक वृद्धि दर कमजोर नै देखिएको उल्लेख गर्नुभएको छ। बागमतीको आर्थिक वृद्धि दर सबैभन्दा उच्चको अनुमान गरिएको छ। अन्य प्रदेशको पनि चालू आर्थिक वर्षमा कोशी प्रदेशमा 3.13%, गण्डकी प्रदेशमा 5.01%, लुम्बिनी प्रदेशमा 2.87% रहने अनुमान गरिएको छ। कर्णाली प्रदेशमा 2.94% र सुदूरपश्चिम प्रदेशमा 3.28%ले आर्थिक वृद्धि हुने अनुमान गरिएको छ। समग्र मुलुकको जीडीपीको आकार 66 खर्ब हुँदा बागमती प्रदेशको मात्रै 24 खर्ब 23 अर्ब हुने अनुमान गरिएको छ। स्वास्थ्य बीमा कार्यक्रमप्रति सरकारी अस्पताल नै छैनन् सन्तुष्ट शीर्षकमा शिवहरि घिमिरेले लेख्नुभएको खबर छ। स्वास्थ्य बीमा कार्यक्रमलाई लिएर सरकारी अस्पतालहरूले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य बीमा बोर्डप्रति असन्तुष्टि जनाएका छन्। बोर्डले सरकारी अस्पताललाई स्वास्थ्य बीमाको दावी भुक्तानी गर्दा अनावश्यक शंका उपशंका गरेको र बीमाको भुक्तानी नदिएको भन्दै अस्पतालहरूले असन्तुष्टि जनाएका हुन्। स्वास्थ्य मन्त्रालयले भने कतिपय चिकित्सक र व्यवस्थापनसँगको मिलेमतोमा नै अस्पताल कतिपयले बदमाशी गरेको भनेर पनि यस अगाडि भन्दै आएको छ। कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक नगरे कार्यवाही शीर्षकमा अर्को खबर छ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिकमा असहयोग गर्ने ओडा सभापतिहरूलाई कार्यवाही गर्ने चेतावनी दिएको छ। देशभरका 6743 ओडा कार्य समितिलाई परिपत्र गर्दै कांग्रेसले 21 जेठभित्र अनिवार्य रूपमा सदस्यता अध्यावधिक गरिसक्न निर्देशन पनि दिएको हो। अन्नपूर्ण पोस्ट दैनिकमा जलवायु संकटसँग जुझ्न खेती प्रणाली नै परिवर्तन शीर्षकमा परमानन्द पाण्डेले ठिकापुरबाट लेख्नु भएको छापिएको छ। रकम उठाइदिने भन्दै झुट्टा मुद्दा ल्याउने बिचौलियाको बिगबिगी शीर्षकमा अजबी पौड्यालले लेख्नु भएको खबर छ। त्यसै गरी गोर्खापत्र दैनिकमा सगरमाथा आरोहीको लाम शीर्षकमा मीन भण्डारीले लेख्नु भएको खबर छापिएको छ। एक सातामा 250 भन्दा बढ़ी आरोही सगरमाथा चुचुरोमा पुगेर फर्किएका छन्। यस सिजनका लागि आरोहण खुलेको पछिल्लो एक सातामा उल्लेख्य संख्यामा आरोहीले सगरमाथाको सफल आरोहण गरेका हुन्। विश्वविख्यात आरोही कामेरिता शेर्पा 32 पटक सगरमाथा पुगेको दुई दिनभित्रै अर्का प्रख्यात आरोही पासाङ दावा पादावा शेर्पा 30 पटक सर्वोच्च शिखरमा पुग्नुभयो। सोलुखुम्बुको पाङबोचेका 49 वर्षीय शेर्पाले 30 पटक सर्वोच्च शिखरमा पुगेसँगै विश्वकै दोस्रो सर्वाधिक सगरमाथा आरोहण गर्ने आरोहीको कीर्तिमान पनि बनाउनु भएको छ।
13: त्यस्तै आजको कान्तिपुरको पहिलो पृष्ठमा सरकारको बदलिएको कूटनीतिले नेपाल भारत सम्बन्ध अन्यलमा शीर्षकमा अनिल गिरीले खबर लेख्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको कूटनीतिक शैलीले नयाँ दिल्लीलाई असहज बनाएको छ। यो एउटा सुविचार परराष्ट्र नीति हो वा केवल एक लहर, त्यो अझै स्पष्ट छैन। प्रदेश सरकारमा पालो फेर्न कांग्रेस र एमालेको कसरत शीर्षकमा कुलचन्द्र न्यूपानेले खबर लेख्नु भएको छ भने दक्षिण एसियामै उच्च करको बोझ नेपालमा शीर्षकमा यज्ञ बन्जारेले खबर लेख्नु भएको छ। आमदानीको ठूलो हिस्सा राज्यलाई बुझाउँदा पनि सर्वसाधारणलाई न्यून सामाजिक सेवा तथा सुरक्षा छ। स्थलगत अनुगमन गरेर फर्क्यू एपीजी टोली शीर्षकमा पनि खबर प्रकाशित छ भने भित्री पृष्ठमा प्रधान न्यायाधीश नियुक्तिपछि तत्कालीन कामको आदेश कार्यान्वयन शीर्षकमा अर्को खबर छ। त्यस्तै प्रशिक्षकबाट उद्यम यात्रामा हुम्लाकी अम्बिका शीर्षक दिएर पनि अर्को खबर भित्रपृष्ठमा प्रकाशित छ। यो नागरिक दैनिकमा प्रकाशित खबर हो।
0: क्यानलाई छुट्याउने विधेयक कानून मन्त्रालय पठाइँदै शीर्षकमा आर्थिक कारोबार दैनिकमा खबर छापिएको छ। सरकारले नेपाललाई युरोपेली संघ ईयूको हवाई सुरक्षा ब्ल्याक लिस्ट कालो सूचीबाट हटाउनका लागि आवश्यक संरचनागत सुधारको प्रक्रिया तीव्र रूपमा अघि बढ़ाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाका अनुसार युरोपियन अडिटले उठाएका मुख्य शर्तहरूमध्ये संरचनागत सुधार प्रमुख विषय भएकाले त्यसलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढ़ाएको हो। नेपाललाई ईयूको ब्ल्याकलिस्ट अर्थात कालो सूचीबाट हटाउन संरचनागत सुधारको लागि पहल थालिएको छ। खरिद कानून अवलम्बनमा लापरवाही हुँदा समस्यामा पूर्वाधार आयोजना शीर्षकमा जीवन बस्नेत लेख्नुहुन्छ। सरकारी निकायहरूले सार्वजनिक खरिदका व्यवस्थालाई व्यवस्था गरी लापरवाही गर्दा त्यसको असर पूर्वाधार आयोजनाहरूमा परेको छ। सार्वजनिक खरिद नियमावली 2064 नियम 6 सार्वजनिक निकायले निर्माण स्थल तयार नभई निर्माण स्थलबाट हटाउनु पर्ने रोग बिरूवा हटाउने सुनिश्चित नभई बजेट सुनिश्चित नगरी वा अन्य खरिद पूर्वका तयारी नगरी बोलपत्र आह्वान गर्न नहुने व्यवस्था छ। तर सार्वजनिक निकायहरूले यो व्यवस्था अवलम्बन नगर्दा समय र स्रोत खेर गइरहेको छ। नागरिकले समयमा पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित हुनु परेको छ।
13: साझा खबरमा अब विदेशका खबर। गाजा क्षेत्रमा जारी द्वन्द्वका कारण अस्पतालमा प्रयोग हुने करिब 76% चिकित्सकीय स्क्यान उपकरणहरूमा समस्या देखिएको छ, जसले गर्दा बिरामी तथा घाइतेहरूको उपचार सेवामा गम्भीर चुनौती देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमले खबर लेखेका छन्। गाजा स्थित स्वास्थ्य निकाय अन्तर्गत चिकित्सकीय उपकरणमा समस्या आउँदा अस्पतालमा स्वास्थ्य कर्मीहरूले अत्यन्त कठिन परिस्थितिमा स्रोत साधन बिना नै सेवा प्रवाह गरिरहेका छन्। पछिल्लो साता हर्मुज जलमार्ग भएर जहाजहरूको आवाजात बढ़ेको छ। इरानसँग सम्बन्धित व्यापार गतिविधि बढ़ेसँगै जलमार्गमा आवाजात वृद्धि भएको हो। यद्यपि अमेरिकाले लगाएको प्रतिबन्ध भने अझै कायम रहेको छ र बेलायत सरकारले नयाँ व्यापार अनुमति अनुसार भारत र टर्की जस्ता तेस्रो मुलुकमा प्रशोधन गरिएको रूसी तेलबाट बनेको जेट इन्धन तथा डिजेल आयात गर्न अनुमति दिएको छ। अमेरिका इजरायल र इरान बीचको द्वन्द्व तथा हर्मुज जलमार्गमा जारी अवरोधका कारण विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा बढ़ेको भन्दै यस्तो अनुमति प्रदान गरिएको हो।
0: साझा खबरमा अब खेल खबर। राष्ट्रिय महिला टोलीले बुधबार हिजो मलेसियालाई पहिलो अन्तर्राष्ट्रिय टी20 आईमा 2 हराएको छ। दुई खेलको टी20 आई सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोली मलेसियाले पहिले ब्याटिङ गर्दै 66 रनको योगफल बनाएको थियो। प्रत्युत्तरमा नेपालले 17.3 ओभरमा 8 गुमाएर 71 रन जोड़ेको थियो। मलेसियाको पूरै इनिङ्स 16.5 ओभरमा समेटिएको थियो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले हिजो सबै फर्म्याटका वरियता सार्वजनिक गरेको छ। नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले एक दिवसीय ब्याटिङ वरियतामा एकैपटक 17 स्थान सुधार गर्दै शीर्ष 100 भित्र आफूलाई समावेश गर्नुभयो। गत साता पनि आईसीसी एक दिवसीय वरियतामा आसिफ शेख र दिपेन्द्र सिंह ऐरी शीर्ष 100 भित्र अट्नु भएको थियो। एक दिवसीय ब्याटिङ वरियतामा एकैपटक 17 स्थान उहाँले सुधार गर्नुभएको छ। नेपालका स्पिनर ललित राजवंशीले एक दिवसीय बलिङमा 16 स्थान सुधार गर्नुभएको छ। एक दिवसीय अलराउण्डरमा दिपेन्द्र 25 स्थानमा हुनुहुन्छ भने उहाँले 3 स्थान सुधार गर्नुभएको छ। यसैबीच आईसीसी विश्वकप लीग 2 शीर्ष स्थानमा अमेरिका फर्किएको छ। आईसीसी विश्वकप लीग 2 अन्तर्गत स्कटल्याण्डलाई 6 हराउँदै अमेरिका फेरि शीर्ष स्थानमा उक्लिएको हो। त्रिवी क्रिकेट मैदानमा अमेरिकालाई नै हराउँदै स्कटल्याण्ड शीर्ष स्थानमा पुगेको थियो। नेपालसँग स्कटल्याण्ड पराजित हुँदा अमेरिकालाई स्थान सुधार गर्ने अवसर मिल्यो। पहिले ब्याटिङ गरेको स्कटल्याण्डले 43.3 ओभरमा सबै विकेट गुमाउँदै 169 रन बनाएको थियो।
13: किसानका लागि स्थानीय सरकारले गरेको र गर्न बाँकी काम के छन्? कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन बारेको अत्यन्त जरूरी सूचना।
2: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सिआरडी आउन हुन अनुरोध गरिन्छ। ज्योतिनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1, जेठ 7 गते, समय बिहान 10 बजेदेखि।
19: एकनगर कार्य समितिको भवन वडा नम्बर 1 जेठ 8 गते समय बिहान 10 बजेदेखि।
3: नारायणपुर स्वास्थ्य चौकी वडा नम्बर 6 जेठ 10 गते समय बिहान 10 बजेदेखि।
19: झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9 जेठ 11 गते समय बिहान 10 बजेदेखि।
3: रामपुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 3 जेठ 12 गते समय बिहान 10 बजेदेखि।
19: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली। युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
4: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
19: पढाइ हुने विषयहरू
4: अनिवार्य नेपाली,
19: अनिवार्य अंग्रेजी,
4: सामाजिक गणित,
19: ऐच्छिक लेखाशास्त्र,
4: ऐच्छिक वित्त शास्त्र,
19: ऐच्छिक अर्थशास्त्र,
4: कम्प्युटर विज्ञान,
19: भर्ना सम्बन्धी कार्यक्रमहरू,
4: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
19: भर्ना सुरु जेठ 3 गतेदेखि,
4: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
19: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ।
4: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
19: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
4: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
0: जनप्रतिनिधिले अलिकति यसमा ध्यान पुर्याइदिएको भए अझ राम्रो हुन्थ्यो खेती किसानीमा भन्ने लाग्छ।
17: पालिकाको अध्यक्षज्यू हुनुहुन्छ नि, मेन सरकारको प्रमुख त उहाँ नै हो होइन। अब उहाँलाई चाहिँ तपाईँको चाहिँ कृषि क्षेत्र सम्बन्धी उहाँको नलेज अनि उहाँको भिजन चाहिँ एमा गर्दा हामीलाई यो खालको एचिभमेन्ट प्राप्त गर्न सकिन्छ है भनेर उहाँ कन्भिन्स भएको पालिका अध्यक्षज्यूहरूले त स्वतः उहाँ माटो परीक्षण पनि उहाँहरू नै गर्नुभएको छ, टोली खटाउनु भएको छ। अब पशुपालन भए पनि यो जातको चाहिँ तपाईँको चाहिँ उहाँहरू पशुपालनहरू गर्नुहोस् तपाईँहरूले अनि यता गर्नुहोस् यहाँ हुन्छ भनेर सबै कुरा उहाँहरूले सबै उपलब्ध गराउनु भएको छ।
0: जानकारी पनि स्थानीय सरकारले दिन्छ, जस्तो सामाजिक सञ्जालमा एउटा पोस्ट राखेर होला अथवा सन्देश पठाएर होला, त्यस्तो खालको अनुभव पाल्पामा छ कि छैन?
17: छैन, यो यस्तो छ, आईटीको सेक्टरमा स्थानीय तहमा म पाल्पाको भएर होला सर, सूचनै पनि त्यहाँ बाहिर नआउने अवस्था पनि छन्।
0: दिनुपर्छ कि गर्दैन?
17: दिनुपर्छ त, धेरै राम्रो। ऊ अब सब तपाईँले एउटा कुरा बुझ्नु कि एउटा पालिकामा जति पनि त्यहाँ घर परिवार बसेका छन् त्यसको 80% मान्छेहरू खेती किसानीमा आश्रित छन् भनेपछि त सबैभन्दा प्रमुख कुरा के हो भन्ने कुरा त पालिकाले त्यसलाई निर्गल गर्न सक्नु पर्यो नि त। त्यही गर्न नसक्दाखेरि त तपाईँको यहाँ असफल भइरहेको छ। एउटा पालिकाले ल तपाईँ उत्पादन गर्नुहोस् हामी तपाईँको बजारीकरणलाई हामी सहयोग गर्छौँ, कर तिर्न किसानलाई केही ठुलो कुरा छैन, मैले सुन्तला उत्पादन गर्छु केजीको मैले 70 रुपियाँमा मैले बेचेँ होइन, अनि पालिकाले तपाईँले जति क्विन्टल सुन्तला उत्पादन गरे पनि हामीले बजारको लागि तपाईँलाई सहयोग गर्छौँ, तर तपाईँले किलोको 2 रुपियाँ फेरि यहाँ के गर्नुपर्छ तिर्नुपर्छ भनेर भन्ने हो नि त। त्यो हाम्रो अहिले तपाईँको त्यो जुन सुन्तला जुन जोन छ नि, सुन्तला जोन छ, पकेट एरिया छ, त्यहाँ कति पैसा पालिकालाई करोड छ होला। उत्पादनमा तपाईँले क्वालिटी मात्र ध्यान दिनुहोस्, क्वालिटी जति राम्रो बनाउनुहुन्छ त्यही धेरै पैसा पर्छ भनेर उहाँहरूले त्यो खालको परिपाटी बसाल्न सक्ने हो नि त। त्यो स्थानीय त त्यसै चलिहाल्छ।
0: युवा किसान तथा अभियन्ता कमल घिमिरेसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
13: नेपाली चिया निर्यातमा भारतको खुकुलो नीति, धानको उत्पादन घट्दा मधेस प्रदेशको अर्थतन्त्र शिथिल, प्रदेश सरकारमा पालो फेर्न कांग्रेस एमालेको कसरत,
0: स्वास्थ्य बीमा कार्यक्रमप्रति सरकारी अस्पताल नै असन्तुष्ट, खोला किनारको मापदण्डबारे आफ्नै फैसला सर्वोच्च द्वारा खारिज, दक्षिण एसियामै उच्च करको बोझ नेपालमा,
13: निर्माणाधीन संसद भवनको प्रतिनिधि सभा हलबाटै बजेट प्रस्तुत गर्ने तयारी, रानी सैन्य सीमा विवादका कारण हुम्ला र बाजुरामा पनि तनाव, स्थानीय तहले कृषिमा पर्याप्त लगानी नगरेको गुनासो,
0: द्वन्द्वका कारण गाजाका अस्पतालहरूमा अधिकांश चिकित्सकीय उपकरणमा समस्या, हर्मुज जलमार्गबाट उल्लेखनीय जहाज वारपार, बेलायत सरकारद्वारा तेल निर्यातमा नयाँ व्यापार अनुमति,
13: र अन्तर्राष्ट्रिय T20 आई सिरिज छनौटमा नेपालद्वारा मलेसिया 2 विकेटले पराजित, आईसीसी अमेरिका आईसीसी विश्वकप लीग 2 को शीर्ष स्थानमा फर्कियो, छैटौं अन्नपूर्ण म्याराथन 20 गतेबाट हुने।
16: साझा खबरको अन्त्यमा कार्टुन कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा प्रतिनिधि सभाको बैठकमा देखिने दृश्य र त्यहाँ भइरहेका विभिन्न बहस, जहाँ श्रम संस्कृति पार्टीका सांसदहरूले प्ले कार्ड नै भित्रै लगेर दिनदिनै देखाउने गरेका छन्। यसैका कारण सभामुख र श्रम संस्कृतिका सांसद बीच नोकझोंक पनि निरन्तर भइरहेको छ। कार्यवाहीको चेतावनी सभामुखको तर्फबाट पटक पटक आइराखेको छ। यहाँ संसद भवनको भित्रपट्टिको जस्तो दृश्य देखाइएको छ, जहाँ श्रम संस्कृतिका जस्ता देखिने केही सांसद छन् प्ले कार्ड हातमा राखेर अगाडिपट्टि उभिएको जस्तो देखाइएको छ। सभामुख ढोलप्रसाद अर्याल जस्ता देखिने व्यक्ति अगाडिपट्टिबाट केही भनिराखेको जस्तो पनि देखाइएको छ। माथि यस्तो लेखिएको छ, यहाँ मर्चा र पर्चा निषेध छ माननीय, चर्चाका लागि अर्थोकै गर्नुहोला।
13: हवस् त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई नीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउतको नमस्कार। तपाईं अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुर नगरपालिकाद्वारा 193 फर्म तथा व्यवसायको अनुगमनपछि व्यवसाय दर्ता बढ़े। पछिल्ला 24 घण्टामा केही जिल्लामा भारी वर्षा। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूमा भने तापक्रम बढ़दै सतर्कता अपनाउन नागरिकलाई आग्रह। जानकी गाउँपालिकामा कक्षा 8 र 10 को नतिजा कमजोर, नतिजा सुधारका लागि पहल गर्ने शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडीको भनाई। र T20 अन्तर्राष्ट्रिय अभ्यास खेलमा मलेसियामाथि नेपालको कठिन जित। अब खोज खबर विस्तारमा। टीकापुर नगरपालिकाले 193 फर्म तथा व्यवसायको अनुगमन गरेको छ। अनुगमनका क्रममा प्लास्टिक जन्य झोला, म्याद नागेका खानेकुरा बरामद गर्नुका साथै दर्ता नवीकरण गर्न निर्देशन दिएको छ। पालिकाको अनुगमनपछि व्यवसाय दर्ता बढ़ेका पालिकाले बताएको छ। थप खबर सहकर्मी आकाश चौधरीबाट।
1: टीकापुर नगरपालिकाले वैशाख महिनाको अन्तिम साता बजार अनुगमन गरेको छ। पालिकाले वैशाख 22 गतेदेखि 31 गतेसम्म 193 फर्म तथा व्यवसायको अनुगमन गरेको हो। अनुगमनका क्रममा 65 केजी प्लास्टिक जन्य झोला बरामद गरिएको, म्याद नाघेका 18,939 रूपियाँ बराबरमा सामान, दर्ता नवीकरण नभएकालाई तत्काल प्रक्रियामा लगेको, ठूला गोडामा रहेका प्लास्टिकका झोला व्यवस्थापनमा निर्देशन दिई व्यवस्थापन गर्न लगाइएको छ। अनुगमन टोलीका सदस्य सचिव रन्जु आचार्य,
2: झोला गन्ने भनेको छ, त्यसमा चाहिँ अहिले हामीले झोलालाई मात्रै भनेको छौँ, यसमा पनि केही अझै व्यवस्थित गर्नुपर्ने चाहिँ देखिन्छ। जम्मा चाहिँ 193 फर्म व्यवसायहरूमा चाहिँ हाम्रो टोली पुगेको छ। प्लास्टिक जन्य सामग्री जफत गरिएको जफतै भनेर चाहिँ 65 केजी जफत गरिएको छ। त्यस्तै म्याद नागेका सामग्रीहरू चाहिँ 18,939 रूपियाँ बराबरको गरिएको छ। गोदाममा चाहिँ ठूलो परिमाणमा राखिएका प्लास्टिक झोलाहरू चाहिँ हटाउन चाहिँ निर्देशन दिएको छ।
1: उपभोक्ता हित संरक्षण मञ्च टीकापुरका अध्यक्ष एकेन्द्र तिमिल सिन्हा, टीकापुरमा अटो रिक्साको भाडा दर कायम गर्न बजारमा ठूलो स्वरमा बजाइने डीजे र लाउड स्पिकरबाट हुने ध्वनि प्रदूषण व्यवस्थापन गर्न, शहरी सड़क प्रयोगमा गाह्रो भएकाले ट्राफिक सचेतनामा समन्वय गर्न, प्लास्टिकको प्रयोग रोक्न, अनुगमन नियमित गर्न अनुरोध गर्नुहुन्छ।
3: हामीले 2076 सालदेखि यो टीकापुरमा अटो रिक्साको भाडा निर्धारण गरियोस् भनेर माग राखेको, अहिलेसम्म पूरा भएको छैन। यो उपभोक्ता शिक्षाको कुरा जुन छ, यो चाहिँ अब हामीले स्कूल र टोल विकास संस्थासम्म विस्तार गर्नुपर्छ भन्ने हाम्रो माग छ। अनुगमनलाई निरन्तरता र यो विद्यालय परिसरको वातावरण, हाम्रोमा धेरै कुरा नउठेको, अरू पालिकाले व्यवस्थित गरिसकेको, यो डीजे र लाउड स्पिकरले ध्वनि प्रदूषण एकदम धेरै हुने, दुईटा कुरा छ। एउटा राति 10 बजे भन्दा पछि त यो सबै चिज बन्द गरियोस् भन्ने छ, बाजा साजा बजाउन त्यो आम मान्छेका लागि। अनि अर्को दिउँसोको कुरा पनि के छ भने, यो लाउड स्पिकर हर्न जस्तो लगाएर तपाईँको 2-3 किलोमिटर परसम्म आवाज फाल्ने त्यस्ता यी सामानहरू छन्।
1: टीकापुर अस्पतालका जनक शाहले मेडिकल व्यवसायी वा फार्मेसी सञ्चालकलाई औषधि व्यवस्था विभाग र पालिका दुवै ठाउँ दर्ता गर्नुपर्नेमा अन्यलता रहेको, मेडिकलको फोहोर व्यवस्थापनमा समस्या रहेकाले यसमा समन्वय गरी सहजीकरण गर्न अनुरोध गर्नुभयो।
4: व्यापारीहरू फार्मेसिस्टहरूलाई चाहिँ कस्तो अन्यलता देखिया छ भन्ने, डीडीएम पनि दर्ता गर्नुपर्ने, नगरपालिकामा दर्ता गर्नुपर्ने भन्ने कुरा छ, फेरि एनहरूले पनि यो कुराहरू बोलेको छ। यसमा चाहिँ यो कुरा के गर्न सकिन्छ, व्यापारीहरूलाई सकेसम्म यसमा चाहिँ सहज कसरी बनाउने त्यो कुरामा जाने कि भन्ने कुरा छ। अनि अर्को कुरा चाहिँ हामीले चाहिँ यो फोहोर मैला व्यवस्थापनमा चाहिँ धेरै चुनौती देखिया छ। यसमा चाहिँ कस्तो हुन्छ भने, जोखिमयुक्त फोहोर र जोखिम सार्ने फोहोरहरूमा त्यसलाई कसरी म्यानेजमेन्ट गर्ने भन्ने यो कुरा पनि सोच्नु एकदम जरुरी छ। यसलाई बेलैमा ध्यान दिएन भने यो चाहिँ हजार्डको रूपमा चाहिँ लिन सक्छ कि भन्ने हो।
1: स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले अनुगमन पछि औषधि पसल दर्तामा आउन थालेका 22 मेडिकललाई दर्ताका लागि म्याद दिएको, आमाको दूध प्रतिस्थापन ऐनको जानकारी पछि व्यवस्थित भएको बताउनुभयो।
5: अस्ति हाम्रो जुन यो अनुगमन बजार अनुगमनमा चाहिँ हामीले थुप्रै चाहिँ औषधि पसलहरू र अन्य कुरा जुन अन्य जुन फार्मेसीहरू र ल्याबहरू चाहिँ दर्ता प्रक्रियामा हुनुभएको छ। यसले राजस्वमा चाहिँ वृद्धि हिजो पनि 10-12-15 हजार रुपियाँ एक जनातिर जानुभएको छ। त्यसले राजस्वमा वृद्धि भएको छ तर अझै पनि कतिले अटेर गर्नुभएको छ। अझै पनि कतिले चाहिँ यो आमाको दुध प्रतिस्थापन गर्ने जुन त्यो ऐन सम्बन्धी हामीले यहाँ ओर्डिनेन्स दिइसकेपछि गएपछि खासै त्यति धेरै देखेको छैन। मुख्य अब यो 22-23 वटा जुन मेडिकलमा चाहिँ हामीले उहाँलाई म्याद दिएका छौँ, कतिलाई 7 दिन कतिलाई 15 दिन, त्यसपछि यो अनुगमन निरन्तर गर्नुपर्छ जस्तो लाग्छ मलाई।
1: वडा नम्बर 51 अध्यक्ष मोहन विकले बजार वडामा करिब 3,000 व्यवसाय दर्ता रहेकोमा अनुगमन पछि व्यवसाय दर्ता बढेको, प्लास्टिक मुक्त अभियानमा टोल विकास संस्थालाई तालिम दिएपछि सचेत भएका, बजारमा मालवाहक टिप्परको गति बढेकाले यसलाई कम गर्नुपर्ने बताउनुभयो।
6: दुईवटा पसलहरू हामी कहाँ दर्ता हुन आउँथ्यो भने अहिले त्यो संख्या बढ्याएको छ, त्यसले चाहिँ राम्रो गरेका छ। जो कानूनी दायरामा हो नि, राजस्वको दायरामा हो नि, चाहिँ बढ्याएको छ। यसलाई चाहिँ हामीले निरन्तरता दिनुपर्छ। एकपटक गरौँ फेरि तपाईँ सिलाउने गर्यौँ भने हुँदैन। र अर्को यो प्लास्टिक मुक्त जुन अभियान हाम्रो टिकापुर नगरपालिकाको छ, यस सन्दर्भमा पनि अघिल्लो पल्ट हाम्रो वडाको कार्यक्रममा टोल विकास संस्थाहरू बर्गरहरूलाई चाहिँ एउटा तालिमको आयोजना गरेका थियौँ कि 6 दिनसम्म टोल विकास संस्थाका पनि सबै सहभागी गराएको थियौँ। त्यसको सुरुवात एउटा तपाईँ स्वतन्त्र टोल विकास संस्था छ, उसले तपाईँको चाहिँ आफ्नो टोल विकास संस्थाभित्र रहेका सबै घरधुरीलाई एउटा एउटा झोला बनाएर वितरण गरेछ कि। होर्डिङ बोर्ड राख्नका सन्दर्भमा अब हामीसँग तपाईँ चाहिँ वडामा त्यो सुविधा पनि भएन, नगरपालिकाबाट त्यो तपाईँको चाहिँ हाम्रो सिमाना जानकीको त्यो चुङ्गिनेर एउटा, यो तपाईँको चाहिँ जमराको पुनेर एउटा, बसपारनेर एउटा, तल तपाईँको चाहिँ बजार क्षेत्र पर्ने गरिकन सवारी साधनको गति सीमित भन्ने किसिमको चाहिँ सूचना लगाएर त्यो गरेको भए राम्रो हुन्छ।
1: प्रमुख प्रशासकीय अधिकृत सुमन नेताले अब शैक्षिक संस्था

0: नगर प्रहरीले चाहिँ निरन्तर अनुगमन गर्ने, बाँकी स्वास्थ्य संस्थाको हकमा चाहिँ स्वास्थ्य शाखाले चाहिँ आफ्नो चाहिँ निगरानी चाहिँ बढाइराख्नु पर्यो। र अब अहिले गर्नुपर्ने भनेको शैक्षिक संस्थाको चाहिँ अनुगमन चाहिँ एकदम डिमाण्ड पनि भइरहेछ। निरन्तर चाहिँ हाम्रो निगरानी चाहिँ निरन्तर हुनु पर्यो। त्यसमा चाहिँ बेला बेलामा चाहिँ हामी गइरहेको ठाउँमा यसो हेर्दा हुन्छ।
1: अब बाँकी खबर। तराई क्षेत्रमा तातो बढ़िरहेका बेला देशका केही जिल्लामा भने भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण केही जिल्लामा भारी वर्षा भएको हो। विभागका अनुसार पछिल्ला 24 घण्टामा संखुवासभाको तुमलिङटारमा 95 मिलिमिटर, सुनसरीको चतारामा 83.4 मिलिमिटर वर्षा भएको छ। यस्तै मकवानपुरमा 67.4, तनहुँमा 62, पर्वतमा 50.4 मिलिमिटर वर्षा भएको छ। यी सबै ठाउँमा भारी वर्षा भएको हो। अस्ति राति हुम्लामा भएको वर्षाले ठूलो भौतिक क्षति पुर्याएको छ। हाल पनि सुनसरी, संखुवासभा, सिन्धुपाल्चोक, पाल्पा, सोलुखुम्बुका केही क्षेत्रमा पनि पानी परिरहेको विभागले जनाएको छ। तर तराई क्षेत्रमा भने तापक्रम बढ़दै गएको छ। हिजो धनगढ़ी, दिपायल र नेपालगंजमा 40 डिग्री भन्दा माथि तापक्रम रहेको छ। अझै केही दिन सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभागहरूमा तातो दिन हुने सम्भावना रहेको विभागले जानकारी दिएको छ। विभागका मौसमविद संजीव अधिकारीले सुदूरपश्चिमका कैलाली, कञ्चनपुर लगायत लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूमा तापक्रम वृद्धि हुने भएकाले नागरिकलाई सतर्क रहन समेत आग्रह गर्नुभएको छ।
2: आगामी केही दिनको कुरा गर्नुपर्दाखेरि यो पूर्वी र मध्य नेपालमा वर्षाका गतिविधि अझै केही बन्ने र पानी बादल भइरहने जस्तो देखिए पनि सुदूरपश्चिम लुम्बिनीका तराई भूभागहरूमा अब आगामी 3 दिनको लागि पनि वर्षा हुने सम्भावना एकदमै कम रहेको छ। र लुम्बिनी प्रदेशको तराई र सुदूरपश्चिम पनि तराई, कैलाली, कञ्चनपुर लगायतका जिल्लाहरूमा क्रमशः अझै तापक्रम बढ्ने सम्भावना छ। र जल तथा मौसम विज्ञान विभागले हिजो अस्तिदेखि नै यो सुदूरपश्चिमको तराईमा पनि पहेँलो रङको चेतावनी पनि दिइरहेको अवस्था छ र पानी नपर्ने, गर्मी बढ़िरहने अवस्थामा अझै हामीले बढ़ी सतर्क गराउनु पर्ने देखिरहेको छौँ। र तापक्रम पनि ती ठाउँहरूमा चाहिँ 38-39 वा सोभन्दा बढ़ी पुग्न सक्ने आकलन गरिएको छ। त्यसकारणले ती क्षेत्रहरूको बासिन्दाले अझै ख्याल गर्न हुनको लागि म अनुरोध गर्न चाहन्छु।
1: खोज खबरमा जानकी गाउँपालिकामा कक्षा 8 र 10 को नतिजा कमजोर लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलालीमा सामान्य चिकित्सा एसए कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
3: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गते सम्म।
4: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुरे कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको आईटीएमएस अनलाइनमा भरि सबमिट गर्नुपर्नेछ।
3: सामुदायिक क्याम्पस भएकोले एसए कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
4: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
3: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
4: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
3: एसईई, एसएलसी वा प्राविधिक एसएलसीको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता वा जन्म दर्ता, लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
4: नोट, सामान्य चिकित्सा एचए अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलाली, सम्पर्क नम्बर 0915602038, 9858478079, 9848677786 र 9845449997।
5: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग
6: चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तँलाई?
5: हेर्नु न, साह्रै समस्या पर्यो क्या।

0: कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
1: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
2: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
3: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठक्रोला रोड, टिकापुर, कैलाली।
4: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
5: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
6: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
5: सानो कुरामा तनाव हुने,
6: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
5: कुलटमा लाग्ने,
6: छटपटी हुने,
5: मुटु धेरै ढुकढुक हुने,
6: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते, 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
5: टिकापुर अस्पताल, टिकापुर, कैलाली।
7: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। जानकी गाउँपालिकामा कक्षा 8 र 10 नतिजा कमजोर देखिएको छ। कक्षा 8 16% र कक्षा 10 20% मात्र नतिजा आएको छ। परीक्षाको नतिजा हेर्दा कक्षा 8 84% र 10 80% विद्यार्थी अनुत्तीर्ण भएका छन्। यसै विषयमा मैले जानकी गाउँपालिकाका शिक्षा शाखा प्रमुख धर्मानन्द कवाडलाई गाउँपालिकाको कक्षा 8 र 10 नतिजा किन कमजोर भयो, सुधार गर्न अब के गर्नुहुन्छ भनी सोधेको छु।
8: नतिजा सबैको चासोको विषय, सरकारको विषय र चासोको विषय भएकोले गर्दाखेरि जाने गाउँपालिकाको खास गरेर कक्षा 5-8 परीक्षा चाहिँ गाउँपालिकाबाट सञ्चालन गरिन्छ र कक्षा 10-12 राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने गरिएको छ। जसमा कक्षा 5 र 8 नतिजालाई हेर्दाखेरि विगतको तुलनामा चाहिँ तुलनात्मक रूपमा बढेको पाइन्छ र अपेक्षित एक्सपेक्टेशन जति थियो त्यति चाहिँ त्यो हुन सकेको चाहिँ छैन। नतिजा खासमा भन्यो भने अहिले चाहिँ कक्षा 5 चाहिँ विद्यालयमा नै परीक्षा केन्द्र थियो भने यसको नतिजा अलि राम्रो देखियो। परीक्षा केन्द्र विद्यालय भएको विद्यालयको कक्षा 5 नतिजा चाहिँ लगभग 37% को हारिमा रहेको पाइयो भने अनि गाउँपालिका स्तरीय परीक्षा सञ्चालन गर्नको लागि 4 परीक्षा केन्द्र रहेका थिए कक्षा 8 जसमा त्यसको नतिजा भने 16% मात्रै देखियो। यसबाहे तुलनात्मक रूपमा हेर्ने हो भने सामुदायिक विद्यालयको नतिजा संस्थागत विद्यालयको नतिजा भन्दा चाहिँ धेरै कम देखेको छ। विभिन्न प्रयासहरू त भयो तर पनि नतिजा चाहिँ त्यति अपेक्षा गरे अनुसार चाहिँ हुन सकेको छैन। कक्षा 10 नतिजा हेर्ने हो भने विगतका वर्षहरूको तुलनामा त बढेको पाइयो तर सोचे अनुसारको नतिजा कक्षा 10 पनि आएन। अब यसको लागि हामीले प्रयास त धेरै गरेका थियौं, योजना निर्माणदेखि लिएर कार्यान्वयनसम्म थप एक्स्ट्रा क्लासदेखि मक टेस्ट लगायत विभिन्न टेस्ट एक्टिभिटीहरू पनि गर्न लगाएका थियौं तर सोचे जति विषयगत किसिमले पनि समस्या भएको हो भन्ने चाहिँ विश्लेषणमा देखिएको छ। यसको व्यापक विश्लेषण गर्न चाहिँ बाँकी छ तर हामीले प्रधानाध्यापकसँग छलफल गर्दाखेरि चाहिँ विषयगत रूपमा चाहिँ खास गरेर गणित विज्ञान विषयका विद्यार्थीहरूमा बढी फेल देखियो। यसले गर्दाखेरि चाहिँ समग्र नतिजामा चाहिँ प्रभाव पर्यो भन्ने चाहिँ यो नतिजा विश्लेषण गर्दाखेरि चाहिँ देखिएको छ। समग्र हेर्दाखेरि कक्षा 10 नतिजा यहाँ 20% हारिमा रहेको छ गाउँपालिकाको सामुदायिक विद्यालयको नतिजा भन्ने संस्थागत विद्यालयमा 2 मात्रै थिए जसमा चाहिँ 60% रहेको छ। यसरी हेर्दाखेरि चाहिँ गाउँपालिकाको नतिजा सामुदायिक विद्यालयमा संस्थागत विद्यालयको भन्दा चाहिँ कम देखिएको छ। यसको सुधारका लागि चाहिँ प्रयास र छलफल पनि गरिरहेका छौँ र विगतको तुलनामा चाहिँ केही हदसम्म चाहिँ बढेको पाएको छ। जस्तै मैले 3 वर्षको कक्षा 10 नतिजालाई यसो एनालाइसिस गर्नको लागि विश्लेषण गर्नको लागि जसमा चाहिँ के देखियो भने 2080 सालको नतिजा चाहिँ कक्षा 10 को 11% थियो, 81 सालमा त्यो 13% पुग्यो भने यो 82 सालको कक्षा 10 को नतिजा अहिले 20% पुगेको छ। यसरी क्रोनोलोजिकल अर्डरमा हेर्ने हो भने चाहिँ यो बढेको चाहिँ पाइयो, तर लगानी जति प्रतिफल चाहिँ उपलब्ध भएको चाहिँ देखिएको छैन।
9: कक्षा 5 को लगभग राम्रै देखिन्छ, 70%
8: हजुर,
9: अनि 8 क्लासको 16 र 10 को 20 मात्र। अनि यो 10 को त चाहिँ अब केन्द्रले परीक्षा लियो होइन, त्यो भयो भन्ने, यो 8 क्लासको चाहिँ किन 16 मात्रै झर्यो त, के हो यो समस्या, के देखिन्छ?
8: यो नतिजा अलि अपेक्षा भन्दा चाहिँ अलि फरक देखियो। हामीले अपेक्षा गरेको भनेको लगभग 30%देखि 50% हारेरमा आउला भन्ने चाहिँ आकलन गरेका थियौँ, तर त्यो सल्लक्कै घटेर 16%मा आयो। यसमा अब विभिन्न प्रकारको इफेक्टहरू पनि पर्छन्, परीक्षामा प्रभाव पर्ने तत्त्वहरू पनि थुप्रै हुन्छन् होइन, केले प्रभाव पार्यो भन्नको लागि त्यसको चाहिँ विश्लेषण गर्नुपर्ने जरुरी छ। विषयगत रूपमा चाहिँ हेर्दाखेरि खासमा गणित विज्ञान अङ्ग्रेजी विषयको चाहिँ नतिजा पुअर देखिएको छ, यसले गर्दाखेरि चाहिँ समग्र नतिजालाई प्रभावित बनाएर लगभग सामुदायिक विद्यालयको यो सबैको कमन प्रब्लम हुन सक्छ जस्तो लाग्छ। अङ्ग्रेजी गणित विज्ञान विषयमा चाहिँ विद्यार्थीहरू त्यति चाहिँ राम्रो नतिजा लिन सकेका छैनन्, यस्तो कन्डिसन चाहिँ छ अहिले।
9: अब यसरी हेर्दै जाँदाखेरि त अब यी तिनवटा विषयले चाहिँ सम्पूर्ण रिजल्ट नै प्रभाव पारेको देखिँदाखेरि चाहिँ यी तिनवटा विषयका विषयगत शिक्षकहरूलाई बढी मेहनत गराउनु पर्ने, त्यो विषयमा विद्यार्थीलाई बढी फोकस गराउनु पर्ने देखिन्छ नि त?
8: हजुरले भनेको सही हो, एकदम राम्रो सुझाव हो। त्यसको लागि अब विषयगत शिक्षकहरूलाई नै राखेर पनि हामी बस्छौँ। पहिले चाहिँ पहिलो चरणमा विद्यालय प्रशासन लगायत सरकारहरूलाई जानकारी गराउँछौँ यो बारेमा, त्यसपछि यहाँ ती शिक्षकहरूलाई बोलाएर चाहिँ त्यसको बारेमा अब के गर्न सकिन्छ त भनेर हामीले त विद्यालयमा पनि कार्य सम्बन्धन सम्झौता गर्ने भनेर चाहिँ हेड सरसित चाहिँ त्यो छलफल भएको छ।
9: यी रिजल्टहरू हेरिरहँदा रिजल्टहरू खेलाइरहँदा जानकी गाउँपालिकाको अबको के हुन्छ योजना, अब कसरी अगाडि बढ्छ?
8: अब हामीले यसलाई सुधार गर्नलाई एक चरणमा हामीले छलफल गरिसकेका छौँ, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग चाहिँ छलफल गरिसकेका छौँ यो विद्यालय कसरी सुधार गर्ने भन्ने विषयमा। फेरि पनि यसको लागि हामी अब विद्यालय व्यवस्था समितिका पदाधिकारीहरू र हामी गाउँपालिका परिवार प्रधानाध्यापक सँगै राखेर अब यसलाई कसरी सुधार गर्न सकिन्छ भनेर चाहिँ फेरि पनि बस्नेछौँ। यसमा सबै सरकारवालाहरूले चाहिँ साथ सहयोग गर्नु चाहिँ जरुरी छ।
7: अब बाँकी खबर, मोटरसाइकलको ठक्करबाट टिकापुरमा एक विद्यार्थी घाइते भएका छन्। टिकापुरको अस्नेरीमा B4P5309 नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मौर्य नेका साहिल बिक घाइते भएका हुन्। कर्णाली बाबी टिकापुरमा कक्षा 8 पढ्ने 14 वर्षीय बिक विद्यालयबाट घर जाने क्रममा मोटरसाइकलले ठक्कर दिएको हो। टाउकोमा चोट लागेका बालकको टिकापुर अस्पतालमा सामान्य उपचारपछि कोहलपुर रेफर गरियो र अहिले कोहलपुरमा उपचार भइरहेको र अवस्था सुधार भइरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने मोटरसाइकल र चालक टिकापुर एकता नगरका 34 वर्षीय खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय टिकापुरले जानकारी दिएको छ। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
10: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: सिटिभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPF 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
10: भर्ना कार्यक्रम
11: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि।
10: अनलाइन आवेदन फारमको अन्तिम मिति Z13 बुधबार।
11: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.cetvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि SEA कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
10: आवश्यक कागज पत्रहरू
11: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
10: जन्म दर्ता नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
11: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
10: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
11: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
10: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
11: सम्पर्क नम्बर 0969-59044, 9858-78044, 9847-20247, 9642-83921 र 9669-63520।
12: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
13: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
14: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
15: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
12: भनेदेखि सबै कुरा पाउने रहेछ।
16: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
14: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
17: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
16: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844-48673 र 9864-68024।
18: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
19: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
18: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
19: महिनाको महिनावारी गडबडीको समस्या,
18: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
19: पेट सम्बन्धी सम्पूर्ण समस्या,
18: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
19: ईसीजी सेवा,
18: डिजिटल एक्सरे सेवा
19: र प्रयोगशाला ल्याब सेवा।
18: फोन नम्बर 9844-27359 र 9848-42-73। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। अब पालो जनआवाजको टीकापुर नगरपालिकाले बजार अनुगमन गरेको छ। पालिकाले अनुगमनका क्रममा दर्ता भए नभएका सामग्रीको गुणस्तर मापदण्ड लगायतका कुरा हेर्ने गरेको छ। आजको जनआवाज हामीले बजार अनुगमनका क्रममा केही व्यापारीलाई पालिकाको अनुगमन कस्तो लाग्यो भनी सोधेका छौं।
1: चाँदनी सलमानी फलफूल पहिला हामी ठेलामा थियौं, त्यतिखेर पनि दर्ताको खोजी गर्यौं, सरकारले हामीलाई दर्ता दिनु मन गरेन। अब सटरमा आइसकेछौ, हामी व्यवस्था भएर बस्न चाहन्छौ। व्यापार सेवा पनि समाज सेवा पनि हो, बिरामीलाई त अब सेवा गर्नै पर्यो हामीले। अब साहुले हामीलाई फ्रीमा दिन्न।
2: मेरो नाम विकी सिन्धुको, तलको नाम चाहिँ गीतिका रेन्ट सप्लाई, ग्यास चुला मरम्मत गरिन्छ, ठिक लाग्यो मलाई, राम्रो छ। त्यस्तो समस्या त केही छैन, यसको रिन्यू गर्न बाँकी थियो मेरो।
3: विकास गुप्ता, गुप्ता होटल, राम्रो लाग्यो। अब त्यस्तो भएपछि त मलाई पनि राम्रो हुन्छ, मेरो पनि अरू ग्राहकहरूले चित बुझ्छ कि यहाँ सबै सफा हुन्छ, सफा मिल्छ। आएपछि राम्रो लाग्यो मलाई। नियमित आउनुपर्छ, हर साल छ महिनामा आउनुपर्छ सबैले। सबै मेरो कागजहरू सबै ठिक छ, सबै चेक गरिहाल्यो।
4: मेरो नाम बद्री प्रसाद जोशी, अब टिकापुर भनौँ क्याम्पस रोड, अनि अनुगमन टोली चाहिँ हाम्रो पसलहरूमा चेक जाँचको लागि आउनु भएको थियो। सबै चिज भनौँ न, अब हेर्नुभयो डेट सेट यताउता सबै चिज मलाई चाहिँ मन पर्यो। व्यापारीहरूलाई यो चाहिँ सचेतको लागि एकदम धन्यवाद दिन चाहन्छु।
5: म अम्बर बहादुर खड्का, आदिकवि ट्रेड एन्ड सप्लायर्स। अनुगमन धेरै राम्रो कार्य हुन्छ यो त, अब किनभने अब हामीले खेलवाड गर्नु भएन कसैको चाहिँ शरीरदेखि, भनौँ न अब चाहिँ स्वास्थ्यसँग खेलवाड गर्नु भएन। राम्रो शुद्ध सामान दिन पाउँदाखेरि हामीलाई पनि अब राम्रै लाग्यो। रोडमा माटोहरू उडिरहेको छ, डिस्टर्ब गरिरहेको छ माटोले पनि हामीहरूलाई। रोडहरू विकसित भयो भने त अब अझ सुधार गर्ने प्रयास हामी पनि हेर्ने गरिरहेको छु। अब यत्रो पसलमा कुनै कुनै निक्लिन्छ, त्यही त हामीले पनि भने तपाईँ आउँदाखेरि धेरै खुसी लाग्छ हामीलाई पनि, किनभने अब केटाहरू पनि कसले लापरवाही गरिदिन्छन्। केटा यो छैन भन्दा हेरिदिँदाखेरि अब राम्रो भयो त सबैलाई राम्रो हो नि त। ठिकै हो, यस्तो कार्यहरू महिना महिना गर्नुहोस् होइन, अब किनभने खेलवाड नगर्नु समयलाई चाहिँ युटिलाइज गर्नु पऱ्यो कसैले पनि, हामीले पनि समय दिन सक्नु पऱ्यो। तपाईँले हामीसँग नहुँदाखेरि हामी पनि लापरवाही हुन्छ, उहाँले हेरिँदाखेरि हामीले पनि गिल्टी फिल गरेर राम्रोसँग सुधार गर्ने कार्य पाउँछौँ भन्ने कुराहरू त मैले आफैले पनि युज गर्छु यो होइन, तपाईँले आफैले युज गर्छु, हामीले आफ्नै स्वच्छसँग खेलवाड गरे जस्तो हुनु।
0: अब बाँकी खबर। कैलालीको भजनीमा पालिका स्तरीय बाल अधिकार समितिको बैठक भएको छ। भजनी नगरपालिकाको आयोजना तथा वर्ल्ड भिजन र बाल कल्याण संघको आर्थिक र प्राविधिक सहयोगमा भएको कार्यक्रममा 2078 पारित भएको बालकोष कार्यान्वयनमा देखिएका चुनौतीबारे छलफल भएको छ। बालकोष सञ्चालनका लागि कार्यविधि अध्यावधि गर्ने विषयमा छलफल भएको हो। छलफलका आएका सुझावपछि कार्यविधिमाथि अर्को बैठकमा छलफल गरी पूर्णता दिने पालिका उपप्रमुख राजु तिरवाले बताउनुभयो। अब खेल समाचार। मलेसिया विरूद्धको पहिलो टी20 आई अन्तर्राष्ट्रिय अभ्यास खेलमा नेपालले कठिन जीत निकालेको छ। कोलालम्पुर स्थित बायोमास ओभल मैदानमा बुधबार भएको खेलमा नेपालले मलेसियालाई 2 विकेटले हराएको हो। जीतका लागि 68 रनको सामान्य लक्ष्य पछ्याएको नेपालले 17.3 ओभरमा 8 विकेटको क्षतिमा पूरा गरेको हो। नेपालको जीतमा सम्झना खड्काले सर्वाधिक 32 रन बनाउनुभयो। यस्तै रूबी पोदारले 15 रन बनाउँदा अन्य खेलाड़ीले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङमा मलेसियाका नोर कलमासले 3 विकेट लिनुभयो। यसै समाचारसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। टीकापुर नगरपालिकाद्वारा 193 फर्म तथा व्यवसायको अनुगमन, अनुगमनपछि व्यवसाय दर्ता बढे। पछिल्ला 24 घण्टामा केही जिल्लामा भारी वर्षा। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूमा तापक्रम बढ़दै सतर्कता अपनाउन नागरिकलाई आग्रह। जानकी गाउँपालिकामा कक्षा 8 र 10 को नतिजा कमजोर, नतिजा सुधारका लागि पहल गर्ने शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडीको भनाई। र टी20 अन्तर्राष्ट्रिय अभ्यास खेलमा मलेसियामाथि नेपालको कठिन जीत। हवस् त, अहिलेलाई खोज खबर यति नै। यसपछि आजको दिन सुन्न सक्नुहुनेछ। प्राविधिक मित्र छविलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीका अपरेफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: कानून कलिक भ्रष्टाचार रोक नहीं सकी, जब सम हमरे सबको भ्रष्टाचार विरोधी नहीं हुई भी भ्रष्टाचार करुया मनई न खुल के विरोध करी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करत लाख सबको जाने सहयोग करी।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोग के कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहित में जारी संदेश।
2: सार्वजनिक सुनवाई कार्यक्रम हुने बारे को सूचना। जानकी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 मा प्रदान गरेको सेवा प्रवाह, सम्पादन गरेको काम कारबाही र गाउँपालिकासँग सम्बन्धित विविध विषयका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम गर्ने तय भएकाले तपसिल बमोजिमको मिति, समय र स्थानमा सरकारवालाहरू तथा सेवाग्राही, राजनैतिक दल, गैर सरकारी संघ संस्था, वर्गहर, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, संचारकर्मी एवं सम्पूर्ण जानकी गाउँपालिका वासीको गरिमामय उपस्थिति तथा सहभागिताका लागि हार्दिक अनुरोध छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 8 गते, समय दिउँसो 1 बजे, स्थान वडा नम्बर 8 को कार्यालय जबलपुर कैलाली, जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली कैलाली।
3: कर्णाली नमुना मावि टीका प्रमाग शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विभिन्न संकायमा भर्ना खुल्यो।
4: कर्णाली नमुना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा कानून, होटल म्यानेजमेन्ट, मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
3: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
4: कर्णाली नमुना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
3: फराकिला कक्षाहरू,
4: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
3: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
4: खेलकुद सुविधा,
3: कम्प्युटर शिक्षा,
4: स्वच्छ पिउने पानी,
3: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
4: कर्णाली नमुना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
3: तपाईको भविष्य निर्माणको एक सहयात्री।
5: नरेश सर, तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि। खै भाउजू कता हुनुहुन्छ?
6: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी, हिँड्नुहोस् न उतै।
5: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भ्याएछ है तपाईँलाई?
7: यहाँ कुर्कुचानेर टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ। कति बेरमा पो आइपुग्ने हो?
5: नातिनुहोस् है भाउजू, हामी छौ, तपाईँलाई केही हुँदैन, बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेस्तै एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ। नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
6: यति बेला त खाली कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
5: हो हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
0: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नु पर्ने अवस्था समेत आउन सक्छ।
8: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

श्रोता वृन्द नमस्कार, सामुदायिक रेडियो टीका एफएमको प्रभातीय प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल जेठ महिनाको 7 गते बिहीबार, तदनुसार मे 21 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाई अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीका एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि अति आत्मीय विश्वासमा गलत निर्णय लिन सक्नुहुन्छ, जानकारको सल्लाह लिनुहोला, कानूनी मामलाहरूमा सतर्क रहनुहोला। वृष राशि हुनेहरूको लागि विद्यार्थी वर्गहरू प्रतियोगी परीक्षाको परिणामलाई लिएर चिन्तित रहनुहुनेछ, व्यापार व्यवसायमा विरोधीहरूको भावना समयमा बुझ्न सफल भइनेछ। मिथुन राशि हुनेहरूको लागि अरूको वाद विवादमा आफू नपर्नुहोला, कार्यक्षेत्रमा निखार्दा आउनेछ। कर्कट राशि हुनेहरूको लागि कार्यक्षेत्रमा आफ्नो अलग पहिचान बनाउनमा सफलता मिल्नेछ, विद्यार्थी वर्गलाई मेहनत गर्दा अध्ययनमा सफलता मिल्नेछ। सिंह राशि हुनेहरूको लागि व्यापार व्यवसायमा नयाँ लगानी, व्यापार विस्तारको लागि सहायक हुनेछ, आफ्नो बोलीमा निर्णय राख्नुहोला। कन्या राशि हुनेहरूको लागि रचनात्मक क्षेत्रमा रुचि बढ़नेछ, कार्यक्षेत्रमा अनुभवीहरूको साथ मिल्नाले कार्यमा निखारता आउनेछ। तुला राशि हुनेहरूको लागि प्रशासनिक क्षेत्रमा प्रभाव बढ़नेछ, स्वास्थ्यको लागि व्यायाम र आहार विहारमा विशेष ध्यान दिनुहोला। वृश्चिक राशि हुनेहरूको लागि सन्तानको पठन पाठनमा धन खर्च हुनेछ, व्यापार व्यवसायमा आफ्नो कुरालाई राख्नमा सफलता मिल्नेछ। धनुराशि हुनेहरूको लागि कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ, रुचिको विषयमा लगानी बढ़ाउने समय रहेको छ। मकर राशि हुनेहरूको लागि कार्यक्षेत्रको पिताको सहयोग मिल्नेछ, प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। कुम्भ राशि हुनेहरूको लागि कार्यक्षेत्रमा तारिफिक्य कार्य गर्दै लाभ आर्जन गर्न सकिनेछ, आफन्त मध्य रमाइलो समय व्यतीत हुने रहेको छ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि धैर्य र पराक्रममा वृद्धि हुनेछ, समय उत्तम रहेको छ। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 091-5-61-255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो सन्देश गान।

स्वदेशकानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो टीकापुर, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे भजेरी, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे हाम्रो टीकापुर पुनः प्रसारण, 3:30 बजे सुपर हिट थारू गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे डोट्याली गीतहरू, 6 बजे खोज खबर, 7 बजे कर्णालीका भाका, 7:30 बजे साझा खबर, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त, आजलाई आजको दिन यति नै। भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउद पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: झूट महसूल भुगतानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टीकापुर वितरण केन्द्र र लंकी युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसूल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसूल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसूल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुर कैलाली।
1: टीकापुर बहुप्राविधिक शिक्षालयमा भर्ना खुल्यो।
2: सिटी भिटीको आंकिक नमूना शिक्षालय टीकापुर बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि आवेदन खुलेको सहज जानकारी गराइन्छ।
1: शैक्षिक कार्यक्रमहरू
2: डिप्लोमा कृषि इन्जिनियरिङ सिट संख्या 48 जना, सम्पर्क नम्बर 9844-92-88-83।
1: डिप्लोमा इन सिभिल इन्जिनियरिङ सिट संख्या 48 जना, सम्पर्क नम्बर 9858-47-88-90।
2: डिप्लोमा पशु विज्ञान सिट संख्या 40 जना, सम्पर्क नम्बर 9855-06-40-31।
1: डिप्लोमा बाली विज्ञान सिट संख्या 40 जना, सम्पर्क नम्बर 9851-27-39-98।
2: डिप्लोमा वन विज्ञान फरेस्टी सिट संख्या 40 जना, सम्पर्क नम्बर 9848-20-60-41।
1: प्रशिक्षण शुल्क हरेक विषयमा 3 वर्षको जम्मा 54,000 मात्र लाग्नेछ।
2: फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
1: अनलाइन आवेदन दिन चाहने आवेदकले itms.ctvt.org.np मार्फत पनि गर्न सकिनेछ। टीकापुर बहुप्राविधिक शिक्षालय।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854-89-213, इमेल ocmcticapur@gmail.com।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।

0: ए रोक रोक रोक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: रमा के तिमीले थाहा छ नेपालको संविधानले शारीरिक वा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको संरचनामा सहभागी हुने र सार्वजनिक सेवाको लाभमा समावेश गर्ने अधिकार प्रदान गर्दछ नि
5: ए हो र श्याम यो त कस्तो राम्रो कुरा
4: त्यति मात्र हो र रमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐनले त शिक्षा स्वास्थ्य रोजगारी सार्वजनिक भौतिक पूर्वाधार यातायात र सूचना तथा संचार सेवाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँचको सुनिश्चितता पनि गर्दछ नि
5: ओहो उसो हो भने त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो पहिचानको लागि अपाङ्गता परिचय पत्र प्राप्त गर्न छिट्टै आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुपर्छ
4: हो नि अपाङ्गताको पहिचान प्राप्त गरी राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न आफै अग्रसर हुनुपर्छ
5: अनि सेवा प्रदायक निकाय तपाईँ हामी सबैले उहाँहरूलाई सक्दो मदत पनि गर्नुपर्छ नि
4: सोरै आन सत्य भन्यो
6: अपाङ्गता भएका व्यक्तिहरू असक्षम हुँदैनन् उहाँहरूसँग फरक क्षमता हुन्छ
7: साइनिङ अस्पताल आईएनएफ नेपाल बाँके अधिकार तथा समावेशीकरण परियोजनाद्वारा जनहितमा जारी सन्देश
8: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना
9: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बिहोरा सबैमा जानकारी गराइन्छ
8: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ
9: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ
10: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ
9: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ
10: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन
8: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ
9: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ
8: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन
9: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ
8: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ
9: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ
8: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ टिकापुर नगरपालिका कार्यालय
11: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: रेडियो कार्यक्रम हाम्रो टिकापुरमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट दुर्गा देवकोटाको नमस्कार। कार्यक्रम हाम्रो टिकापुर टिकापुर नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 7:30 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण दिउँसो 3 बजे हुन्छ। यो कार्यक्रम टिकापुर नगरपालिकाका काम कारवाही, नगरवासीका चासो र सरोकारका विषयमा आम नागरिकलाई जानकारी दिँदै नगरको विकासमा नागरिकको सहभागिता बढ़ाउने उद्देश्यले तयार गरिएको हो। आजको कार्यक्रममा हामी टिकापुर नगरपालिकाद्वारा गरिएको संयुक्त बजार अनुगमनपछि गरिएको समीक्षाबारे जानकारी र केही सन्देश प्रस्तुत गर्नेछौं। टिकापुर नगरपालिकाले बजार अनुगमन गरेको छ। पालिकाले वैशाख 22 गतेदेखि 31 गतेसम्म 193 फर्म तथा व्यवसायको अनुगमन गरेको हो। अनुगमनपछि बुधबार समीक्षा कार्यक्रम आयोजना गरिएको छ। थप खबर आकाश चौधरीबाट।
1: टिकापुर नगरपालिकाले वैशाख महिनाको अन्तिम साता बजार अनुगमन गरेको छ। पालिकाले वैशाख 22 गतेदेखि 31 गतेसम्म 193 फर्म तथा व्यवसायको अनुगमन गरेको हो। अनुगमनका क्रममा 65 केजी प्लास्टिक जन्ने झोला बरामद गरिएको, म्याड नाघेका 18,939 रूपियाँ बराबरमा सामान, दर्ता नवीकरण नभएकालाई तत्काल प्रक्रियामा लगेको, ठूला गोडामा रहेका प्लास्टिकका झोला व्यवस्थापनमा निर्देशन दिई व्यवस्थापन गर्न लगाइएको छ। अनुगमन टोलीका सदस्य सचिव रञ्जु आचार्य,
2: झोला जन्ने भनेको छ, त्यसमा चाहिँ अहिले हामीले झोलालाई मात्रै भनेको छौँ, यसमा पनि केही अझै व्यवस्थित गर्नुपर्ने चाहिँ देखिन्छ। त्यो प्लास्टिक जन्ने झोलाको सन्दर्भमा चाहिँ अनुगमन गर्ने एउटा कमिटी र स्वास्थ्यको मापदण्ड हेर्ने कमिटी, प्राविधिक टोलीको कमिटी र आवश्यक अनुसारको चाहिँ बोलाएर हामीले चाहिँ परिचालन गरेका छौँ। जस्तो हाम्रो सरहरूले चाहिँ यहाँको टिममा चाहिँ यतैबाट र तल्लो क्षेत्रहरूमा चाहिँ तलकै टिमहरूबाट पनि प्रहरीहरू परिचालन गरेर हामीले संयुक्त रूपमा चाहिँ बजार अनुगमन गर्यौं र 21 गते कार्यदलको बैठक बसिसकेपछि हामीले चाहिँ 22 गतेबाट अनुगमन गरेका छौँ। त्यसमा चाहिँ 22 गतेको हाम्रो 34 वटा अनुगमन रह्यो, जसमा चाहिँ बजार अनुगमन भनेको दैनिक उपभोग्य सामग्री र पसलहरूकोमा चाहिँ 23 वटा र त्यसमा चाहिँ प्लास्टिक झोलालाई नै टार्गेट गरेको 11 वटा र स्वास्थ्यको मापदण्डहरूको यो चाहिँ आमाको दुधलाई चाहिँ प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण भएको नभएको चाहिँ ती पसलहरूमा पनि सँगसँगै गएरै हामीले हेरिरहेको थियौँ। यद्यपि चाहिँ हाम्रो फर्मेटमा आएको चाहिँ 23 र 24 गते भनेर संयुक्त प्रतिवेदन आएको भएर मैले चाहिँ त्यो गरेर जम्मा चाहिँ उहाँहरूको चाहिँ 24 वटा 2 दिनको छ। त्यस्तै 23 गते हामीले फेरि बजार अनुगमन चाहिँ 24 वटा गरेका छौँ, प्लास्टिक झोला निषेधको 7 वटा गरेका छौँ भने अर्को 29 गते त्यसपछि हामीले चाहिँ बीचमा ब्रेक गरेका थियौँ, 29 गते चाहिँ हामीले चाहिँ जम्मा जम्मी 40 वटा गर्यौं, जसमा चाहिँ बजार अनुगमन गरिएको संख्या चाहिँ 28 वटा छ र प्लास्टिक झोलाको 12 वटा गरेका छौँ। त्यस्तै 30 गते र 31 गते चाहिँ मैले हजुरहरूलाई अनुरोध गरेँ, 31 गते हामीले आफ्नो नगर परिचालनबाट केही मान्छेहरू मात्रै परिचालन गरेका थियौँ। यसरी हामीले जम्मा चाहिँ 193 वटा फर्म व्यवसायहरूमा चाहिँ हाम्रो टोली पुगेको छ र त्यो अनुगमन क्रममा चाहिँ भेटिएको र तत्काल अनुगमन टोलीबाट गरिएको कार्यहरूमा चाहिँ जस्तो प्लास्टिक जन्ने सामग्री जफत गरिएको जफतै भनेर चाहिँ 65 केजी जफत गरिएको छ। त्यस्तै म्याद नागेका सामग्रीहरू चाहिँ 18,939 रूपियाँ बराबरको गरिएको छ। त्यस्तै गोदाममा चाहिँ ठूलो परिमाणमा राखिएका प्लास्टिक झोलाहरू चाहिँ हटाउन चाहिँ निर्देशन दिएको छ। लगभग चाहिँ रेकर्डमा चाहिँ हाम्रोमा चाहिँ 50 क्विन्टल चाहिँ रेकर्डमा छ, अरूहरू पनि गर्दाखेरि झन्डै चाहिँ त्यो 100 क्विन्टल जति प्लास्टिक चाहिँ हाम्रो यो क्षेत्रभन्दा बाहिर चाहिँ सम्बन्धितलाई निर्देशन दिएर तत्कालै उहाँहरूले चाहिँ व्यवस्थापन गर्नलाई निर्देशन दिएकोमा यो क्षेत्रबाट चाहिँ हटाउनु भएको छ।
1: उपभोक्ता हित संरक्षण मञ्च टिकापुरका अध्यक्ष एकेन्द्र तिमिल सिन्हा, टिकापुरमा अटो रिक्साको भाडा दर कायम गर्न बजारमा ठूलो स्वरमा बजाइने डिजे र लाउड स्पिकरबाट हुने ध्वनि प्रदूषण व्यवस्थापन गर्न, शहरी सड़क प्रयोगमा गाह्रो भएकाले ट्राफिक सचेतनामा समन्वय गर्न, प्लास्टिकको प्रयोग रोक्न, अनुगमन नियमित गर्न अनुरोध गर्नुहुन्छ।
3: हामीले 2076 सालदेखि यो टिकापुरमा अटो रिक्साको भाडा निर्धारण गरियोस् भनेर माग राखेको, अहिलेसम्म पूरा भएको छैन। 2076 कार्तिकको 26 गते हुनुपर्छ, त्यति बेला चाहिँ यहाँकोले नसकेपछि हामीले भ्याएनौँ भनेपछि मैले व्यक्तिगत र हाम्रो उपभोक्ता संरक्षण मञ्चको इनिसिएसनमा त्यति बेलाको डिएससी साहब अनि प्रशासन प्रमुख सबैले राखेर यसो गरौँ भनेर ड्राफ्ट खोजेर पनि शुद्ध यो नगरपालिका बुझाइयो। त्यति बेला 76 सालमै बाजुराको चाहिँ बढी मालिका नगरपालिका जस्तो पहाड़को पालिकाले पनि अटो रिक्साको भाडा र रूट निर्धारण सम्बन्धी कार्यविधि बनाएर व्यवस्थित गरेका थियो भने हाम्रोमा अहिलेसम्म हुन सकेको छैन। त्यति बेला हाम्रो टिकापुरमा 600 रिक्सा थियो, अहिले 1200 भन्दा बढी नाघिसके। कुनै कुनै दिन अब हाम्रो शहरी सड़कमा मात्रै अलिकति हो, नत्र भने रिक्सा बाहेक यो सड़कमा केही पनि भेटिँदैन, त्यस्तो चाहिँ अवस्थित भइरहेको छ। अनि भाडाको कुरा गर्नुहुन्छ भने 1 किलोमिटरमा 100 रुपियाँ पनि तिर्नु परिरहेको छ, 1 किलोमिटरमा 100 रुपियाँ। यो यहाँहरूको गम्भीर रूपमा मैले ध्यान आकर्षण गराउन चाहे, यो धेरै पुरानो कुरा भए हुनाले अब नयाँ कुराहरू पनि छन्। यो उपभोक्ता शिक्षाको कुरा जुन छ, यो चाहिँ अब हामीले स्कूल र टोल विकास संस्थासम्म विस्तार गर्नुपर्छ भन्ने हाम्रो माग छ। अनुगमनलाई निरन्तरता र यो विद्यालय परिसरको वातावरण, योभन्दा अगाडि हामीले खालि श्रुति चुरण मात्रै हेर्यौँ, त्यहाँ अलिकति अलि डेप्थमा गएर विद्यालय परिसरकै वातावरण पनि हेर्नुपर्छ र अब ग्रामीण बजार अनुगमन गर्नुपर्छ भन्ने छ। अर्को चाहिँ धेरै विवादित पहिलेदेखि भइराखेको, हाम्रोमा धेरै कुरा नउठेको, अरू पालिकाले व्यवस्थित गरिसकेको यो डिजे र लाउड स्पिकरले ध्वनि प्रदूषण एकदम धेरै हुने, दिउँसो पनि व्यापारिक परिजनका मान्छेहरूले पनि माइक लगाएर दिनभरि सामान यस्तो किन उस्तो किन भनेर प्रचार प्रसार गर्ने। अब बजारमा सार्वजनिक माइकिङ भनेको चाहिँ सार्वजनिक महत्वको विषय, अब कुनै त्यस्तोको लागि गर्नुपर्ने हो। अब व्यापारिक हिसाबले पनि व्यापारीले पनि माइक लाउने, चोक चौरामा चाहिँ यो चाहिँ के हो मेला लगाउने काम जुन भइरहेको छ, यसमा नगरपालिकाको ध्यान आकर्षण होस्। यसमा हाम्रो माग के छ भने दुईटा कुरा छ, एउटा राति 10 बजे भन्दा पछि त यो सबै चिज बन्द गरियोस् भन्ने छ, बाजा साजा बजाउन त्यो आम मान्छेका लागि। अनि अर्को दिउँसीको कुरा पनि के छ भने लाउड स्पिकर होरन जस्तो लगाएर तपाईँको 2-3 किलोमिटर परसम्म आवाज फाल्ने त्यस्ता यी सामानहरू छन्। अब कतिपयले यो धेरै ठाउँमा बन्द भइसक्यो, अब हाम्रोमा फेरि कहिले कहिले त त्यो पार्कमा पिकनिक खाना आउनेवाला पनि त्यो सहित बाँधेर त्यो रोड पुरा छाप्ने गरी त्यसरी पनि आइरहेको छ। यहीको चाहिँ अब ध्वनिको चाहिँ एउटा मापदण्ड पनि छ, कत्रोसम्म गर्ने भनेर। सभा समारोहको लागि हाम्रो 1 लाख मान्छे आउँछन् भने 1 लाखलाई सुनाउनलाई चाहिँ त्यो दिने हो, तर यो हाम्रो कानको क्षमताभन्दा बढी गर्न मिल्दैन। धेरै लाउन मिल्छ तर एउटैले धेरैलाई भ्याउने गरी लाउनु हुँदैन भन्ने छ। यो चाहिँ सबै आम नागरिकै चासोको विषय, अब केही वर्षपछि यही भयो भने हामी धेरैका कान चाहिँ फुट्ने स्थिति देखिरहेको छ। भन्नुको मतलब सानोतिनो आवाज चाहिँ नसुन्ने, ठुले भएपछि मात्रै सुन्ने खालको होला जस्तो छ। अनि अब एउटा अर्को त हामीले अब यहाँ देशमा हुनुहुन्छ, हाम्रो थोरै सहरी सडक छ, अब यसैमा पनि अहिले प्रयोग गर्न एकदम वान वे बनाएको हुन्छ, साइकलदेखि अर्को त्यसरी आइराखेका छन्। यसमा हामीले पनि एक दिन खटेर 2 दिन चाहिँ प्र्याक्टिस गर्ने भनेको छौँ, ट्राफिक नियम कसरी प्रयोग गर्ने भनेर। यो चाहिँ हाम्रो उपभोक्ता संरक्षण मञ्चको प्रस्तावबाट आएको कुरा छन्। अब म बजारको कुरा गर्न गइरहेको छु। अब यो प्लास्टिकको जुन अनुगमन हाम्रो छ, अनुगमन चाहिँ दिगोपन हुनु पर्यो भन्ने छ। दिगोपन भनेको अब चाहिँ म चाहिँ अनुगमनमा संलग्न हुन लागेको यहाँ लगभग अघिल्लो पहिलो कार्यकालको भनेको 1958 म कहीँ कहीँ यहाँ टिकापुरमा बजार अनुगमनमा सहभागी भएको थिएँ 1959 सालमा। अनि अहिले पनि गयो भने समस्या उही खालको छ कि अब दिगोपना भनेको एकचोटि कसैलाई भनिसक्यो ल, एकचोटि, दुईचोटि, अब कतिचोटि, तिनचोटिसम्म भनिसकेपछि पनि नमान्नेपछि त गाह्रो भयो नि त। अस्ति एउटाले के भन्यो, व्यवसाय गरेको चाहिँ कति 13 वर्ष भयो अरे, अनि ऊ अरूलाई पनि के भन्दो रहेछ भने मैले त 5 नम्बर ल्याएको छु भयो, यहाँ किन दर्ता गर्नु पर्यो भन्दो रहेछ। त्यसले के गर्यो, सबैको माहौलै बिगार्दियो।

0: तिहार में सबभन्दा धेरै सामान बोक्ने बेला में हामीले कागज को हामीले वातावरण मैत्री झोलाई प्रयोग गरे थियो 20% जति प्लास्टिक थियो। त्यो कसरी भयो भन्दाखेरि कताबाट आयो अब कोही लिने मान्छे पनि चुटी हाल्छ भनेपछि लोभ गर्ने भयो हैन, बच्ची खोजेर कसरी प्रयोग गरे। दसैँ तिहार भन्दा मङ्सिरसम्म त्यो स्थिति थियो भने यो पुष माघ फागुनमा यता आइसक्यो त वात्तै फेरि बढेर तपाईँको 90% प्लास्टिकको प्रयोगमा आयो। भनेको अझ हामीले अस्ति यति धेरै मेहनत गर्नु पर्यो, अब ती मान्छेलाई पनि अब सेटलमेन्ट कति गरे, कति लुकी छिपी गाउँतिर पनि पठाएका होलान्, तिनलाई पनि तना भयो होइन। अब दिगोपना भयो भनेपछि बिस्तारै सजिलो हुन्छ भनिन्छ। अनि एउटा कुरा भन्नुभन्दा पनि म पनि व्यस्त पै भइएन, अनि धेरैले के भने ठुलै व्यापारी नेतृत्वमै भएका मान्छेले प्लास्टिकको झोला बिनाको जिन्दगी त कसरी सम्भव छ, यहाँ विकल्प तपाईँ दिनुहोस् भने हामीलाई भन्नुभयो होइन। अनि सर्टमा टिकागढ नगरपालिकाले एक दुईजना एउटा स्वास्थ्यको एउटा कुनै पत्रकार एक दुईजना गएर धनगढी जस्तो उपमहानगर प्रदेशको राजधानीमा कसरी सम्भव भयो भन्ने कुरा अलिकति अडियो भिडियोहरू ल्याएर यसो मिडियामा दिने भिडियो सिडियो बनाएर धनगढीमा सम्भव छ भने हाम्रो किन सम्भव छैन भनेर, किन हामीले अनुगमन गर्यौँ प्लास्टिक च्याट्टै रोकिहाल्छ भन्ने त मलाई फिर्किन लाग्दैन होइन। किन अरू सोर्सबाट आउने प्लास्टिक म्यानेजमेन्टका लागि पनि हामीले त्यो गर्नु पर्ला। त्यसले के गर्छ भने हजुरको हाम्रो त सरसफाइ खर्च पनि त घटाउँछ नि, प्लास्टिकको पोल्युसन घट्ने बित्तिकै त सरसफाइ खर्च घट्छ, अरू चिज खर्च पनि घट्छ, त्यसै दिगो पनि गरौँ। अर्को चाहिँ यो मूल्य नियन्त्रणको कुरा छ, हजुरहरू सबैले थाहा छ, अरू ठाउँ प्र्याक्टिस नभए पनि अहिले काठमाडौँका मन्त्रालय विभागहरू इभन विश्वविद्यालयमा गयो भने अनि त्यहाँ चाहिँ कार्यालय परिसरमा सेवा दिने व्यवसायहरूको मूल्य निर्धारण चाहिँ त्यो कार्यालयले गर्छ। जस्तो हाम्रो सूचना तथा प्रसारण विभाग भन्ने छ तेलगङ्गामा एयरपोर्टको ठक्कै छेउमा, त्यहाँ हामी अहिले पनि 110 रुपियाँमा सादा खाना दाल भात तरकारी चटनी अचार अनि सबै चिज भएको हामी चाहिँ त्यहाँ खान पाउँछौँ। पानी पनि जारको पानी फ्रीमा पाउँछ त्यहाँ, 110 रुपियाँ भन्दा त्यो बढेको छैन। अनि जस्तो हाम्रो ट्युबमा म पढ्दाखेरि जम्मा 5 रुपियाँ थियो, 5 रुपियाँको सेल, 5 रुपियाँको दही, 5 रुपियाँको आलु सबै 5 रुपियाँको आउँथ्यो कि। चार पाँचवटा आइटम जोड्यो भने 20-25 रुपियाँले खाना, अहिले जम्मा 10 रुपियाँ लागेको छ। जति दिने हो 10 रुपियाँको दही पनि आउँछ, 10 रुपियाँको सेल पनि आउँछ, 10 रुपियाँको आलु पनि आउँछ, 10 रुपियाँको चना पनि आउँछ कि। भनेको त्यो एग्रिमेन्ट नै त्यो गर्दाखेरि तिमीले यो व्यवसाय यसरी गर्नुपर्छ भनेर राखेको हुन्छ भने उसले घरबाट लगानी गरेर त गर्दैन, निश्चित प्रतिशत प्रोफिट त्यसले पनि जोडेको हुन्छ कि। तर हाम्रोमा कस्तो छ भने जसो नापी मालपुर त्यहीँनिर प्रशासन छ, अर्को अब उही नजिक अहिले वडा कार्यालय पनि छ, त्यहाँ अब सेवा दिने मान्छे छन् होइन, तर त्यो सेवाको मूल्य चाहिँ भएन कि। मूल्य जस्तो अब फोटोकपी भन्यो, फोटोकपीको अहिले लागत भनेको पेपरको कहिले घट्छ कहिले बढ्छ, अहिले पनि 1 रुपियाँ भन्दा नागेको छैन पेपरको मिल्ने एउटा पेपरको। अनि मसीको पैसा पनि टोनरको धेरै छैन, हाम्रोमा 200 रुपियाँको टोनर आउँछ, जम्मा 200को टोनरले 500 प्रति हाल्न सक्छ, अब सेवा र मेसिनको भाडा जोड्ला। अब अहिले पनि दुई तर्फेको हामीले यो यहाँ देवकोडा पसल भन्ने छ, हामी दुई तर्फेको 5 रुपियाँले गर्छौँ, कोहीले 5 रुपियाँको दुई तर्फिन गरिरहेछन्, कसैले एक तर्फिकै 10 रुपियाँ हानेर आधै पेपरको पनि, यो चाहिँ अलिकति धेरै महँगो भयो। अनि यो मूल्य चाहिँ अलिकति नियन्त्रण हुनु पर्यो भनेर मैले सबै सरको पनि ध्यान आकर्षण गराएँ। त्यस्तो आसपासमा अब धेरै चिजको नथा होला, थाहा हुने चिजको त हामीले गरिदिनु पर्यो भन्ने कुरा छ। अनि अर्को कतिपय सेवाहरू अहिले खर्च आफै हाम्रो कार्यालयको भइराखेको छ, सामान्य पनि फिलिङ र ब्यालेन्स जस्तो यस्तो भरेर हालिदिने हो भनेपछि सजिलै हुने कुराको पनि सेवा गरेरले धेरै पैसा तिरिराख्नु परेको छ कि, 100 रुपियाँ 50 रुपियाँ तिरिराख्नु परेको छ। अनि सामान्य खालका निवेदन र त्यो भर्ने खालको हुन्छ, यस्तो चाहिँ धेरै जस्तो वडा कार्यालयमा हुन्छ। त्यहाँ चाहिँ यदि हामीले फर्म फर्मेटको रूपमा राखिदियो भनेपछि जोसुकैले भर्न सक्ने, सजिलै सेवा लिन सक्ने स्थिति हुन सक्ला, कति सम्भव छ त्यसमा पनि म हजुरहरूको ध्यान आकर्षण गराउन चाहे।
1: टिकापुर अस्पतालका जनक शाहले मेडिकल व्यवसायी वा फार्मेसी सञ्चालकलाई औषधि व्यवस्था विभाग र पालिका दुवै ठाउँ दर्ता गर्नुपर्नेमा अन्यल्टा रहेको, मेडिकलको फोहोर व्यवस्थापनमा समस्या रहेकाले यसमा समन्वय गरी सहजीकरण गर्न अनुरोध गर्नुभयो।
2: हाम्रो चाहिँ यो फार्मेसी अनुगमनमा चाहिँ विभिन्न उसमा चाहिँ जस्तै यो कस्तो देखिआएको छ भन्दाखेरि व्यापारीहरू फार्मेसिस्टहरूलाई चाहिँ कस्तो अन्यल्टा देखिआएको छ भने डीडीएम पनि दर्ता गर्नुपर्ने, नगरपालिकामा दर्ता गर्नुपर्ने भन्ने कुरा छ, फेरि एनहरूले पनि यो कुराहरू बोलेको छ। यसमा चाहिँ यो कुरा के गर्न सकिन्छ व्यापारीहरूलाई यसमा चाहिँ सहज कसरी बनाउने त्यो कुरामा जाने कि भन्ने कुरा छ। अनि अर्को कुरा चाहिँ हामीले चाहिँ यो फोहोर व्यवस्थापन फोहोर मैला व्यवस्थापनमा चाहिँ धेरै चुनौती देखिया छ। यसमा चाहिँ कस्तो हुन्छ भने जोखिमयुक्त फोहोर र जोखिम सार्ने फोहोरहरूमा त्यसलाई कसरी म्यानेजमेन्ट गर्ने भन्ने यो कुरा पनि सोच्नु एकदम जरुरी छ। यसलाई बेलैमा ध्यान दिएन भने यो चाहिँ हजार्डको रूपमा चाहिँ लिन सक्छ कि भन्ने हो। यसलाई चाहिँ कसरी गर्न सकिन्छ यसो नगरपालिकाले यो उसमा चाहिँ ध्यान दिने कि नगरपालिका सबै हातेमालो गरेर यो कुरामा चाहिँ
1: स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले अनुगमन पछि औषधि पसल दर्तामा आउन थालेका 22 मेडिकललाई दर्ताका लागि म्याद दिएको, आमाको दूध प्रतिस्थापन ऐनको जानकारी पछि व्यवस्थित भएको बताउनुभयो।
3: अस्ति हाम्रो जुन यो अनुगमन बजार अनुगमनमा चाहिँ हामीले थुप्रै चाहिँ औषधि पसलहरू र अन्य कुरा जुन अन्य फार्मेसीहरू र ल्याबहरू चाहिँ दर्ता प्रक्रियामा हुनुभएको छ। यसले राजस्वमा

0: हिजो पनि 10-12-15 हजार रुपियाँ एकजना तिरेर जानु भएको छ, त्यसले आधा सुमा वृद्धि भएको छ, तर अझै पनि कतिले अटेर गर्नुभएको छ, अझै पनि कतिले चाहिँ यो आमाको दुध प्रतिस्थापन गर्ने जुन छैन त्यो ऐन सम्बन्धी हामीले यहाँ ओर्डिनेन्स दिइसकेपछि गएपछि खासै त्यति धेरै देखेको छैन। त्यसमा चाहिँ हाम्रो सकारात्मक भयो, हामीले पहिला तालिम दिएको थियौँ उहाँलाई मेडिकलको व्यापारीहरूलाई भनेर, उहाँले जे होस् उहाँले चाहिँ लुकाएर खानु भएको छ, बिक्री गर्न नपाइने होइन, किनकि डक्टरको प्रिस्क्रिप्सन चाहिँ मैले दिनैपर्ने हुन्छ। त्यसमा चाहिँ हामीले हेरेको सकारात्मक छ, त्यति खासै पाइएन। मुख्य अब यो 22-23 वटा जुन मेडिकलमा चाहिँ हामीले उहाँलाई म्याद दिएको छौँ, कतिलाई 7 दिन कतिलाई 15 दिन, त्यसपछि यो अनुगमन निरन्तर गर्नुपर्छ जस्तो लाग्छ मलाई, किनकि गत वर्षमा हामीले गऱ्यौँ, त्यसपछि असारमा भाद्यो, साउनमा गर्ने भनेर ठ्याक्कै साउनमा त्यस्तै भयो, अहिले भदौमा त्यस्तै जेन्जी आनन्द भएपछि रोकिया थियो हाम्रो गत वर्ष, त्यो भएर यसपालि चाहिँ अहिले निरन्तर दिनुपर्छ भन्ने मेरो चाहिँ अनुरोध छ।
1: वडा नम्बर 51 अध्यक्ष मोहन विकले बजारवडामा करिब 3000 व्यवसाय दर्ता रहेकोमा अनुगमन पछि व्यवसाय दर्ता बढेको, प्लास्टिक मुक्त अभियानमा टोल विकास संस्थालाई तालिम दिएपछि सचेत भएका, बजारमा मालवाहक टिप्परको गति बढेकाले यसलाई कम गर्नुपर्ने बताउनुभयो।
2: दुईवटा पसलहरू हामी कहाँ दर्ता हुन आउँथ्यो भने अहिले त्यो संख्या बढ्या छ, अहिले त्यो संख्या हामी कहाँ बढ्या छ, यसले चाहिँ राम्रो गरेका छ, जो कानूनी दायरामा हो नि राजस्वको दायरामा हो नि चाहिँ बढ्या छ, यसलाई चाहिँ हामीले निरन्तरता दिनुपर्छ। एकपटक गरौँ फेरि तपाईँ सिलाउने गर्यो भने हुँदैन। र अर्को यो प्लास्टिक मुक्त जुन अभियान हाम्रो टिकापुर नगरपालिकाको छ, यस सन्दर्भमा पनि अघिल्लो पल्ट हाम्रो वडाको कार्यक्रममा विपद व्यवस्थापन तथा जलवायु अनुकूलन सम्बन्धी टोल विकास संस्थाहरू बर्गरहरूलाई चाहिँ एउटा तालिमको आयोजना गरेका थियौँ कि 6 दिनसम्म टोल विकास संस्थाका पनि सबै सहभागी गराएका थियौँ। त्यसको सुरुवात एउटा तपाईँ स्वतन्त्र टोल विकास संस्था छ, उसले तपाईँको चाहिँ आफ्नो टोल विकास संस्थाभित्र रहेका सबै घरधुरीलाई एउटा एउटा झोला बनाएर वितरण गरेछ कि, यो कुराले पनि तपाईँ चाहिँ हामीलाई प्लस पोइन्ट गरेको छ। अब यो टोल विकास संस्थाको विषयमा पनि अघि हाम्रो दाइले पनि धेरै कुरा राख्नु भएको छ, धेरै टोल विकास संस्थामा हामी अहिले उनीहरू साधारण सभाको क्रममा छन्, त्यो साधारण सभामा पनि त्यो स्वतन्त्र टोल विकास संस्थाको अभ्यासलाई प्लास्टिकको अभियानसँग जोडेर हामीले चाहिँ भन्ने गरेका छौँ। एउटा झोलालाई कति 150 रुपियाँ पर्दो रहेछ, 150 खर्च गर्नको लागि टोल विकास संस्थाको केही समस्या छैन, उहाँहरू गरिराख्नु भएको छ, यो यसरी चाहिँ अगाडि बढ्ला। जस्तो अस्ति डिएस साहबसँग पनि मेरो कुरा भएको थियो, अहिले बजारमा तपाईँको जनगुनासो बढी के छ भने टिप्परहरू छ नि, विकास निर्माणका कामहरू पनि भइरहेछन्, अलि चाहिँ स्पिड बढी छ अरे, अनि त्यो स्पिड कन्ट्रोल गर्न पर्यो भन्ने किसिममा तपाईँ चाहिँ पहिला चाहिँ जनचेतना जगाउँ, होर्डिङ बोर्डहरू राखौँ भन्नुभएको थियो सरले। होर्डिङ बोर्ड राख्नका सन्दर्भमा अब हामीसँग तपाईँ चाहिँ वडामा त्यो सुविधा पनि भएन, नगरपालिकाबाट त्यो तपाईँको चाहिँ हाम्रो सिमाना जानकीको त्यो चुङ्गिनेर एउटा, यो तपाईँको चाहिँ जमराको पुलनेर एउटा, बसपारनेर एउटा, र तल तपाईँको चाहिँ बजार क्षेत्र पर्ने गरिखेन सवारी साधनको गति सीमित भन्ने किसिमको चाहिँ सूचना लगाएर त्यो गरेको भए राम्रो हुन्थ्यो। हाजी साहब के छ यो तत्काल, यदि तपाईँ चाहिँ मानेनन् त्यसपछि कारवाही प्रक्रियामा जाउँला भन्नुभएको थियो कि, यो चाहिँ गर्नै पर्ने जरुरी छ। धेरै त्यो त यो टिपरहरूलाई त मान्छे मार्ने लाइसेन्स पाएका पो भन्दा रहेछन् त त्यसका गुरुहरूलाई, अर्को वैकल्पिक मार्ग पनि त छैन, विकास निर्माण कार्य पनि त गर्नै पर्यो, 4-5 वटा होर्डिङ बोर्ड बनाए पुग्छ, धेरै ठुलो बनाउनु पर्दैन।
1: प्रमुख प्रशासकीय अधिकृत सुमन देताले अब शैक्षिक संस्थाको पनि अनुगमन आवश्यक रहेको बताउनुभयो, आउँदा दिनमा प्रहरीसँगको साझेदारीमा अनुगमन गर्नुपर्ने, उपभोक्ता सचेतनाका लागि टोल विकास संस्थालाई सचेत गराउन सकेमा हरेक उपभोक्ता म्याद नाघेको मिति मात्र हेर्न सक्ने भएमा उपभोक्ता अधिकार सुरक्षित हुने ढिटालको भनाइ छ।
3: यो चोटिको बजार अनुगमन तुलनात्मक रूपमा राम्रो भएको महसुस भयो, र केही चाहिँ व्यवसायीहरूले चाहिँ नगरपालिकाले दिएको निर्देशन चाहिँ उहाँहरूले पालना गर्नुभएको छ। त्यो भनेको प्लास्टिक जन्य सामग्रीहरू त यहाँबाट हटाइसक्नु भएको छ, सायद अब बजारमा कम छ होला, यो चाहिँ थप अब नगर प्रहरीले चाहिँ दैनिक ढंगले यसलाई चाहिँ हेर्ने, नभए चाहिँ फेरि नगरपालिका सुस्तायो भनेर फेरि सुरु हुन सक्छ, त्यसो हुँदा त्यसलाई चाहिँ नगर प्रहरीले चाहिँ निरन्तर अनुगमन गर्ने, बाँकी स्वास्थ्य संस्थाको हकमा चाहिँ स्वास्थ्य शाखाले चाहिँ आफ्नो चाहिँ निगरानी चाहिँ बढाइराख्नु पर्यो, त्यसमा चाहिँ कतिपय अटेरीहरू पनि छन् भन्ने कुरा पनि छ। अब त्यो हिसाबले मैले अस्ति उद्योग वाणिज्य संघको कार्यक्रममा पनि यो विषयलाई चाहिँ उठान गरिदिएको छु उहाँहरूलाई पनि, र अब अहिले गर्नुपर्ने भनेको शैक्षिक संस्थाको चाहिँ अनुगमन चाहिँ एकदम डिमाण्ड पनि भइरहेछ। अघि हाम्रो कार्यपालिका सदस्यले ज्यूले भन्नुभएको थियो चाहिँ 6 नम्बरतिर भएन नारायणपुरमा चाहिँ अनुगमन गरिदिनु पर्यो भन्ने माग आयो भन्ने कुरा पनि गर्नुभएको छ। त्यसो हुँदा चाहिँ थप हामीलाई यो कार्यक्रम हुँदा मात्रै गर्ने नभए नगर्ने भन्न भन्दा पनि निरन्तर चाहिँ हाम्रो निगरानी चाहिँ निरन्तर हुनु पर्यो, त्यसमा चाहिँ बेला बेलामा चाहिँ हामी गइरहेको ठाउँमा यसो हेर्दा हुन्छ। म अस्ति श्रीलंका पुग्दाखेरि चाहिँ मैले यसो त्यहाँ 1-2 ठाउँ पसल सानसानो पसल देखेँ, म त्यहाँ पनि गएँ, त्यही हिसाबले मैले त्यहाँ पसललाई अब हेर्दा चाहिँ मैले आफ्नो तर्फबाट चाहिँ निर्देशन दिएर आएँ। त्यस्तो चाहिँ हामी जहाँ जान्छौँ त्यहाँ चाहिँ यसो हेर्दा, जस्तो स्वास्थ्यका साथीहरूले मेडिकलमा जाँदाखेरि चाहिँ सुझाव चाहिँ दिन सक्यो त, धेरै कुरा गर्नुभन्दा सुझाव चाहिँ दिने, प्लास्टिकका कुराहरू अरू कुराहरू उपभोक्ताको हकितको संरक्षणका लागि गर्ने कुराहरू, अब हामीले सकेनौ, हामीले चाहिँ यो सक्दैनौँ, हामी कहाँ यहाँ अप्ठ्यारो स्थिति छ भने हामीले चाहिँ प्रहरीलाई चाहिँ खबर गर्न सक्छौँ नि त, सर त्यहाँ यस्तो भइरहेको छ भनेपछि चाहिँ प्रहरीले चाहिँ तुरन्त त एक्सनमा जानुहुन्छ। अब त्यसो हुँदा चाहिँ हामीले प्रहरीहरूसँगको सहकार्य चाहिँ अलिक बढाउनु पर्ने स्थिति हो, किनभने हामी कहाँ सहकार्य चाहिँ अब हामी आफै आफै हिँडिराखेका हुन्छौँ कतिपय ठाउँमा चाहिँ त्यसमा प्रहरी भइदियो भने त्यसले अलि हामीलाई पनि मजबुत बनाउँछ, त्यसले अनुगमनलाई पनि राम्रो बनाउँछ भन्ने कुरा हो। कतिपय ठाउँमा चाहिँ तुरन्त चाहिँ हामीले फोन गर्ने बित्तिकै डिएस साहबले चाहिँ तुरन्तै रेस्पोन्स गर्नु भएको छ क्या, त्यसो हुँदाखेरि धेरै कुराहरूलाई चाहिँ हुन्छ। अब तपाईँहरूले यो विषयमा चाहिँ आफ्नो ठाउँबाट यस्तो भयो भन्दा हामी आफै दौडिनु भन्दा प्रहरी भयो भने अलिक बढी प्रभावकारी हुन्छ। त्यसो हुँदा चाहिँ अब सामाजिक सञ्जालहरू हाम्रो चाहिँ पत्रकारहरू उहाँहरूले पनि सहयोग गरिराख्नु भएको छ, त्यसले चाहिँ राम्रो भइरहेको छ। टोल विकास संस्थालाई चाहिँ यस्तोमा परिचालन गर्न पाए अझै राम्रो हुन्थ्यो। अनुगमनको विषयमा चाहिँ टोल विकास संस्थाहरूलाई एउटा चाहिँ उहाँहरूलाई चाहिँ राखेर, तिमीहरूको यो जिम्मेवारी पनि हो, टोल आफ्नो टोल आँगनमा चाहिँ के भइरहेको छ यो विषयवस्तु चाहिँ हेर्नुपर्ने भन्ने विषयलाई चाहिँ यति उपभोक्ता शिक्षालाई चाहिँ जनस्तरमा चाहिँ बढाउन सक्यौँ भने कतिपय कुरा चाहिँ जस्तो म्याद नागरिकका सामग्रीहरूको उपयोगको विषय हुन सक्छ, कम्तीमा चाहिँ डेट हेरेर मात्रै उपयोग गर्यो भने व्यवसायीले त्यो डेट एक्सपायर भएको विषय चाहिँ उसले ल्याउँदैन नि त। हामी कहाँ त अहिले अब बजारमा चाहिँ अनुगमन हुन्छ भनौँ भने डेट एक्सपायर भएका वस्तुहरू चाहिँ गाउँतिर पठाइदिने, त्यहाँ त कसैले हेर्दैन, त्यो खाइदिन्छ, त्यसले गर्दा उनीहरूको स्वास्थ्यमा परेको असरको चाहिँ लेखाजोखा त हुनै सकेका छैन। त्यस्ता खालका विषयहरूमा त हामी जोड्न सक्यौँ त, किनभने उनीहरू उपभोक्ता पनि हुन्, हामी पनि उपभोक्ता हुन्, उनीहरू पनि उपभोक्ता हुन्, आफू सचेत हुन सक्यो भने कम्ती घर परिवार हामी कहाँ सबै ठाउँमा टोल विकास संस्था छन् भने चाहिँ लघु लघु सबै मान्छे त्यसमा जोडिन सक्ने एउटा ठुलो नेटवर्क हो।
4: कार्यक्रममा अब सुनौ केही सूचना तथा सन्देशहरू।
5: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन बारेको अत्यन्त जरूरी सूचना।
6: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। ज्योतिनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1, जेठ 7 गते, समय बिहान 10 बजेदेखि।
5: एकनगर कार्य समितिको भवन, वडा नम्बर 1, जेठ 8 गते, समय बिहान 10 बजे।
6: नारायणपुर स्वास्थ्य चौकी, वडा नम्बर 6, जेठ 10 गते, समय बिहान 10 बजेदेखि।
5: झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9, जेठ 11 गते, समय बिहान 10 बजेदेखि।
6: रामपुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 3, जेठ 12 गते, समय बिहान 10 बजेदेखि।
5: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
4: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
5: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
6: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
7: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल, होटल, रेस्टुरेन्ट, औषधि पसल, किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
6: प्रत्येक व्यवसायले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
8: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
6: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
8: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
7: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
6: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालन सामना गर्नुपर्नेछ।
7: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
6: व्यवसायी स्थलहरूपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
7: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाण पत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
6: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
7: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
9: यो माटो प्यारो छ, यो बाटो प्यारो छ।
10: के तपाईलाई थाहा छ,
11: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
10: हो र?
11: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
10: अनि
11: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
10: के छ त विकल्प?
11: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
10: विस्तारै गर्दा हुँदैन?
11: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
10: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
11: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर कैलाली।
12: टिकापुर नगरपालिकाको अनाधिकृत रूपमा रहेको संरचना हटाउने सम्बन्धी जरूरी सूचना। नेपाल सरकार गृह मन्त्रालयको परिपत्र तथा जिल्ला प्रशासन कार्यालय कैलालीको अवैध कब्जा हटाउने विशेष अभियान सञ्चालन गर्न नगरपालिकालाई दिएको कार्यान्वयनको जिम्मेवारी अनुसार नगरपालिकाको बजार क्षेत्रमा व्यवसायहरूले आफू खुशी आफ्नो जग्गाको क्षेत्रभन्दा बाहिर सार्वजनिक जग्गा, बाटो, नालामा पर्ने गरी संरचना निर्माण गरी व्यापारिक रूपमा समेत अन्य व्यवसायहरूलाई पनि असर पर्ने गरी काम भइरहेकाले उक्त किसिमको संरचना हटाउन 2082 चैत 25 गते 15 दिने सूचना सार्वजनिक गरेको स्मरण गराउन चाहन्छौ। सूचना अतेर गरी अतिक्रमित संरचना नहटाए प्रचलित कानून अनुसार नगरपालिकाले संरचना हटाउनु पर्ने भएको हुँदा यसबाट पर्न जाने असरबाट बच्न समयमै स्थान खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। नगरपालिका क्षेत्रभित्र कसैले पनि सार्वजनिक जग्गा, बाटोको छेउछाउमा अतिक्रमण गरी घर संरचना बनाएको भए तुरन्त खाली गर्न अनुरोध गरिन्छ। साथै टिकापुर नगरपालिकाले 2082 साउन 1 गतेदेखि प्लास्टिक प्रदूषण मुक्त शहर घोषणा गरेकाले यो अभियानलाई सार्थक बनाउनका लागि तोकिएको मापदण्ड विपरीतका प्लास्टिकको कारोबार नगरिदिनु हुन व्यवसायहरूमा हार्दिक अनुरोध गरिन्छ।
13: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
6: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
13: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
6: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
13: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
6: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
13: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
6: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
13: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
6: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
13: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
14: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
13: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
14: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
4: यी सन्देशसँगै कार्यक्रम हाम्रो टिकापुर आजलाई यति नै। कार्यक्रम सुनेर कुनै प्रतिक्रिया, सुझाव, सल्लाह भए सामुदायिक रेडियो टिकापुर एफएममा जानकारी गराउनुहोला। अर्को साता आजकै समयमा फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट म प्रस्तोता दुर्गा देवकोटा बिदा हुन्छु। नमस्कार।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।
5: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुरमा सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कु बेरमहेन जानकारी कराइए। सत्कार पोलिक्लिनिकमा बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उक्र सम्पर्क कैके उपचार सेवा लिह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा, ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच फार्मेसी प्रयोगशाला सेवा, हाथ जोड़नी सेवा, टूटल हाथ जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेले जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टिकापुर कैलाली, फोन नम्बर 091-560-095 ओ मोबाइल नम्बर 98-48-42-73-59।
6: ए बा, आइगई क्या? आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
7: तनखा खाइकन होइन बुवा, तन्खाले भोलिका दिन कि ढुक्क पारेकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तन्खा पाउने बित्तिकै नि मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
6: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
7: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन गो बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मा सम्पर्क गर्या।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: टिकापुर सामुदायिक पुस्तकालयको छैटौं साधारण सभा हुने बारेको सूचना।
5: टिकापुर सामुदायिक पुस्तकालयको छैटौं वार्षिक साधारण सभामा उपस्थित हुन सम्पूर्ण आजीवन सदस्यज्यूहरू र संस्थागत सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। कुनै कारणवश पत्र नपुगेको भए यसै सूचनालाई आधार मानि तपसिलको मिति, स्थान र समयमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
4: साधारण सभा हुने मिति
5: 2083 साल जेठ 9 गते शनिवार।
4: स्थान
5: टिकापुर उद्योग वाणिज्य संघको सभा हल।
4: समय
5: बिहान 11 बजे।
4: चुनावी सभामा प्रस्तुत हुने प्रस्तावहरू
5: हालको विधानको धारा 27 गणपूरक संख्या संशोधन सम्बन्धमा, कार्य समिति गठनको धारा 16 उपधारा 6 थप गर्ने सम्बन्धमा।
4: थप जानकारीको लागि
5: टिकापुर सामुदायिक पुस्तकालय फोन नम्बर 091-560-174।
6: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
7: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
7: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
6: जनरल फिजिसियन विशेषज्ञ सेवा,
7: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
6: दन्तरोग सेवा,
7: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
6: मनोचिकित्सक विशेषज्ञ सेवा,
8: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
6: र सिटी स्क्यान सेवा,
7: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
6: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
7: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
6: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
7: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
6: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
7: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
6: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
7: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
9: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
10: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
11: पढाइ हुने विषयहरू
12: अनिवार्य नेपाली,
11: अनिवार्य अंग्रेजी,
12: सामाजिक गणित,
11: ऐच्छिक लेखाशास्त्र,
12: ऐच्छिक वित्त शास्त्र,
11: ऐच्छिक अर्थशास्त्र,
12: कम्प्युटर विज्ञान,
11: भर्ना सम्बन्धी कार्यक्रमहरू,
12: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
11: भर्ना सुरु जेठ 3 गतेदेखि,
12: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
11: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
12: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
11: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
12: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
11: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
12: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
11: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
12: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
11: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
12: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
11: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
12: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
11: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
12: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
11: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
12: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
11: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
12: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
11: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
12: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
13: ए रुक रुक रुक,
14: के भयो, किन कराएको यस्तो
13: दाई? यस्तो पनि हुन्छ र?
14: 30 दिनसम्म अनलिमिटेड रे
15: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
14: हो र?
13: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
16: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल नेपालकै लागि।
17: आई हो बड्डो, घर कहिया सिर्जै बो? पाछा से शुरू करल मने घर सिजार सेक्ल।
18: अरे का करूरी बुढ़िया, कठुआ खोजत खोजत परेशान हो गिल बाटू, मिलबो मिलबो नी करत का कहीं ना हो का?
17: मिस्तरान वर्जन हो का ना घर हेरो ना, पटा सुगुर बनेला बाट, आल्मोनियम के मुआ का द्वार लगा का टूफे ओस्ट बनी हो ना, वट्र फे पटा नी मिल, कि गुंगुआ बुरो हो ना, कबू कहूँ रा घूम जाए ता था पाए।
19: यूपीवीसी ब्रांड के मौका द्वार पार्टिशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुलक मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा दे।
20: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 98-48-51-43-26।

0: अर्थात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: के तपाईलाई थाहा छ
3: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर मानिसलाई असर गर्छ।
2: हो र
3: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
2: के छ त विकल्प
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
2: विस्तारै गर्दा हुँदैन
3: हुँदैन टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
3: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली
4: भर्ना खुल्यो।
5: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा सामान्य चिकित्सा SA कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
4: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म।
5: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको ITMS अनलाइनमा भरि सबमिट गर्नुपर्नेछ।
4: सामुदायिक क्याम्पस भएकोले यसै कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
5: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
4: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
5: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
4: SEE, SLC वा प्राविधिक SLC को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि नागरिकता वा जन्म दर्ता लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो
5: नोट सामान्य चिकित्सा HA अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलाली सम्पर्क नम्बर 0915602038 98548479 98467786 र 98445449
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर
5: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
4: ससानो कुरामा तनाव हुने
5: बारम्बार मनमा एउटै कुरा खेलिरहने
4: कुलटमा लाग्ने
5: छटपटी हुने
4: मुटु धेरै ढुकढुक हुने
5: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला।
4: टिकापुर अस्पताल टिकापुर कैलाली

0: मुका पिए रही था कभी पेंसिल रही था कभी झोले फटाका आज इठा का कना हो बाबा फिर उस टपाटीन गटीलो ठाउं से झोला अनल से तो लड़का सामान नहीं हरे
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरा भर भर भर आई थी राहत
0: का हुई कभी लड़का कभी हेरा कही था कभी पेंसिल हेरा कही था कभी झोले फटा कही था बढ़िया ठाउं से झोला लाना नहीं चिक ठो
1: अरे कहाँ से ना नाम
0: था कहाँ से लन वो तो कहाँ टीकापुर में रलक रट गया झोला उडोक में से वहाँ झिंगरान दीदी कटरा से गुर झोला अनल बाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कई एक आनल झोला दस का टस बाटी ये बुरहक ढंग कबू पसल छान कर झोला नहीं आना से आकठुई
1: लिया लिया मैं अब भी ही जाइबू रख गई झोला उद्योग में रख गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरम्मत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484-22373
3: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालन बारेको अत्यन्त जरुरी सूचना
4: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउन्ड सेवा भिडियो एक्सरे सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ ज्योतिनगर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 1 जेठ 7 गते समय बिहान 10 बजेदेखि
3: एकनगर कार्य समितिको भवन वडा नम्बर 1 जेठ 8 गते समय बिहान 10 बजेदेखि
4: नारायणपुर स्वास्थ्य चौकी वडा नम्बर 6 जेठ 10 गते समय बिहान 10 बजेदेखि
3: झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9 जेठ 11 गते समय बिहान 10 बजेदेखि
4: रामपुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 3 जेठ 12 गते समय बिहान 10 बजेदेखि
3: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली
5: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्यूरोसाइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: जेठ 16 गते शनिबारका दिन
6: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला
5: लामो समयसम्म टाउको दुख्ने बढी रिसाउने झिजो मान्ने बरबराउने अमिलो व्यवहार गर्ने कामकाजमा मन नलगाउने एक्लै बसेर टुलाउने भोक नलाग्ने निन्द्रा नलाग्ने दुब्लाउँदै जाने धेरै रक्सी खाने लागु पदार्थ सेवन गर्ने
6: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी छारे रोग मिर्गी र बेला बेलामा बेहोस हुने समस्या नकारात्मक सोचाइ आउने यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला
3: डाक्टर आउने दिन जेठ 16 गते शनिबार
7: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ याद गर्नुहोस् आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72
8: बालकबालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
9: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस् व्यक्ति वा संस्थालाई
10: किन खोज्नु भएको होला हजुर को पर्नुभयो
9: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
10: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
9: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
10: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
11: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
12: सबै प्रकारका

0: श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
3: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
4: जनरल फिजिसियन विशेषज्ञ सेवा,
3: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
4: रोग सेवा,
3: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
4: मनोचिकित्सक विशेषज्ञ सेवा,
5: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
4: र सिटी स्क्यान सेवा,
3: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
4: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
3: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
4: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
3: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
4: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
3: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
4: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
3: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
6: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर, टीकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कोण पछाडी, फोन नम्बर 98-648-36-213।

0: टीकापुर बहुप्राविधिक शिक्षालयमा भर्ना खुल्यो।
1: सिटी भिटीको आंकिक नमूना शिक्षालय टीकापुर बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि आवेदन खुलेको सहर्ष जानकारी गराइन्छ।
0: शैक्षिक कार्यक्रमहरू
1: डिप्लोमा कृषि इन्जिनियरिङ सिट संख्या 48 जना, सम्पर्क नम्बर 9844-92-88-83।
0: डिप्लोमा इन सिभिल इन्जिनियरिङ सिट संख्या 48 जना, सम्पर्क नम्बर 9858-47-88-90।
1: डिप्लोमा पशु विज्ञान सिट संख्या 40 जना, सम्पर्क नम्बर 9855-06-40-31।
0: डिप्लोमा बाली विज्ञान सिट संख्या 40 जना, सम्पर्क नम्बर 9851-27-39-98।
1: डिप्लोमा वन विज्ञान फरेस्टी सिट संख्या 40 जना, सम्पर्क नम्बर 9848-20-60-41।
0: प्रशिक्षण शुल्क हरेक विषयमा 3 वर्षको जम्मा 54,000 मात्र लाग्नेछ।
1: फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
0: अनलाइन आवेदन दिन चाहने आवेदकले itms.ctevt.org.np मार्फत पनि गर्न सकिनेछ। टीकापुर बहुप्राविधिक शिक्षालय।
2: शरीरमा लाल वा फुस्तर छुअबेर ठहानी बिना स्पर्श शक्ति हेरेलको निखुन्जिना डाग देख पर्लसी हात ग्वारा झमझम गर्ना तथा मास सुहाक बठिना हुइलसे कुष्ठरोग हुइसेक्ठा।
3: कुष्ठरोग महिला वा पुरुष जेहिफे लागसेक्ठा। कुष्ठरोगको शंका लग्दैकी लगभग स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी 3 मानपुरमा सम्पर्क गरी
2: महिला उग्र अस्पतालसम्म आइक्लाको स्वास्थ्य परीक्षण गराइक्लाक आफ्नो घरक पुरुष उग्र मद्दत गरी।
3: कुष्ठरोग मुक्त समाज निर्माणका लागि साइनिङ अस्पताल INF नेपाल बाँकेसे जनहितमा जारी सन्देश।
4: आमा राति छ, कता जान लाग्नु भयो नि?
5: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
4: ए पख्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
5: किन नि सानो लट्ठी र टर्च लाइट?
4: किन हुनु नि आमा, रातको समयमा बाहिर निस्किनु पर्दा वा टोयलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
5: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
4: आमा हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
6: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो बासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
7: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: सार्वजनिक सुनवाई कार्यक्रम हुने बारेको सूचना। जानकी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 प्रदान गरेको सेवा प्रवाह, सम्पादन गरेको काम कारबाही र गाउँपालिकासँग सम्बन्धित विविध विषयका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम गर्ने तय भएकाले तपसिल बमोजिमको मिति, समय र स्थानमा सरकारवालाहरू तथा सेवाग्राही, राजनैतिक दल, गैर सरकारी संघ संस्था, बरघर, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, संचारकर्मी एवं सम्पूर्ण जानकी गाउँपालिका वासीको गरिमामय उपस्थिति तथा सहभागिताका लागि हार्दिक अनुरोध छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 8 गते, समय दिउँसो 1 बजे, स्थान वडा नम्बर 8 को कार्यालय जबलपुर कैलाली, जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली कैलाली।

सिंगापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला ज्यूहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।

0: नवजीवन सहकारी संस्था के 32वां वार्षिक साधारण सभा संबंधी सूचना। नवजीवन सहकारी संस्था लिमिटेड के 32वां वार्षिक साधारण सभा तथा ऊ सभा से कई जिना संस्था के नया कार्य समिति के निर्वाचन समेत निम्न मिति समय ओ स्थान में हुईना हुईले कोर से संस्था के संपूर्ण शेष सदस्य महानुभाव होकर संस्था के शेष सदस्य परिचय पत्र वा नेपाल सरकार से प्रमाणित करल जारी कई हिल फोटो सहित के परिचय खुलना कागजात के साथ उपस्थित हुईलाक हार्दिक अनुरोध करती। मिति 2083 जेठ 9 गते शनिवार, समय बिहान के 8 बजे से संध्या 5 बजे सम, स्थान ओम पैलेस धनगढ़ी कैलाली, नवजीवन सहकारी संस्था लिमिटेड धनगढ़ी कैलाली। विस्तृत जानकारी के लक संपर्क नंबर 091520283।
1: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुर को विद्यार्थी भर्ना संबंधी सूचना।
2: सिटी भिटी बाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 का लागि 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPF 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
1: भर्ना कार्यक्रम
2: अनलाइन आवेदन फारम वितरण शुरू 29 गते देखि।
1: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
2: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.ctvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि SEA का कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
1: आवश्यक कागज पत्रहरू
2: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
1: जन्म दर्ता नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
2: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
1: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
2: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
1: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
2: सम्पर्क नम्बर 0969900044, 9858700044, 9847202740, 9462833921 र 9659963520।
3: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
4: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585088।

0: कर्णाली नमूनामा टीका प्रमाग शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विभिन्न संकायमा भर्ना खुल्यो।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा कानून, होटल म्यानेजमेन्ट, मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
0: फराकिला कक्षाहरू,
1: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
0: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
1: खेलकुद सुविधा,
0: कम्प्युटर शिक्षा,
1: स्वच्छ पिउने पानी,
0: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584 24167।
0: तपाईको भविष्य निर्माणको एक सहयात्री।
2: टीकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन बारेको अत्यन्त जरुरी सूचना।
3: टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। ज्योतिनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1, जेठ 7 गते, समय बिहान 10 बजेदेखि।
2: एकतानगर कार्य समितिको भवन, वडा नम्बर 1, जेठ 8 गते, समय बिहान 10 बजेदेखि।
3: नारायणपुर स्वास्थ्य चौकी, वडा नम्बर 6, जेठ 10 गते, समय बिहान 10 बजेदेखि।
2: झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9, जेठ 11 गते, समय बिहान 10 बजेदेखि।
3: रामपुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 3, जेठ 12 गते, समय बिहान 10 बजेदेखि।
2: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।
4: टीकापुर सामुदायिक पुस्तकालयको 6 साधारण सभा हुने बारेको सूचना।
5: टीकापुर सामुदायिक पुस्तकालयको 6 वार्षिक साधारण सभामा उपस्थित हुन सम्पूर्ण आजीवन सदस्यज्यूहरू र संस्थागत सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। कुनै कारणवश पत्र नपुगेको भए यसै सूचनालाई आधार मानि तपसिलको मिति, स्थान र समयमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
4: साधारण सभा हुने मिति
5: 2083 साल जेठ 9 गते, शनिबार।
4: स्थान:
5: टीकापुर उद्योग वाणिज्य संघको सभा हल।
4: समय:
5: बिहान 11 बजे।
4: चुनावी सभामा प्रस्तुत हुने प्रस्तावहरू:
5: हालको विधानको धारा 27 को गणपूरक संख्या संशोधन सम्बन्धमा, कार्य समिति गठनको धारा 16 को उपधारा 6 थप गर्ने सम्बन्धमा।
4: थप जानकारीको लागि
5: टीकापुर सामुदायिक पुस्तकालय, फोन नम्बर 091560174।

0: जब जब गर्मी महिना आउँछ तब तब अमूल्य ब्रान्डको आइसक्रिमहरूको याद आउँछ। म्याङ्गो, लिची, कोला, स्ट्रबेरी, कुल्फी, चोकोबार, चोको फनबार, आहा कति मिठो, मलाई त साह्रै मन पर्छ। यति मात्रै कहाँ हो र, शुद्ध दुधले बनेको अमूल्य ब्रान्डको आइसक्रिमको खोवा कुल्फी, कर्नेटो र पार्टीहरूको लागि फ्यामिली प्याक, पार्टी प्याकका सुविधा हुनुका साथै अन्य विभिन्न फ्लेभरका आइसक्रिमहरू र सादा आइस बलक पनि उत्पादन गरिन्छ। मैले त वर्षेनी खान्छु, अब खाने पालो तपाईँको जुन ठाउँ जानुहुन्छ उही ठाउँ पाउनुहुन्छ। अमूल्य ब्रान्डको आइसक्रिमहरू एकचोटि खोजी खोजी खाऊ है।
1: यदि तपाईँ अमूल्य ब्रान्डका आइसक्रिमहरू बिक्री वितरण गर्न चाहनुहुन्छ भने धरौती राखेर डिप फ्रिज उपलब्ध गराउने सुविधा रहेको छ। सम्पर्कको लागि बर्दादेवी डेरी उद्योग, टिकापुर 1, ब्लक नम्बर 13, सम्पर्क नम्बर 98584 89455 र 98673 69622।
0: रियल मिल्क, रियल आइसक्रिम, अमूल्य आइसक्रिम, खोजी खोजी खाऊ, यी ब्रान्डका आइसक्रिमहरू जहाँ पनि उपलब्ध छ।
2: बाबु, ए बाबु, काल मनिष मेडिकल में जाइस तो?
3: मैं नहीं जाइम, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू।
2: उहे मारे तो तुहिन वहाँ पठाई दो, यहाँ हेर ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई था, तोर समस्या फेन अस्ते बा जइबे तो समाधान हुई जाई।
3: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी ही जाए।
4: याद करबी, मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दोसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया, पोटो, डंडीफोर, दाँत, खुजली, भुटला झरना, कपार के तालु खुलना, डेंड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नहीं हुई घाव, खतीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा। संपर्क मनीष मेडिकल हल, अस्पताल रोड, टीकापुर, फोन नंबर 98600071024 ओ 98046774417।
5: वर्षिनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000-75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान,
6: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: जेठ 16 गते शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन जेठ 16 गते शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868080008 र 9825637272।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्यू त आएको छ, कसो त जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बिहे नगरजन पन भएन, जाउँ भने भुवाको मङ्गलसूत्र बन भाँची गयो।
2: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त छ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्तेका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98 68 44 12 08, 98 4 86 39 261।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
4: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
8: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844846673 र 9814680204।
11: ए रोक रोक रोक,
12: के भयो? किन कराएको यस्तो
11: दाई? यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
13: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
11: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
14: अझै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: नआएकी होली मेरी चेली।
1: तन्खा खाइकन होइन बुवा, तन्खाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तन्खा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तन्खाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क गरे।
2: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्त शास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण।

0: सम्बन्धी मार्गदर्शन,
1: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
0: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
1: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
0: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
1: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
0: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
1: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
0: हाई डिग्री अफ डिसिप्लिन एण्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
1: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98-484-6673 र 98-1468-0204।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: ससानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला।
0: टीकापुर अस्पताल कापुर कैलाली।
2: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गते से टीकापुर वितरण केन्द्र हो लम्की यूनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य रहला कोर्से विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव फुक्रन यह सूचना से जानकारी कराई थी। विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजे सम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुर कैलाली।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: आई बुढल्ला सुन्टो कि नै वानन्दे गुवा जागिली न अब समय एक ठो घर गहना नि हो बनाइना उनेना पट्टा नि पैना त
1: अरे गहना बनाइना त हो दुकान खोज्ती खोज्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटास तरा तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाका आन्छेकले कत्रा सुघर बनाकन ल बाटी
1: ए ले ले ठीक है बा चल हाली भात वट खाई हो जाएका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864141208 ओ 9846439261
2: 80% रोगहरू पानीकै कारणले लाग्छन्
3: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल
2: टिकापुर कैलाली
5: सम्पर्क मोबाइल नम्बर 9870101672
6: स्वास्थ्यका लागि पानी
7: घरेको भए होइन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
8: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
7: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
8: शिखर इन्स्योरेन्सको सहकार्यमा
7: अस्पताल खर्च सहाराले गर्छ
8: ई सेवा सबै सधैँ सँगै

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: सिटीभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPF 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
4: भर्ना कार्यक्रम
5: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि।
4: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
5: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.cetvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि एसएका कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
4: आवश्यक कागज पत्रहरू
5: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
4: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
5: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
4: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
5: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
4: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
5: सम्पर्क नम्बर 0999900044, 9858700044, 9487202740, 97642833921।

0: सानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला।
0: टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: ए रुक रुक रुक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिन सम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्ले मा हलिउड र बलिउड मुभीज को फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सिलमा अब मात्र 799 मै सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हास डायल गरी वा एन्सेल एप मगाइ लिनुहोस् एन्सेल नेपालकै लागि

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: सिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला ज्यूहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।

0: नवजीवन सहकारी संस्था लिमिटेड को 32 वार्षिक साधारण सभा तथा सो सभाले गर्ने संस्था को नयाँ कार्य समिति को निर्वाचन समेत निम्न मिति समय र स्थान में हुने भएकाले संस्था का संपूर्ण शेष सदस्य महानुभावहरूलाई संस्था को शेष सदस्य परिचय पत्र वा नेपाल सरकारले प्रमाणित गरी जारी गरेको फोटो सहित को परिचय खुल्ने कागजात का साथ उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ। मिति 2083 जेठ 9 गते शनिबार, समय बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म, स्थान ओम प्यालेस धनगढ़ी कैलाली, नवजीवन सहकारी संस्था लिमिटेड धनगढ़ी कैलाली। विस्तृत जानकारी को लागि सम्पर्क नम्बर 091520283।
1: कर्णाली नमूना मावि टीकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
2: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून, होटल म्यानेजमेन्ट, मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
1: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
2: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
1: फराकिला कक्षाहरू,
2: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
1: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
2: खेलकुद सुविधा,
1: कम्प्युटर शिक्षा,
2: स्वच्छ पिउने पानी,
1: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
2: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
1: तपाईको भविष्य निर्माणको एक सहयात्री।
0: टीकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना:
3: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
0: टीकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल, होटल, रेस्टुरेन्ट, औषधि पसल, किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
3: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
4: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
3: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
4: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
0: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
3: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
0: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
3: व्यवसाय स्थल वरपर सफा, व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
0: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाणपत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
3: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
0: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टीकापुर नगरपालिका कार्यालय।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टेकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: ओहो, मुसा कुदिरा चाहिँ हेर्नु त।
4: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
3: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
4: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौंला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला, हुन्न?
3: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
4: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
3: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
5: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
6: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो हो, कसो कालले छिटो नलाग्यो।
9: होइन चाइनाजो माइलो, त्यो बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
8: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
9: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ, त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
10: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
11: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकला रोड, टिकापुर, कैलाली।

0: बाबु ए बाबु काल मनीष मेडिकल में जाइस तो
1: मई नहीं जाय वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू
0: उहे मारे तो तुहिन वहाँ पठाई दो यहाँ हेर इ पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए
1: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहू तब तो मैं अब भी जाय
2: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दूसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाट खुजली भुटला झरना कपार के तालु खुलना डेंड्रप इग्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नहीं हुईल घाव खतीरा ओ यौन दुर्बलता उपचार होती रहल बा
3: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9860071024 ओ 9846774417
0: ला फेरी यो गाड़ी ले धोखा दिने भयो जहिले पनि बैटरी कै समस्या यो टीकापुर मा पनि बैटरी कहाँ पाइएला टेन्सन मा भयो म त अब
4: भाइलाई थाहै रहिन छ बस ट्रक टिफर जीप कार ट्रैक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टर मा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि
0: ए यो टीकापुरमा पनि पाइने रहेछ कुन ठाउँमा पाइने रहेछ दिदी
4: कहाँ हुनु भाइ टीकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर त्यही पाइन्छ
1: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ
0: ल ल दिदीलाई धन्यवाद अब त म त्यही जान्छु
5: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्ड को मोटरसाइकल ट्रैक्टर बस ट्रक टिफर जेसीबी मा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ संजय ट्रेड एन्ड सप्लायर्स जमरापारी टीकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी
4: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848558128
6: दाजु हेर्नुहोस् न भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु
7: के गरौँ त म यत्रो उपचार गरिसके कति ठाउँमा लगिसके तर निकै हुन्न
6: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा त्यहाँ उपचार भइहाल्छ कि
7: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक
8: सत्कार मेडिकल सेवाका खास सेवाहरू ओपिडी सेवा भिडियो एक्सरे सेवा ल्याब अर्थात् प्रयोगशाला सेवा इसिजी सेवा मेडिकल सेवा इएनटी सेवा प्लास्टर सेवा बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म डाक्टर हेमन्त स्वार टीकापुर ब्लक नम्बर 7 गोल पार्क नजिक गुम्बा रोड टीकापुर फोन नम्बर 091560095 मोबाइल नम्बर 9844827359
0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो
9: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ
0: पढाइ हुने विषयहरू
9: अनिवार्य नेपाली
0: अनिवार्य अंग्रेजी
9: सामाजिक गणित
0: ऐच्छिक लेखाशास्त्र
9: ऐच्छिक वित्तशास्त्र
0: ऐच्छिक अर्थशास्त्र
9: कम्प्युटर विज्ञान
0: भर्ना सम्बन्धी कार्यक्रमहरू
9: भर्ना फारम वितरण जेठ 1 गतेदेखि
0: भर्ना सुरु जेठ 3 गतेदेखि
9: कक्षा सञ्चालन जेठ 25 गतेदेखि
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म
9: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था
9: विद्यार्थी मैत्री शान्त तथा सुरक्षित शैक्षिक वातावरण
0: नियमित युनिट टेस्ट विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ
9: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था
9: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड
0: आधुनिक कम्प्युटर ल्याब तथा
10: सेवा, इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
11: अनुभवी करियर काउन्सिलर द्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
10: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
11: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
10: अतिरिक्त क्रियाकलाप द्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
11: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
10: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
11: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
10: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
11: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
10: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
11: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।

0: शरीरमा रातो वा फुस्रो छुँदा थाहा नहुने स्पर्श शक्ति हराएको र नचिलाउने दाग देखा परेमा हात खुट्टा झमझम गर्नु तथा स्नायुहरू सुन्निएर पीड़ा भएमा कुष्ठरोग हुन सक्छ।
1: कुष्ठरोग महिला वा पुरुष जो कोहीलाई पनि लाग्न सक्छ। कुष्ठरोगको शंका लाग्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी ३ मानपुरमा सम्पर्क गर्नुहोस्।
0: महिलाहरू अस्पतालसम्म आउन र स्वास्थ्य परीक्षण गराउनको लागि आफ्नै घरको पुरुषहरूले मद्दत गर्नुहोस्।
1: कुष्ठरोग मुक्त समाज निर्माणको लागि साइनिङ अस्पताल INF नेपाल बाँकेद्वारा जनहितमा जारी सन्देश।
2: ए बा आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
3: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
2: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
3: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01597021772 मा सम्पर्क गर्या।

यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक

0: आफ्ना कान्छा भाइको बे नगरजन पनि भएन, जाउँ भने भयाको मंगल सूत्र पनि भाँचि गयो।
1: यतिकै लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याटै बनाइहाल्ला छन् त्यहाँ।
0: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, थोटा त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864-1204, 9846-3961।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: जेठ 16 गते शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन जेठ 16 गते शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस् आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 63 77 72।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
1: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।
7: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिंग एण्ड होम डेकोर ले ल्याएको छ। वाटर प्रुफिंग र होम डेकोर सम्बन्धित पीवीसी, डब्लूपीसी र प्लेटेड प्यानल को काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिंग एण्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी सशस्त्र प्रहरी कोण पछाडी, फोन नम्बर 9648436213।

0: ए रोक रोक रोक
1: के भयो किन कराएको यस्तो
0: दाइ यस्तो पनि हुन्छ र 30 दिन सम्म अनलिमिटेड रे
2: डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्ले मा हलिउड र बलिउड मुभीज को फ्री एक्सेस पनि
0: हो र हो नि एनसेलमा अब मात्र 799 मै सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हास डायल गरी वा एनसेल एप मा गइ लिनुहोस् एनसेल नेपालकै लागि

0: सामुदायिक रेडियो टीकापुर एफएमको मध्याह बाह्र बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट दुर्गादेव कोटाको नमस्कार। मध्याह खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट अपाङ्गता भएका व्यक्तिहरूका लागि विपदपूर्व सूचना तथा विपद व्यवस्थापन सम्बन्धी दुई दिने तालिम, टीकापुर नगरपालिकाद्वारा 193 फर्म तथा व्यवसायको अनुगमन, सुदूरपश्चिम प्रदेश सभा बैठक भोलि बस्ने र नयाँ दिल्ली सहित उत्तरी भारतमा गर्मीको नयाँ रेकर्ड, तापक्रम 48 डिग्री नाग्यो। अपाङ्गता भएका व्यक्तिहरूका लागि विपदपूर्व सूचना तथा विपद व्यवस्थापन सम्बन्धी दुई दिने तालिम भएको छ। टीकापुर नगरपालिकाको आयोजनामा भएको तालिममा 35 जना अपाङ्गता भएका र उनीहरूका सहयोगी गरी 56 जनाले तालिम लिएका छन्। पालिकाले विपदपूर्व सूचनाबारे जानकारी दिन कार्यक्रम गर्दै आएको छ। विपदका समयमा अन्य नागरिकभन्दा अपाङ्गता भएका व्यक्तिलाई दिने सूचना फरक हुने, सबैको जस्तो सूचनामा पहुँच नहुने भएकाले कस्तो र कसरी सूचना दिँदा सहज हुन्छ भनी तालिम दिएको वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले बताउनुभयो। पालिकामा आगामी वर्षको योजना समेत निर्माण भइरहेकाले अपाङ्गता भएकाहरूको समावेशीकरण अपाङ्ग मैत्री योजनामा प्राथमिकता दिन तालिम दिएको चौधरीको भनाई छ। बजेट अधिवेशनको पहिलो बैठकपछि अनिश्चित समयका लागि स्थगित सुदूरपश्चिम प्रदेश सभाको बैठक भोलि बस्ने भएको छ। प्रदेश सभा सचिवालयले जेठ 8 गते दिनको 2 बजे प्रदेश सभाको बैठक बोलाएको हो। बैठकमा टीकापुर प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयक टेबल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिनुभयो। यसअघि वैशाख 17 गतेबाट 8 अधिवेशन शुरू भएको थियो। अधिवेशनको पहिलो बैठकमा सभामुख भीमबहादुर भण्डारीले 8 अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढ़ेर सुनाउनु भएको थियो। टीकापुर नगरपालिकाले वैशाख महिनाको अन्तिम सत्ता बजार अनुगमन गरेको छ। पालिकाले वैशाख 22 गतेदेखि 31 गतेसम्म 193 फर्म तथा व्यवसायको अनुगमन गरेको हो। अनुगमनका क्रममा 65 केजी प्लास्टिक जन्ने झोला बरामद गरिएको, म्याद नागेका 18,939 रूपियाँ बराबरका सामान, दर्ता नवीकरण नभएकालाई दर्ता तत्काल प्रक्रियामा लगेको, ठूला गोदाममा रहेका प्लास्टिकका झोला व्यवस्थापनमा निर्देशन दिई व्यवस्थापन गर्न लगाएको अनुगमन टोलीका सदस्य सचिव रंजू आचार्यले जानकारी दिनुभयो। भारतको राजधानी नयाँ दिल्ली सहित उत्तरी क्षेत्रहरूमा गर्मीले अहिलेसम्मकै नयाँ रेकर्ड कायम गरेको छ। पछिल्ला दिनहरूमा यस क्षेत्रमा तापक्रम 46 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ भने कतिपय स्थानमा यसले पुराना सबै रेकर्डहरू तोडेको छ। भारतको मौसम विज्ञान विभागका विज्ञहरूका अनुसार देशको विभिन्न भागहरूमा बिहिबार र शुक्रबारसम्म अत्यधिक गर्मीको स्थिति रहनेछ। यो चर्को घाम र तातो हावाका कारण विशेष गरी खुल्ला आकाशमुनि काम गर्ने बाहिरी कामदारहरूका लागि स्वास्थ्यको दृष्टिकोणले ठूलो चुनौती खड़ा भएको छ। मध्याह खबरमा एकछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टीकापुर एफएम।
1: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: सिटीभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPF 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
1: भर्ना कार्यक्रम
2: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि।
1: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
2: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.cityvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि एसएका कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
1: आवश्यक कागज पत्रहरू
2: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
1: जन्म दर्ता नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
2: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
1: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
2: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
1: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
2: सम्पर्क नम्बर 0969500044, 9858700044, 9847202740, 9462830921 र 9669963520।
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर र मानिसलाई असर गर्छ।
5: हो त
4: हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
5: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
5: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
5: विस्तारै गर्दा हुँदैन?
4: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
5: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ,
4: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
6: वर्षेनी विश्वभरि नै लगभग 14 करोड बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000-75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान।
7: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: नवजीवन सहकारी संस्था लिमिटेडको 32 वार्षिक साधारण सभा तथा सो सभाले गर्ने संस्थाको नयाँ कार्य समितिको निर्वाचन समेत निम्न मिति, समय र स्थानमा हुने भएकाले संस्थाका सम्पूर्ण शेष सदस्य महानुभावहरूलाई संस्थाको शेष सदस्य परिचय पत्र वा नेपाल सरकारले प्रमाणित गरी जारी गरेको फोटो सहितको परिचय खुल्ने कागजातका साथ उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ। मिति 2083 जेठ 9 गते शनिबार, समय बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म, स्थान ओम प्यालेस धनगढ़ी कैलाली, नवजीवन सहकारी संस्था लिमिटेड धनगढ़ी कैलाली। विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-520-283।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, बाजुराको लाम्पाटारमा भएको विवाद तथा आक्रमण विरूद्ध बाजुराका 4 स्थानीय तहले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाप्रति आपत्ति जनाएका छन्। बाजुराका हिमाली, स्वामी कार्तिक खापर, जगन्नाथ गाउँपालिका, बुढीनन्दा गाउँपालिकाले संयुक्त विज्ञप्ति मार्फत घटनामा संलग्नमाथि कार्यवाहीको माग गरेका हुन्। विज्ञप्तिमा विवादको निराकरण गरी थप 2 दुर्घटनाबाट जोगाउन जिल्ला प्रशासन कार्यालय बाजुरा, जिल्ला समन्वय समितिको कार्यालय बाजुरा, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय सुदूरपश्चिम प्रदेश, नेपाल सरकार गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको ध्यानकर्ष गराउँछौ भनिएको छ। विगतमा बाजुराको हिमाली गाउँपालिका वार्ड नम्बर 3 पर्ने लाम्पाटा च्याचौर रानी सैन साबिक बिछ्या गाविसका बासिन्दाले उपयोग गर्दै आएको र नेपाल सरकारको नापी विभागले सन् 2001 फिल्ड भेरिफिकेशन सहित जारी गरिएको नेपालको नक्सा सिट नम्बर 29-81-003 स्पष्टसँग साक्या, लाग्ना, डाँडा, लेप्च्या र ठोसा भन्दा माथि हुम्ला र तल बाजुरा भन्ने छुट्याइएको छ। विज्ञप्तिमा भनिएको छ साक्या लाग्ना भन्दा तलका जेखुङ खर्क, मेङ खर्क, रानी खर्क, धौली खर्क, च्याच्याङ र लाम्पाट बाजुरामा पर्ने स्पष्ट कानून आधा हुँदाहुँदै हुम्लाको खारपना क्षेत्रका बासिन्दाले आफ्नो भनी बाजुराका नागरिकमाथि गरिएको हमला निन्दनीय छ। कैलालीको भजनीमा पालिका स्तरीय बाल अधिकार समितिको बैठक भएको छ। भजनी नगरपालिकाको आयोजना तथा ओल्ड डिभिजन र बाल कल्याण संघको आर्थिक र प्राविधिक सहयोगमा भएको कार्यक्रममा 2078 पारित भएको बालकोष कार्यान्वयनमा देखिएका चुनौतीबारे छलफल भएको छ। बालकोष कार्यान्वयनका लागि कार्यविधि अध्यावधि गर्ने विषयमा छलफल भएको छ। विदेशी समाचार सँगै मध्याह खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। अपाङ्गता भएका व्यक्तिहरूका लागि विपदपूर्व सूचना तथा विपद व्यवस्थापन सम्बन्धी दुई दिने तालिम। टीकापुर नगरपालिकाद्वारा 193 फर्म तथा व्यवसायको अनुगमनपछि व्यवसाय दर्ता बढे। र सुदूरपश्चिम प्रदेश सभा बैठक भोलि बस्ने। नयाँ दिल्ली सहित उत्तरी भारतमा गर्मीको नयाँ रेकर्ड। हवस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 5 बजे थारूभाषामा खोज खबर सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।
9: भर्ना खुल्यो।
10: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा सामान्य चिकित्सा SA कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
9: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म।
10: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुरे कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.cteexam.org.np मा उपलब्ध गराइएको ITMS अनलाइनमा भरी सबमिट गर्नुपर्नेछ।
9: सामुदायिक क्याम्पस भएकोले SA कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
10: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
9: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
10: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
9: SEE, SLC वा प्राविधिक SLC को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता वा जन्म दर्ता, लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
10: नोट, सामान्य चिकित्सा HA अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलाली। सम्पर्क नम्बर 0915602038, 9858847079, 9848677786 र 9845449997।
11: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालन बारेको अत्यन्त जरुरी सूचना।
12: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिकाभित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउन्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। ज्योतिनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1, जेठ 7 गते, समय बिहान 10 बजेदेखि।
11: एकनगर कार्य समितिको भवन, वडा नम्बर 1, जेठ 8 गते, समय बिहान 10 बजेदेखि।
12: नारायणपुर स्वास्थ्य चौकी, वडा नम्बर 6, जेठ 10 गते, समय बिहान 10 बजेदेखि।
11: झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9, जेठ 11 गते, समय बिहान 10 बजेदेखि।
12: रामपुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 3, जेठ 12 गते, समय बिहान 10 बजेदेखि।
11: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
9: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
10: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
9: सानो कुरामा तनाव हुने,
10: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
9: कुलटमा लाग्ने,
10: छटपटी हुने,
9: मुटु धेरै ढुकढुक हुने,
10: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते, 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
9: टिकापुर अस्पताल, टिकापुर कैलाली।
13: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM, टिकापुर FM 101 मेगाहर्ज।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदयघात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्तशास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान।
0: भर्ना सम्बन्धी कार्यक्रमहरू
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल
3: टिकापुर कैलाली
6: सम्पर्क मोबाइल नम्बर 98-017-10-672।
7: स्वास्थ्यका लागि पानी।
8: ए रुक रुक रुक,
9: के भयो, किन कराएको यस्तो?
8: दाई यस्तो पनि हुन्छ र?
9: 30 दिनसम्म अनलिमिटेड रे।
10: एयरटेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
9: हो र?
8: हो नि, एयरटेलमा अब मात्र 799 सबै अनलिमिटेड।
11: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 #डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल नेपालकै लागि।

0: आइगे क्या आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मा सम्पर्क गर्या।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: सीतापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला ज्यूहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।

0: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गते से टीकापुर वितरण केन्द्र हो लम्की यूनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य रहेको छ। विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव फुकरान यह सूचना से जानकारी कराई थी। विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजे सम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुर कैलाली।
1: टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को आइतबार र बुधबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
2: के तपाईलाई थाहा भयो,
3: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
2: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
3: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
2: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
3: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई गर्भवतीलाई शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा फुटकर बिक्री गरेमा सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
2: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
3: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
4: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
5: सामुदायिक रेडियो टीकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: घरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
2: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ
2: ई सेवा सबै सधैँ सँगै
3: हजुर व्यापारिक विश्रामके पाँच फेन्सी स्वागतमा कार्यक्रममा बाटोमा विश्रामीको साथ दिँदै भएका चौधरी यो रेडियो टिकापुर एफएम 101 MHz हाम्रो वेबसाइट www.tikapurfm.org मोबाइल एप टिकापुर एफएम एप्स हाम्रो पात्रो नेपाली पात्रो मार्फत व्यापारको हाम्रो सुनिसक्थि इन्टरनेट के पहुँच रहल सँगहरूको आफ्नै ठाउँ अब त्यही कार्यक्रममा चाहिँ अब मैले ढेउ नै बटुवा किल्लामा व्यापारिक विश्राम फ्यामले लैसकेँ अब ठेक गीत जोडात गीत थिएपा समय फेन्स आयौँ आफ्नो चाहिँ डायल गर्दा कति हामीसँगै गफ गरेक लाग शून्य 91 5 61 255 लाइन खुलाइबा दस समय लगा ठेपर एक ठाउँ इन्जोय गरी रमाइलो गीत गीत के बाद समय नै बाटो

हजुर करेन्ट चमारे बिल्कुल रमाइलोको सुन्दर सुन्दर कार्यक्रम निर्धारित समय डगर काटेला को फे समय नै रहेला भमन विदा मग्ना बेला हो गिल्बा त मारे अटा बदलसुन रेडियो सुनके साथीले उपलब्ध धन्यवाद कल गरेके साथीले आफ्नो सक्कु जनन सक्कु सक्कु संग्रह धन्यवाद टेक्नोबेटके साथी हो भाइ आकाश चौधरी पे धन्यवाद मोर आवाज अपन ठन पुगाले लेखमा एकदमै गर्मी बा गर्मीमा स्वस्थ रवि व्यस्त रवि जहाँ रवि एकदमै अपन स्वास्थ्य ख्याल गर्दै कनामा जानकारी कति घाम ज्यादा बा त मारे छ मै पानी ज्यादै पिबी कहिके काटी कार्यक्रम फेन्सेक ठोकी जोर्ती गीत छोर्ती मै औरे कार्यक्रम भेट्न बाचा गर्दै आएका छौँ। राम राम जय देव जय गुरु बाबा सुविधान केवल शुभ रहे रेडियो टीका प्रयोग सुन्दै गर्वी।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेन्ट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: जेठ 16 गते शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन जेठ 16 गते शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868080008 र 9825637772। सार्वजनिक सुनवाई कार्यक्रम हुने बारेको सूचना। जानकी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 प्रदान गरेको सेवा प्रवाह, सम्पादन गरेको काम कारबाही र गाउँपालिकासँग सम्बन्धित विविध विषयका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम गर्ने तय भएकाले तपसिल बमोजिमको मिति, समय र स्थानमा सरकारवालाहरू तथा सेवाग्राही, राजनैतिक दल, गैर सरकारी संघ संस्था, बरघर, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, संचारकर्मी एवं सम्पूर्ण जानकी गाउँपालिका वासीको गरिमामय उपस्थिति तथा सहभागिताका लागि हार्दिक अनुरोध छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 8 गते, समय दिउँसो 1 बजे, स्थान वडा नम्बर 8 को कार्यालय जबलपुर कैलाली, जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली कैलाली।
4: महापार्वती मेडिकल स्टोर जोशीपुरमा
1: जेठ 9 गते शनिबारका दिन
4: शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर अजय भट्ट बिरामी जाँच गर्न आउँदै हुनुहुन्छ।
5: परामर्श तथा उपचार हुने समस्याहरू,
4: ब्लड प्रेसर गडबड भइराख्ने,
5: आत्तिने तथा डर लाग्ने,
4: मुटुको चालमा गडबडी,
5: हात खुट्टामा झमझम हुने,
4: मुटुको अपरेशनको फलो अप,
5: मुटु रोग सम्बन्धी सम्पूर्ण उपचार,
4: छाती दुख्ने समस्या,
5: श्वास फेर्न गाह्रो भएको समस्या
4: र सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको उपचार।
5: डाक्टर आउने मिति हरेक महिनाको पहिलो शनिबार
1: जेठ 9 गते शनिबारका दिन,
5: समय बिहान 10 बजे।
4: विस्तृत जानकारीको लागि सम्पर्क महापार्वती मेडिकल स्टोर जोशीपुर गाउँपालिका 2 जोशीपुर बजार कैलाली। सम्पर्क नम्बर 9821-63-43-06 र 9848-63-97-85 9848-63-97-85।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्त शास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान। भर्ना सम्बन्धी कार्यक्रमहरू
1: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
1: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ।
1: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98-584-89-213, इमेल ocmctikapur@gmail.com।
7: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
8: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 98-49-85-18-08।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त। हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98164860204।

0: टीकापुर बहुप्राविधिक शिक्षालयमा भर्ना खुल्यो।
1: सिटी नीतिको अङ्कित नमुना शिक्षालय टीकापुर बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि आवेदन खुलेको सहज जानकारी गराइन्छ।
0: शैक्षिक कार्यक्रमहरू
1: डिप्लोमा कृषि इन्जिनियरिङ सिट संख्या 48 जना, सम्पर्क नम्बर 9844-92-88-83।
0: डिप्लोमा इन सिभिल इन्जिनियरिङ सिट संख्या 48 जना, सम्पर्क नम्बर 9858-47-88-90।
1: डिप्लोमा पशु विज्ञान सिट संख्या 40 जना, सम्पर्क नम्बर 9855-06-40-31।
0: डिप्लोमा बाली विज्ञान सिट संख्या 40 जना, सम्पर्क नम्बर 9851-27-39-98।
1: डिप्लोमा वन विज्ञान फरेस्टी सिट संख्या 40 जना, सम्पर्क नम्बर 9848-20-60-41।
0: प्रशिक्षण शुल्क हरेक विषयमा 3 वर्षको जम्मा 54,000 मात्र लाग्नेछ।
1: फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
0: अनलाइन आवेदन दिन चाहने आवेदकले itms.ctevt.org.np मार्फत पनि गर्न सकिनेछ। टीकापुर बहुप्राविधिक शिक्षालय।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टीकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868-14-799, 9824-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824-67-28-25।
5: ए रुक रुक रुक,
6: के भयो, किन कराएको यस्तो?
5: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
7: एयरटेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
6: हो र?
5: हो नि, एयरटेलमा अब मात्र 799 सबै अनलिमिटेड।
8: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गइलिनुहोस्। एनसेल, नेपालकै लागि।

0: महापार्वती मेडिकल स्टोर जोशीपुरमा
1: जेठ 9 गते शनिबारका दिन
0: शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर अजय भट्ट बिरामी जाँच गर्न आउँदै हुनुहुन्छ।
2: परामर्श तथा उपचार हुने समस्याहरू
0: ब्लड प्रेसर गडबड भइराख्ने
2: हात्तिने तथा डर लाग्ने
0: मुटुको चालमा गडबडी
2: हात खुट्टामा झमझम हुने
0: मुटुको अपरेशनको फलो अप
2: मुटु रोग सम्बन्धी सम्पूर्ण उपचार
0: छाती दुख्ने समस्या
2: श्वास फेर्न गाह्रो भएको समस्या
0: र सुगर थाइराइड दम निमोनिया सम्बन्धी सम्पूर्ण रोगको उपचार
2: डाक्टर आउने मिति हरेक महिनाको पहिलो शनिबार
1: जेठ 9 गते शनिबारका दिन
2: समय बिहान 10 बजे
0: विस्तृत जानकारीको लागि सम्पर्क महापार्वती मेडिकल स्टोर जोशीपुर गाउँपालिका 2 जोशीपुर बजार कैलाली सम्पर्क नम्बर 9821613406 र 9848397585 9848367585
3: नवजीवन सहकारी संस्था के 32 वार्षिक साधारण सभा सम्बन्धी सूचना नवजीवन सहकारी संस्था लिमिटेड के 32 वार्षिक साधारण सभा तथा ऊ सभा से कई जिना संस्था के नया कार्य समिति के निर्वाचन समेत निम्न मिति समय ओ स्थान में हुईना हुईले कोर से संस्था के संपूर्ण शेष सदस्य महानुभाव होकर संस्था के शेष सदस्य परिचय पत्र वा नेपाल सरकार से प्रमाणित करल जारी कैगिल फोटो सहित के परिचय खुलना कागजात के साथ उपस्थित हुईकला हार्दिक अनुरोध करती मिति 2083 जेठ 9 गते शनिवार समय बिहान के 8 बजे से संध्या 5 बजे सम स्थान ओम पैलेस धनगढ़ी कैलाली नवजीवन सहकारी संस्था लिमिटेड धनगढ़ी कैलाली विस्तृत जानकारी के लग संपर्क नंबर 091520283
4: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना
5: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
4: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
5: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
6: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
5: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
6: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
4: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
5: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
4: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
5: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
4: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
5: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
4: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बेहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय
7: दिपा मैले जागिर पाएँ नि त्यही पनि सहरमा अब हाम्रो दुःखको दिन गए दिपा

0: जानकी गाउँपालिका वडा नम्बर 7 को जरुरी सूचना।
1: जानकी गाउँपालिका वडा नम्बर 7 का वासीहरूले कुनै पनि कार्यक्रम जस्तै विवाह, कथा, कीर्तन, भागवत, सत्संग, जन्मदिन, पिकनिक जस्ता कार्यक्रमहरूमा डीजे बजाउने प्रचलन भएको हुनाले उक्त क्रियाकलापले समाजमा प्रतिकूल असर पारेको हुन्छ। त्यसकारणले यस्ता कार्यक्रम गर्नु अगाडि वडा कार्यालयमा सम्पर्क गरी कार्यक्रम गर्नु हुन जानकारी गराइन्छ। यदि कार्यक्रम गर्दा जानकारी नगराई गरेको पाइएमा कानून बमोजिम सजाय भइजाने बेहोरा जानकारी गराउँदछौ।
0: जानकी गाउँपालिका वडा नम्बर 7 को कार्यालय मिलन चौक कैलाली।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: कार्यक्रम गोचाली अब से प्रत्येक हफ्ता के शुक्रवार 10:15 बजे से करीब 11 बजे तक।

0: आजलाई डाउनलोड गर्नुहोस् नेपा एप।
1: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
2: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरीका लागि
3: ड्रिंकिङ वाटर एक्वा शीतल
1: टिकापुर कैलाली
4: सम्पर्क मोबाइल नम्बर 9807106772।
5: स्वास्थ्यका लागि पानी

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900 मा।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ हो तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली
5: सिमसार ताल तलैया वन र प्राकृतिक स्रोतसँग जोडिएको हाम्रो जीवन तर के यी स्रोतहरू सुरक्षित छन् कहाँ छ समस्या कसरी जोगाउने कसले लिने जिम्मेवारी वसन्त कोरिडोरका ताल तलैयामा फैलिएको द्वन्द्व व्यावसायिक माछा पालन संरक्षण र स्वामित्वको उल्झन
6: अस्पष्ट कानून विवादित स्वामित्व र जोखिममा परेको जैविक विविधता
5: स्थलगत रिपोर्ट प्रभावितको पीड़ा
6: विशेषज्ञको मत र समाधानको बाटो अब एउटै कार्यक्रममा
5: कार्यक्रम प्रकृति संवाद हरेक हप्ताको शुक्रबार 7 बजेदेखि 7:30 बजेसम्म कैलालीमा रहेको रेडियो टिकापुर एफएमबाट पनि सुन्न सक्नुहुनेछ प्रकृति स्रोत मात्रै होइन भविष्य पनि हो
6: कार्यक्रम प्रकृति संवाद

0: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
1: शिखर इन्सुरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

रेडियो कार्यक्रम हाम्रो टिकापुरमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट दुर्गा देवकोटाको नमस्कार। कार्यक्रम हाम्रो टिकापुर, टिकापुर नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 7:30 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण दिउँसो 3 बजे हुन्छ। यो कार्यक्रम टिकापुर नगरपालिकाका काम कारवाही, नगरवासीका चासो र सरोकारका विषयमा आम नागरिकलाई जानकारी दिँदै नगरको विकासमा नागरिकको सहभागिता बढ़ाउने उद्देश्यले तयार गरिएको हो। आजको कार्यक्रममा हामी टिकापुर नगरपालिकाद्वारा गरिएको संयुक्त बजार अनुगमनपछि गरिएको समीक्षाबारे जानकारी र केही सन्देश प्रस्तुत गर्नेछौ। टिकापुर नगरपालिकाले बजार अनुगमन गरेको छ। पालिकाले वैशाख 22 गतेदेखि 31 गतेसम्म

0: 1993 फर्म तथा व्यवसायको अनुगमन गरेको हो। अनुगमन पछि बुधबार समीक्षा कार्यक्रममा आयोजना गरिएको छ। थप खबर आकाश चौधरीबाट।
1: टिकापुर नगरपालिकाले वैशाख महिनाको अन्तिम साता बजार अनुगमन गरेको छ। पालिकाले वैशाख 22 गतेदेखि 31 गतेसम्म 193 फर्म तथा व्यवसायको अनुगमन गरेको हो। अनुगमनका क्रममा 65 केजी प्लास्टिक जन्ने झोला बरामद गरिएको, म्याड नाघेका 18,939 रूपियाँ बराबरमा सामान, दर्ता नवीकरण नभएकालाई तत्काल प्रक्रियामा लगेको, ठूला गोडामा रहेका प्लास्टिकका झोला व्यवस्थापनमा निर्देशन दिई व्यवस्थापन गर्न लगाइएको छ। अनुगमन टोलीका सदस्य सचिव रन्जु आचार्य,
2: झोला जन्ने भनेको छ त्यसमा चाहिँ अहिले हामीले झोलालाई मात्रै भनेको छौँ, यसमा पनि केही अझै व्यवस्थित गर्नुपर्ने चाहिँ देखिन्छ। त्यो प्लास्टिक जन्ने झोलाको सन्दर्भमा चाहिँ अनुगमन गर्ने एउटा कमिटी र स्वास्थ्यको मापदण्ड हेर्ने कमिटी, प्राविधिक टोलीको कमिटी र आवश्यक अनुसारको चाहिँ बोलाएर हामीले चाहिँ परिचालन गरेका छौँ। जस्तो हाम्रो सरहरूले चाहिँ यहाँको टिममा चाहिँ यतैबाट र तल्लो क्षेत्रहरूमा चाहिँ तलकै टिमहरूबाट पनि प्रहरीहरू परिचालन गरेर हामीले संयुक्त रूपमा चाहिँ बजार अनुगमन गर्यौं र 21 गते कार्यदलको बैठक बसिसकेपछि हामीले चाहिँ 22 गतेबाट अनुगमन गरेका छौँ। त्यसमा चाहिँ 22 गतेको हाम्रो 34 अनुगमन रह्यो, जसमा चाहिँ बजार अनुगमन भनेको दैनिक उपभोग्य सामग्री र पसलहरूकोमा चाहिँ 23 र त्यसमा चाहिँ प्लास्टिक झोलालाई नै टार्गेट गरेको 11 र स्वास्थ्यको मापदण्डहरूको यो चाहिँ आमाको दुधलाई चाहिँ प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण भएको नभएको चाहिँ ती पसलहरूमा पनि सँगसँगै गएरै हामीले हेरिरहेको थियौँ। यद्यपि चाहिँ हाम्रो फर्मेटमा आएको चाहिँ 23 र 24 गते भनेर संयुक्त प्रतिवेदन आएको भएर मैले चाहिँ त्यो गरेर जम्मा चाहिँ उहाँहरूको चाहिँ 24 दुई दिनको छ। त्यस्तै 23 गते हामीले फेरि बजार अनुगमन चाहिँ 24 गरेका छौँ, प्लास्टिक झोला निषेधको 7 गरेका छौँ भने अर्को 29 गते त्यसपछि हामीले चाहिँ बिचमा ब्रेक गरेका थियौँ। 29 गते चाहिँ हामीले चाहिँ जम्मा जम्मी 40 गर्यौं, जसमा चाहिँ बजार अनुगमन गरिएको संख्या चाहिँ 28 छ र प्लास्टिक झोलाको 12 गरेका छौँ। त्यस्तै 30 गते र 31 गते चाहिँ मैले हजुरहरूलाई अनुरोध पनि गरेँ, 31 गते हामीले आफ्नो नगर परिचालनबाट केही मान्छेहरू मात्रै परिचालन गरेका थियौँ। यसरी हामीले जम्मा चाहिँ 193 फर्म व्यवसायहरूमा चाहिँ हाम्रो टोली पुगेको छ र त्यो अनुगमन क्रममा चाहिँ भेटिएको र तत्काल अनुगमन टोलीबाट गरिएको कार्यहरूमा चाहिँ जस्तो प्लास्टिक जन्ने सामग्री जफत गरिएको जफतै भनेर चाहिँ 65 केजी जफत गरिएको छ। त्यस्तै म्याद नागेका सामग्रीहरू चाहिँ 18,939 रुपियाँ बराबरको गरिएको छ। त्यस्तै गोदाममा चाहिँ ठूलो परिमाणमा राखिएका प्लास्टिक झोलाहरू चाहिँ हटाउन चाहिँ निर्देशन दिएको छ। लगभग चाहिँ रेकर्डमा चाहिँ हाम्रोमा चाहिँ 50 क्विन्टल चाहिँ रेकर्डमा छ, अरूहरू पनि गर्दाखेरि झन्डै चाहिँ त्यो 100 क्विन्टल जति प्लास्टिक चाहिँ हाम्रो यो क्षेत्रभन्दा बाहिर चाहिँ सम्बन्धितलाई निर्देशन दिएर तत्कालै उहाँहरूले चाहिँ व्यवस्थापन गर्नलाई निर्देशन दिएकोमा यो क्षेत्रबाट चाहिँ हटाउनु भएको छ।
1: उपभोक्ता हित संरक्षण मञ्च टिकापुरका अध्यक्ष एकेन्द्र तिमिल सिन्हा, टिकापुरमा अटो रिक्साको भाडा दर कायम गर्न बजारमा ठूलो स्वरमा बजाइने डिजे र लाउड स्पिकरबाट हुने ध्वनि प्रदूषण व्यवस्थापन गर्न शहरी सडक प्रयोगमा गाह्रो भएकाले ट्राफिक सचेतनामा समन्वय गर्न प्लास्टिकको प्रयोग रोक्न अनुगमन नियमित गर्न अनुरोध गर्नुहुन्छ।
3: हामीले 2076 सालदेखि यो टिकापुरमा अटो रिक्साको भाडा निर्धारण गरियोस् भनेर माग राखेको, अहिलेसम्म पूरा भएको छैन। 2076 कार्तिकको 26 गते हुनुपर्छ, त्यति बेला चाहिँ यहाँकोले नसकेपछि हामीले भ्याएनौँ भनेपछि मैले व्यक्तिगत र हाम्रो उपभोक्ता संरक्षण मञ्चको इनिसिएसनमा त्यति बेलाको डिएसी साहब अनि प्रशासन प्रमुख सबैले राखेर यसो गरौँ भनेर ड्राफ्ट खोजेर पनि शुद्ध यो नगरपालिका बुझाइयो। त्यति बेला 76 सालमै बाजुराको चाहिँ बढी मालिका नगरपालिका जस्तो पहाड़को पालिकाले पनि अटो रिक्साको भाडा र रूट निर्धारण सम्बन्धी कार्यविधि बनाएर व्यवस्थित गरेका थियो भने हाम्रोमा अहिलेसम्म हुन सकेको छैन। त्यति बेला हाम्रो टिकापुरमा 600 रिक्सा थियो, अहिले 1200 भन्दा बढी नाघिसके। कुनै कुनै दिन अब हाम्रो शहरी सड़कमा मात्रै अलिकति थियो, नत्र भने रिक्सा बाहेक यो सड़कमा केही पनि भेटिँदैन, त्यस्तो चाहिँ अवस्थित भइरहेको छ। अनि भाडाको कुरा गर्नुहुन्छ भने 1 किलोमिटरमा 100 रुपियाँ पनि तिर्नु परिरहेको छ, 1 किलोमिटरमा 100 रुपियाँ। यो यहाँहरूको गम्भीर रूपमा मैले ध्यान आकर्षण गराउन चाहेँ, यो धेरै पुरानो कुरा भए हुनाले अब नयाँ कुराहरू पनि छन्। यो उपभोक्ता शिक्षाको कुरा जुन छ, यो चाहिँ अब हामीले स्कूल र टोल विकास संस्थासम्म विस्तार गर्नुपर्छ भन्ने हाम्रो माग छ। अनुगमनलाई निरन्तरता र यो विद्यालय परिसरको वातावरण, योभन्दा अगाडि हामीले खालि श्रुति चुरण मात्रै हेर्यो, त्यहाँ अलिकति अलि डेप्थमा गएर विद्यालय परिसरकै वातावरण पनि हेर्नुपर्छ र अब ग्रामीण बजार अनुगमन गर्नुपर्छ भन्ने छ। अर्को चाहिँ धेरै विवादित पहिलेदेखि भइराखेको, हाम्रोमा धेरै कुरा नउठेको, अरू पालिकाले व्यवस्थित गरिसकेको यो डिजे र लाउड स्पिकरले ध्वनि प्रदूषण एकदम धेरै हुने, दिउँसो पनि व्यापारिक परिजनका मानिसहरूले पनि माइक लगाएर दिनभरि सामान यस्तो किन उस्तो किन भनेर प्रचार प्रसार गर्ने। अब बजारमा सार्वजनिक माइकिङ भनेको चाहिँ सार्वजनिक महत्वको विषय, अब कुनै त्यस्तोको लागि गर्नुपर्ने हो। अब व्यापारिक हिसाबले पनि व्यापारीले पनि माइक लाउने, चोक चौरामा चाहिँ यो चाहिँ के हो मेला लगाउने काम जुन भइरहेको छ यसमा नगरपालिकाको ध्यान आकर्षण होस्। यसमा हाम्रो माग के छ भने दुईटा कुरा छ, एउटा राति 10 बजे भन्दा पछि त यो सबै चिज बन्द गरियोस् भन्ने छ, बाजा साजा बजाउन त्यो आम मान्छेका लागि। अनि अर्को दिउँसीको कुरा पनि के छ भने लाउड स्पिकर होरन जस्तो लगाएर तपाईँको 2-3 किलोमिटर परसम्म आवाज फाल्ने त्यस्ता यी सामानहरू छन्। अब कतिपयले यो धेरै ठाउँमा बन्द भइसक्यो। अब हाम्रोमा फेरि कहिले कहिले त त्यो पार्कमा पिकनिक खान आउनेवाला पनि त्यो सहित बाँधेर त्यो रोड पुरा छाप्ने गरी त्यसरी पनि आइरहेको छ। यहीको चाहिँ अब ध्वनिको चाहिँ एउटा मापदण्ड पनि छ, कत्रोसम्म गर्ने भनेर। सभा समारोहको लागि हाम्रो 1 लाख मान्छे आउँछन् भने 1 लाखलाई सुनाउनलाई चाहिँ त्यो दिने हो, तर यो हाम्रो कानको क्षमताभन्दा बढी गर्न मिल्दैन। धेरै लाउन मिल्छ तर एउटैले धेरैलाई भ्याउने गरी लाउनु हुँदैन भन्ने छ। यो चाहिँ सबै आम नागरिकै चासोको विषय। अब केही वर्षपछि यही भयो भने हामी धेरैका कान चाहिँ फुट्ने स्थिति देखिरहेको छ। भन्नुको मतलब सानोतिनो आवाज चाहिँ नसुन्ने, ठुले भएपछि मात्रै सुन्ने खालको होला जस्तो छ। अनि अब एउटा अर्को त हामीले अब यहाँ देख्छ हुनुहुन्छ, हाम्रो थोरै सहरी सडक छ, अब यसैमा पनि अहिले प्रयोग गर्न एकदम वान वे बनाएको हुन्छ, साइकलदेखि अर्को त्यसरी आइराखेका छन्। यसमा हामीले पनि एक दिन खटेर 1-2 दिन चाहिँ प्र्याक्टिस गर्ने भनेछौँ, ट्राफिक नियम कसरी प्रयोग गर्ने भनेर। यो चाहिँ हाम्रो उपभोक्ता संरक्षण मञ्चको प्रस्तावबाट आएको कुरा छन्। अब म बजारको कुरा गर्नु गइरहेको छु। अब यो प्लास्टिकको जुन अनुगमन हाम्रो छ, अनुगमन चाहिँ दिगोपन हुनु पर्यो भन्ने छ। दिगोपन भनेको अब चाहिँ म चाहिँ अनुगमनमा संलग्न हुन लागेको यहाँ लगभग अघिल्लो पहिलो कार्यकालको भनेको 58 लास्ट 59 म कहीँ यहाँ टिकाउन बजार अनुगमनमा सहभागी भएको थिएँ 59 सालमा। अनि अहिले पनि गयो भने समस्या उही खालको छ कि अब दिगोपना भनेको एकचोटि कसैलाई भनिसक्यो ल, एकचोटि, दुईचोटि, अब कतिचोटि हो, तिनचोटिसम्म भनिसकेपछि पनि नमान्ने पछि त गाह्रो भयो नि त। अस्ति एउटाले के भन्यो, व्यवसाय गरेको चाहिँ कति 13 वर्ष भयो अरे, अनि ऊ अरूलाई पनि के भन्दो रहेछ भने मैले त 5 नम्बर ल्याएको छु भयो, यहाँ किन दर्ता गर्नु पर्यो भन्दो रहेछ। अब त्यसले के गर्यो, सबैको माहौलले बिगारिदियो कि। भनेको जब हामी अलिकति के एक्सन गर्छौँ अनि फितलो भयो भने मान्छेले के गर्छ, त्यसपछि हेर्न थाल्छ कि सरकारलाई पनि। सरकारलाई हेर्नु भनेको कुल मिलाएर हामीले सिस्टमलाई हेर्नु, त्यो भनेको फेरि बारम्बार हामीले उही कुरा गरिराख्नु पर्ने भयो, नतिजा केही पनि नआउने भयो। अनि त्यस्तो खालको हुनाले अब धेरै चाहिँ एक्सिगोग्राफ पनि कहिलेसम्म गर्ने भन्ने चाहिँ अरू धेरै ठुलै कडाई कारवाही गरेर चाहिँ फलाइ पार्ने नभए पनि हाङ गरेर, जस्तो अस्ति त्यो मेडिकलको कुरा भयो नि त, मेडिकललाई धेरै ठुलो कारवाही त के होइन, तर यो खालको सन्देश गयो, सुध्रेपछि भइदियो हो त, सरकारले चाहेको सुधार्न चाहेको न हो, यही मोडेलमा अलिकति गरौँ भन्ने छ। अनि अर्को यो अब दिगोपना कुरा गर्दाखेरि हामीलाई एकदम थाहा छ, दसैँ तिहारमा हाम्रोमा प्लास्टिक करिब करिब 20% झरिसकेका थियो। दसैँ तिहारमा सबभन्दा धेरै सामान बोक्ने बेलामा हामीले कागजको, हामीले वातावरण मैत्री झोलाई प्रयोग गरेका थियौँ, 20% जति प्लास्टिक थियो। त्यो कसरी भयो भन्दाखेरि कताबाट आयो, अब कोही लिने मान्छे पनि चुटिहाल्छ भनेपछि लोभ गर्ने भयो होइन, बच्चे खोजेर कसरी प्रयोग गरे। दसैँ तिहार भन्दा मङ्सिरसम्म त्यो स्थिति थियो भने यो पुष माघ फागुनमा यता आइसक्यो त ह्वात्तै फेरि बढेर तपाईँको 90% प्लास्टिकको प्रयोगमा आयो। भनेको अझ हामीले अस्ति यति धेरै मेहनत गर्नु पर्यो, अब ती मान्छेलाई पनि अब सेटलमेन्ट कति गरे, कति लुकी छिपी गाउँतिर पनि पठाएका होलान्, तिनलाई पनि तनाव भयो होइन। अब दिगोपना भयो भनेपछि बिस्तारै सजिलो हुन्छ भनिन्छ। अनि एउटा कुरा भन्नुभन्दा पनि म पनि व्यस्त पै भइएन, अनि धेरैले के भने ठुलै व्यापारी नेतृत्वमै भएका मान्छेले प्लास्टिकको झोला बिनाको जिन्दगी त कसरी सम्भव छ, यहाँ विकल्प तपाईँ दिनुहोस् भने हामीलाई भन्नुभयो होइन। अनि सर्टमा टिकागढ नगरपालिकाले 1-2 जना, एउटा स्वास्थ्यको एउटा कुनै पत्रकार 1-2 जना गएर धनगढी जस्तो उपमहानगर प्रदेशको राजधानीमा कसरी सम्भव भयो भन्ने कुरा अलिकति अडियो भिडियोहरू ल्याएर यसो मिडियामा दिने, भिडियो स्टुडियो बनाएर धनगढीमा सम्भव छ भने हाम्रो किन सम्भव छैन भनेर, किन हामीले अनुगमन गर्यौँ प्लास्टिक च्याट्टै रोकिहाल्छ भन्ने त मलाई फिर्किन लाग्दैन होइन, किन अरू सोर्सबाट आउने प्लास्टिक म्यानेजमेन्टका लागि पनि हामीले त्यो गर्नु पर्ला। त्यसले के गर्छ भने हजुरको हाम्रो त सरसफाई खर्च पनि त घटाउँछ नि, प्लास्टिकको पोल्युसन घट्ने बित्तिकै त सरसफाई खर्च घट्छ, अरू चाहिँ खर्च पनि घट्छ, त्यसै दिगोपन गरौँ। अर्को चाहिँ यो मूल्य नियन्त्रणको कुरा छ, हजुरहरू सबैले थाहा छ, अरू ठाउँ प्र्याक्टिस नभए पनि अहिले काठमाडौँका मन्त्रालय विभागहरू इभन विश्वविद्यालयमा गयो भने अनि त्यहाँ चाहिँ कारले परिसरमा सेवा दिने व्यवसायहरूको मूल्य निर्धारण चाहिँ त्यो कार्यालयले गर्छ। जस्तो हाम्रो सूचना तथा प्रसारण विभाग भन्ने छ तेलगङ्गामा एयरपोर्टको ठ्याक्कै छेउमा, त्यहाँ हामी अहिले पनि 110 रुपियाँमा सादा खाना, दाल भात तरकारी चटनी अचार अनि सबै चिज भएको हामी चाहिँ त्यहाँ खान पाउँछौँ, पानी पनि जारको पानी फ्रीमा पाउँछ त्यहाँ, 110 रुपियाँ भन्दा त्यो बढेको छैन। अनि जस्तो हाम्रो ट्युबमा म पढ्दाखेरि जम्मा 5 रुपियाँ थियो, 5 रुपियाँको सेल, 5 रुपियाँको दही, 5 रुपियाँको आलु, सबै 5 रुपियाँको आउँथ्यो कि, चारवटा आइटम जोड्यो भने 20-25 रुपियाँले खाना, अहिले जम्मा 10 रुपियाँ लागेछ। जति दिन हो 10 रुपियाँको दही पनि आउँछ, 10 रुपियाँको सेल पनि आउँछ, 10 रुपियाँको आलु पनि आउँछ, 10 रुपियाँको चना पनि आउँछ कि भनेको त्यो एग्रिमेन्टमै त्यो गर्दाखेरि तिमीले यो व्यवसाय यसरी गर्नुपर्छ भनेर राखेको हुन्छ भने उसले घरबाट लगानी गरेर त गर्दैन, निश्चित प्रतिशत प्रोफिट त्यसले पनि जोडेको हुन्छ कि। तर हाम्रोमा कस्तो छ भने यसो नापी मालपुर त्यहीँनिर प्रशासन छ, अर्को अब उही नजिक अहिले वडा कार्यालय पनि छ, त्यहाँ अब सेवा दिने मान्छे छन् होइन, तर त्यो सेवाको मूल्य चाहिँ भएन कि। मूल्य जस्तो अब फोटोकपी भन्यो, फोटोकपीको अहिले लागत भनेको पेपरको कहिले घट्छ कहिले बढ्छ, अहिले पनि 1 रुपियाँ भन्दा नाघेको छैन पेपरको मिल्ने एउटा पेपरको। अनि मसीको पैसा पनि टोनरको धेरै छैन, हाम्रोमा 200 रुपियाँको टोनर आउँछ, जम्मा 200 टोनरले 500 प्रति हान्न सक्छ, अब सेवा र मेसिनको भाडा जोड्ला। अब अहिले पनि दुई तर्फेको हामीले यो यहाँ देवकोडा पसल भन्ने छ, हामी दुई तर्फेको 5 रुपियाँले गर्छौँ, कोहीले 5 रुपियाँको दुई तर्फिन गरिरहेछन्, कसैले एक तर्फेकै 10 रुपियाँ हानेर आधै पेपरको पनि, यो चाहिँ अलिकति धेरै महँगो भयो। अनि यो मूल्य चाहिँ अलिकति नियन्त्रण हुनु पर्यो भनेर मैले सबै सरको पनि ध्यान आकर्षण गराएँ। त्यो आसपासमा अब धेरै चिजको नथा होला, थाहा हुने चिजको त हामीले गरिदिनु पर्यो भन्ने कुरा छ। अनि अर्को कतिपय सेवाहरू अहिले खर्च आफै हाम्रो कार्यालयको भइराखेको छ, सामान्य पनि फिलिङ र ब्यालेन्स जस्तो यस्तो भरेर हालिदिने हो भनेपछि सजिलै हुने कुराको पनि सेवा गरेरले धेरै पैसा तिरिराख्नु परेको छ, 100 रुपियाँ 50 रुपियाँ तिरिराख्नु परेको छ। अनि सामान्य खालका निवेदन र त्यो भर्ने खालको हुन्छ, यस्तो चाहिँ धेरै जस्तो वडा कार्यालयमा हुन्छ। त्यहाँ चाहिँ यदि हामीले फर्म फर्मेटको रूपमा राखिदियो भनेपछि जोसुकैले भर्न सक्ने, सजिलै सेवा लिन सक्ने स्थिति हुन सक्ला, कति सम्भव छ त्यसमा पनि म हजुरहरूको ध्यान आकर्षण गराउन चाहे।
1: टिकापुर अस्पतालका जनक शाहले मेडिकल व्यवसाय वा फार्मेसी संचालकलाई औषधि व्यवस्था विभाग र पालिका दुवै ठाउँ दर्ता गर्नुपर्नेमा अन्यल्टा रहेको, मेडिकलको फोहोर व्यवस्थापनमा समस्या रहेकाले यसमा समन्वय गरी सहजीकरण गर्न अनुरोध गर्नुभयो।
4: हाम्रो चाहिँ यो फार्मेसी अनुगमनमा चाहिँ विभिन्न उसमा चाहिँ जस्तै यो कस्तो देखिआएको छ भन्दाखेरि व्यापारीहरू फार्मेसिस्टहरूलाई चाहिँ कस्तो अन्यल्टा देखिआएको छ भन्ने, डीडीएम पनि दर्ता गर्नुपर्ने, नगरपालिकामा दर्ता गर्नुपर्ने भन्ने कुरा छ, फेरि एनहरूले पनि यो कुराहरू बोल्याएको छ। यसमा चाहिँ यो कुरा के गर्न सकिन्छ व्यापारीहरूलाई सकेसम्म यसमा चाहिँ सहज कसरी बनाउने त्यो कुरामा जाने कि भन्ने कुरा छ। अनि अर्को कुरा चाहिँ हामीले चाहिँ यो फोहोर व्यवस्थापन फोहोर मैला व्यवस्थापनमा चाहिँ धेरै चुनौती देखिया छ। यसमा चाहिँ कस्तो हुन्छ भने जोखिमयुक्त फोहोर र जोखिम सार्ने फोहोरहरू त्यसलाई कसरी म्यानेजमेन्ट गर्ने भन्ने यो कुरा पनि सोच्नु एकदम जरुरी छ। यसलाई बेलैमा ध्यान दिएन भने यो चाहिँ हजार्डको रूपमा चाहिँ लिन सक्छ कि भन्ने हो। यसलाई चाहिँ कसरी गर्न सकिन्छ यसो नगरपालिकाले यो उसमा चाहिँ ध्यान दिने कि नगरपालिका सबै हातेमालो गरेर यो कुरामा चाहिँ
1: स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले अनुगमन पछि औषधि पसल दर्तामा आउन थालेका 22 मेडिकललाई दर्ताका लागि म्याद दिएको, आमाको दूध प्रतिस्थापन ऐनको जानकारी पछि व्यवस्थित भएको बताउनुभयो।
5: अस्ति हाम्रो जुन यो अनुगमन बजार अनुगमनमा चाहिँ हामीले थुप्रै चाहिँ औषधि पसलहरू र अन्य कुरा जुन अन्य जुन फार्मेसीहरू र ल्याबहरू चाहिँ दर्ता प्रक्रियामा हुनुभएको छ। यसले राजस्वमा चाहिँ वृद्धि, हिजो पनि 10-12-15 हजार रुपियाँ तिर जानु भएको छ, यसले चाहिँ राजस्वमा वृद्धि भएको छ। तर अझै पनि कतिले अटेर गर्नुभएको छ, अझै पनि कतिले चाहिँ यो आमाको दूध प्रतिस्थापन गर्ने जुन त्यो ऐन सम्बन्धी हामीले यहाँ ओर्डिनेन्स दिइसके पनि भएपछि खासै त्यति धेरै देखिएको छैन। त्यसमा चाहिँ राम्रो सकारात्मक भयो, हामीले पहिला तालिम दिएको थियौँ उहाँलाई मेडिकलको व्यापारीहरूलाई भन्नेले, उहाँले जे होस् उहाँले चाहिँ लुकाएर खानुभएको छ, बिक्री गर्न नपाइने होइन, किनकि डक्टरको प्रिस्क्रिप्सन चाहिँ मैले दिनै पर्ने हुन्छ। त्यसमा चाहिँ हामीले हेरेको सकारात्मक छ, त्यति खासै पाइएन। मुख्य अब यो 22-23 जुन मेडिकलमा चाहिँ हामीले उहाँलाई म्याद दिएको छौँ, कतिलाई 7 दिन कतिलाई 15 दिन, त्यसपछि यो अनुगमन निरन्तर गर्नुपर्छ जस्तो लाग्छ मलाई। किनकि गत वर्षमा हामीले गऱ्यौँ, अब त्यसपछि असारमा भाद्यो, साउनमा गर्ने भने ठ्याक्कै साउनमा त्यस्तै भइहाल्यो, भदौमा ठ्याक्कै जेन जे हाल्नु भएपछि टोकिया थियो हाम्रो गत वर्ष, त्यो भएर यसपालि चाहिँ हामीले निरन्तर दिनुपर्छ भन्ने मेरो चाहिँ अनुरोध छ।
1: वडा नम्बर 1 का वडाध्यक्ष मोहन विकले बजार वडामा करिब 3,000 व्यवसाय दर्ता रहेकोमा अनुगमन पछि व्यवसाय दर्ता बढेको, प्लास्टिक मुक्त अभियानमा टोल विकास संस्थालाई तालिम दिएपछि सचेत भएका, बजारमा मालवाहक टिप्परको गति बढेकाले यसलाई कम गर्नुपर्ने बताउनुभयो।
6: दुईवटा पसलहरू हामी कहाँ दर्ता हुन आउँथ्यो भने अहिले त्यो संख्या बढ्या छ, अहिले त्यो संख्या हामी कहाँ बढ्या छ, यसले चाहिँ राम्रो गरेका छ, जो कानूनी दायरामा हो नि राजस्वको दायरामा हो नि चाहिँ बढ्या छ, यसलाई चाहिँ हामीले निरन्तरता दिनुपर्छ। एकपटक गरौँ फेरि तपाईँ सिलाउने गर्यो भने हुँदैन। र अर्को यो प्लास्टिक मुक्त जुन अभियान हाम्रो टिकापुर नगरपालिकाको छ, यस सन्दर्भमा पनि अघिल्लो पल्ट हाम्रो वडाको कार्यक्रममा विपद व्यवस्थापन तथा जलवायु अनुकूलन सम्बन्धी टोल विकास संस्थाहरू बडगरहरूलाई चाहिँ एउटा तालिमको आयोजना गरेका थियौँ कि, 6 दिनसम्म टोल विकास संस्थाका पनि सबै सहभागी गराएको थियौँ। त्यसको सुरुवात एउटा तपाईँ स्वतन्त्र टोल विकास संस्था छ, उसले तपाईँको चाहिँ आफ्नो टोल विकास संस्थाभित्र रहेका सबै घरधुरीलाई एउटा एउटा झोला बनाएर वितरण गरेछ कि, यो कुराले पनि तपाईँ चाहिँ हामीले प्लस पोइन्ट गरेको छ। अब यो टोल विकास संस्थाको विषयमा पनि अघि हाम्रो दाइले पनि धेरै कुरा राख्नु भएको छ। धेरै टोल विकास संस्थामा हामी अहिले उनीहरू साधारण सभाको क्रममा छन्, त्यो साधारण सभामा पनि त्यो स्वतन्त्र टोल विकास संस्थाको अभ्यासलाई प्लास्टिकको अभियानसँग जोडेर हामीले चाहिँ भन्ने गरेका छौँ। एउटा झोलालाई कति 150 रुपियाँ पर्दो रहेछ, 150 खर्च गर्नको लागि टोल विकास संस्थाको केही समस्या छैन, उहाँहरू गरिराख्नु भएको छ। यो यसरी चाहिँ अगाडि बढ्ला। जस्तो अस्ति डिएस साहबसँग पनि मेरो कुरा भएको थियो, अहिले बजारमा तपाईँले जनगुनासो बढी के छ भने टिपरहरू छ नि, विकास निर्माणका कामहरू पनि भइरहेछन्, अलिक चाहिँ स्पिड बढी छ अरे, अनि त्यो स्पिड कन्ट्रोल गर्न पर्यो भन्ने किसिममा तपाईँले पहिला चाहिँ जनचेतना जगाउँ, होर्डिङ बोर्डहरू राखौँ भन्नुभएको थियो सरले। होर्डिङ बोर्ड राख्नका सन्दर्भमा अब हामीसँग तपाईँ चाहिँ वडामा त्यो सुविधा पनि भएन, नगरपालिकाबाट त्यो तपाईँको चाहिँ हाम्रो सिमाना जानकीको त्यो चुङ्गिनेर एउटा, यो तपाईँको चाहिँ जमराको पुलनेर एउटा, बसपारनेर एउटा, र तल तपाईँको चाहिँ बजार क्षेत्र पर्ने गरिकन सवारी साधनको गति सीमित भन्ने किसिमको चाहिँ सूचना लगाएर त्यो गरेको भए राम्रो हुन्थ्यो। हामी साहब के छ यो तत्काल, यदि तपाईँ चाहिँ मानेनन् त्यसपछि कारवाही प्रक्रियामा जाउँला भन्नुभएको थियो कि यो चाहिँ गर्नै पर्ने जरुरी छ। धेरै त यो टिपरहरूलाई त मान्छे मार्ने लाइसेन्स पाएका पो भन्दा रहेछ नि त त्यसका गुरुहरूलाई, अर्को वैकल्पिक मार्ग पनि त छैन, विकास निर्माण कार्य पनि त गर्नै पर्यो। चार पाँचवटा होर्डिङ बोर्ड बनाए पुग्छ, धेरै ठुलो बनाउनु पर्दैन।
1: प्रमुख प्रशासकीय अधिकृत सुमन देताले अब शैक्षिक संस्थाको पनि अनुगमन आवश्यक रहेको बताउनुभयो। आउँदा दिनमा प्रहरी संघको साझेदारीमा अनुगमन गर्नुपर्ने, उपभोक्ता सचेतनाका लागि टोल विकास संस्थालाई सचेत गराउन सकेमा हरेक उपभोक्ता म्याद नाघेको मिटी मात्र हेर्न सक्ने भएमा उपभोक्ता अधिकार सुरक्षित हुने ढिटालको भनाइ छ।
7: यो चोटिको बजार अनुगमन तुलनात्मक रूपमा राम्रो भएको महसुस भयो र केही चाहिँ व्यवसायीहरूले चाहिँ नगरपालिकाले दिएको निर्देशन चाहिँ उहाँहरूले पालना गर्नुभएको छ। त्यो भनेको प्लास्टिक जन्ने सामग्रीहरू त यहाँबाट हटाइसक्नु भएको छ, सायद अब बजारमा कम छ होला। यो चाहिँ थप अब नगर प्रहरीले चाहिँ दैनिक ढंगले यसलाई चाहिँ हेर्ने, नभए चाहिँ फेरि नगरपालिका सुस्तायो भनेर फेरि शुरू हुन सक्छ। त्यसो हुँदा त्यसलाई चाहिँ नगर प्रहरीले चाहिँ निरन्तर अनुगमन गर्ने, बाँकी स्वास्थ्य संस्थाको हकमा चाहिँ स्वास्थ्य शाखाले चाहिँ आफ्नो चाहिँ निगरानी चाहिँ बढाइराख्नु पर्यो। त्यसमा चाहिँ कतिपय अटेरीहरू पनि छन् भन्ने कुरा पनि छ। अब त्यो हिसाबले मैले अस्ति उद्योग वाणिज्य संघको कार्यक्रममा पनि यो विषयलाई चाहिँ उठान गरिदिएको छु उहाँहरूलाई पनि। र अब अहिले गर्नुपर्ने भनेको शैक्षिक संस्थाको चाहिँ अनुगमन चाहिँ एकदम डिमाण्ड पनि भइरहेछ। अघि हाम्रो कार्यपालिका सदस्यले ज्यूले भन्नुभएको थियो चाहिँ 6 नम्बरतिर भएन, नारायणपुरमा चाहिँ अनुगमन गरिदिनु पर्यो भन्ने माग आयो भन्ने कुरा पनि गर्नुभएको छ। त्यसो हुँदा चाहिँ थप हामीलाई यो कार्यक्रम हुँदा मात्रै गर्ने नभए नगर्ने भन्न भन्दा पनि निरन्तर चाहिँ हाम्रो निगरानी चाहिँ निरन्तर हुनु पर्यो। त्यसमा चाहिँ बेला बेलामा चाहिँ हामी गइरहेको ठाउँमा यसो हेर्दा हुन्छ। म अस्ति श्रीलंका पुग्दाखेरि चाहिँ मैले यसो त्यहाँ एक दुई ठाउँ पसल सानसानो पसल देखेँ, म त्यहाँ पनि गएँ। त्यही हिसाबले मैले त्यहाँ पसललाई अब हेर्दा चाहिँ मैले आफ्नो तर्फबाट चाहिँ निर्देशन दिएर आएँ। त्यस्तो चाहिँ हामी जहाँ जान्छौँ त्यहाँ चाहिँ यसो हेर्दा, जस्तो स्वास्थ्यका साथीहरूले मेडिकलमा जाँदाखेरि चाहिँ सुझाव चाहिँ दिन सक्यो त, धेरै कुरा गर्नुभन्दा सुझाव चाहिँ दिने, प्लास्टिकका कुराहरू अरू कुराहरू उपभोक्ताको हकितको संरक्षणका लागि गर्ने कुराहरू। अब हामीले सकेनौ, हामीले चाहिँ यो सक्दैनौ, हामी कहाँ यहाँ अप्ठ्यारो स्थिति छ भने हामीले चाहिँ प्रहरीलाई चाहिँ खबर गर्न सक्छौँ त, सर त्यहाँ यस्तो भइरहेको छ भनेपछि चाहिँ प्रहरीले चाहिँ तुरन्त एक्सनमा जानुहुन्छ। अब त्यसो हुँदा चाहिँ हामीले प्रहरीहरूसँगको सहकार्य चाहिँ अलिक बढाउनु पर्ने स्थिति हो, किनभने हामी कहाँ सहकार्य चाहिँ अब हामी आफै हिँडिराखेका हुन्छौँ कतिपय ठाउँमा, चाहिँ त्यसमा प्रहरी भइदियो भने त्यसलाई अलि हामीलाई पनि मजबुत बनाउँछ, त्यसले अनुगमनलाई पनि राम्रो बनाउँछ भन्ने कुरा हो। कतिपय ठाउँमा चाहिँ तुरन्त चाहिँ हामीले फोन गर्ने बित्तिकै डिएस साहबले चाहिँ तुरन्तै रेस्पोन्स गर्नु भएको छ क्या। त्यसो हुँदाखेरि धेरै कुराहरूलाई चाहिँ हुन्छ, अब तपाईँहरूले यो विषयमा चाहिँ आफ्नो ठाउँबाट यस्तो भयो भन्दा हामी आफै दौडिनु भन्दा प्रहरी भयो भने अलिक बढी प्रभावकारी हुन्छ। त्यसो हुँदा चाहिँ अब सामाजिक सञ्जालहरू हाम्रो चाहिँ पत्रकारहरू उहाँहरूले पनि सहयोग गरिराख्नु भएको छ, त्यसले चाहिँ राम्रो भइरहेछ। टोल विकास संस्थालाई चाहिँ यस्तोमा परिचालन गर्न पाए अझै राम्रो हुन्थ्यो। अनुगमनको विषयमा चाहिँ टोल विकास संस्थाहरूलाई एउटा चाहिँ उहाँहरूलाई चाहिँ राखेर, तिमीहरूको यो जिम्मेवारी पनि हो, टोल आफ्नो टोल आँगनमा चाहिँ के भइरहेको छ यो विषयवस्तु चाहिँ हेर्नुपर्ने भन्ने विषयलाई चाहिँ यति हामीले उपभोक्ता शिक्षालाई चाहिँ जनस्तरमा चाहिँ बढाउन सक्यौँ भने कतिपय कुरा चाहिँ जस्तो म्याद नआएका सामग्रीहरूको उपयोगको विषय हुन सक्छ। कम्तीमा चाहिँ डेट हेरेर मात्रै उपयोग गर्यो भने व्यवसायीले त्यो डेट एक्सपायर भएको विषय चाहिँ उसले ल्याउँदैन त। हामी कहाँ त अहिले अब बजारमा चाहिँ अनुगमन हुन्छ भनौँ भने डेट एक्सपायर भएका वस्तुहरू चाहिँ गाउँतिर पठाइदिने, त्यहाँ त कसैले हेर्दैन, त्यो खाइदिन्छ, त्यसले गर्दा उनीहरूको स्वास्थ्यमा परेको असरको चाहिँ लेखाजोखा त हुनै सकेका छैन। त्यस्ता खालका विषयहरूमा त हामी जोड्न सक्यौँ त, किनभने उनीहरू उपभोक्ता पनि हुन्, हामी पनि उपभोक्ता हुन्, उनीहरू पनि उपभोक्ता हुन्, आफू सचेत हुन सक्यो भने कम्ती घर परिवार हामी कहाँ सबै ठाउँमा टोल विकास संस्था छन् भने चाहिँ लगभग सबै मान्छे त्यसमा जोडिन सक्ने एउटा ठूलो नेटवर्क हो।
0: कार्यक्रममा अब सुनौ केही सूचना तथा सन्देशहरू।
8: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन बारेको अत्यन्त जरूरी सूचना।
9: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। ज्योतिनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1, जेठ 7 गते, समय बिहान 10 बजेदेखि।
10: एकनगर कार्य समितिको भवन, वडा नम्बर 1, जेठ 8 गते, समय बिहान 10 बजेदेखि।
9: नारायणपुर स्वास्थ्य चौकी, वडा नम्बर 6, जेठ 10 गते, समय बिहान 10 बजेदेखि।
10: झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9, जेठ 11 गते, समय बिहान 10 बजेदेखि।
9: रामपुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 3, जेठ 12 गते, समय बिहान 10 बजेदेखि।
10: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
0: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 को विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
10: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
9: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
10: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल, होटल, रेस्टुरेन्ट, औषधि पसल, किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
9: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
11: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
9: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
11: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
10: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
9: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
10: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
9: व्यवसाय स्थल वरपर सफा, व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
10: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाणपत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
9: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
10: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
12: यो माटो प्यारो छ, यो बाटो प्यारो छ।
13: के तपाईलाई थाहा छ,
14: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
13: हो र?
14: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ।
13: अनि
14: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
13: के छ त विकल्प?
14: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
13: विस्तारै गर्दा हुँदैन?
14: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
13: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ।
14: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
15: टिकापुर नगरपालिकाको अनाधिकृत रूपमा रहेको संरचना हटाउने सम्बन्धी जरूरी सूचना। नेपाल सरकार गृह मन्त्रालयको परिपत्र तथा जिल्ला प्रशासन कार्यालय कैलालीको अवैध कब्जा हटाउने विशेष अभियान सञ्चालन गर्न नगरपालिकालाई दिएको कार्यान्वयनको जिम्मेवारी अनुसार नगरपालिकाको बजार क्षेत्रमा व्यवसायहरूले आफू खुशी आफ्नो जग्गाको क्षेत्रभन्दा बाहिर सार्वजनिक जग्गा बाटो नालामा पर्ने गरी संरचना निर्माण गरी व्यापारिक रूपमा समेत अन्य व्यवसायहरूलाई पनि असर पर्ने गरी काम भइरहेकाले उक्त किसिमको संरचना हटाउन 2082 चैत 25 गते 15 दिने सूचना सार्वजनिक गरेको स्मरण गराउन चाहन्छौ। सूचना अतेर गरी अतिक्रमित संरचना नहटाए प्रचलित कानून अनुसार नगरपालिकाले संरचना हटाउनु पर्ने भएको हुँदा यसबाट पर्न जाने असरबाट बच्न समयमै स्थान खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। नगरपालिका क्षेत्रभित्र कसैले पनि सार्वजनिक जग्गा बाटोको छेउछाउमा अतिक्रमण गरी घर संरचना बनाएको भए तुरन्त खाली गर्न अनुरोध गरिन्छ। साथै टिकापुर नगरपालिकाले 2082 साउन 1 गतेदेखि प्लास्टिक प्रदूषण मुक्त शहर घोषणा गरेकाले यो अभियानलाई सार्थक बनाउनका लागि तोकिएको मापदण्ड विपरीतका प्लास्टिकको कारोबार नगरिदिनु हुन व्यवसायहरूमा हार्दिक अनुरोध गरिन्छ।
16: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
13: आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं।
16: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
13: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
16: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
13: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको प्याकिङ सामानको प्याकेट फुटेको ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
16: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
13: लेबल नभएको वा लेबलमा उत्पादकको नाम ठेगाना र वस्तुको ब्याज नम्बर तौल अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
16: साथै उत्पादन मिति उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
13: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
16: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
13: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
16: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
13: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति टिकापुर नगरपालिका।
0: यी सन्देशसँगै कार्यक्रम हाम्रो टिकापुर आजलाई यति नै। कार्यक्रम सुनेर कुनै प्रतिक्रिया सुझाव सल्लाह भए सामुदायिक रेडियो टिकापुर एफएममा जानकारी गराउनुहोला। अर्को साता आजकै समयमा फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट म प्रस्तोता दुर्गा देवकोटा बिदा हुन्छु। नमस्कार।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ओहो, मुसा कुदिरा चाहिँ हेर्नु त।
3: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
2: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
3: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौंला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला।
2: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
3: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
2: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
4: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
5: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकारी गरौं।
8: यो ओसीएमसी भनेको के आयो फेरि?
9: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
8: ओसीएमसीले के सहयोग गर्छ त?
9: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
10: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
11: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: साथी परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनिजो माइनो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तँलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: के तपाईलाई थाहा छ
6: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर मानिसलाई असर गर्छ
5: हो र
6: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
5: अनि
6: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन् प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ
5: के छ त विकल्प
6: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं
5: विस्तारै गर्दा हुँदैन
6: हुँदैन टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ
5: प्लास्टिक हटाउ पृथ्वी बचाउ
6: प्लास्टिक हटाउ पृथ्वी बचाउ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: कर्णाली नमुना मावि टिकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
2: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
1: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
2: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरका विशेषताहरू
1: फराकिला कक्षाहरू
2: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको
1: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको
2: खेलकुद सुविधा
1: कम्प्युटर शिक्षा
2: स्वच्छ पिउने पानी
1: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
2: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुर कैलाली सम्पर्क नम्बर 98584 24167।
1: तपाईको भविष्य निर्माणको एक सहयात्री।

0: शरीरमा रातो वा फुस्रो छुँदा थाहा नहुने स्पर्श शक्ति हराएको र नचिलाउने दाग देखा परेमा हात खुट्टा झमझम गर्नु तथा स्नायुहरू सुन्निएर पीड़ा भएमा कुष्ठरोग हुन सक्छ।
1: कुष्ठरोग महिला वा पुरुष जो कोहीलाई पनि लाग्न सक्छ। कुष्ठरोगको शंका लाग्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी टिम मानपुरमा सम्पर्क गर्नुहोस्।
0: महिलाहरू अस्पतालसम्म आउन र स्वास्थ्य परीक्षण गराउनको लागि आफ्नै घरको पुरुषहरूले मद्दत गर्नुहोस्।
1: कुष्ठरोग मुक्त समाज निर्माणको लागि साइनिङ अस्पताल INF नेपाल बाँकेद्वारा जनहितमा जारी सन्देश।
2: टिकापुर बहुप्राविधिक शिक्षालयमा भर्ना खुल्यो।
3: सिटी भिटीको आंकिक नमूना शिक्षालय टिकापुर बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि आवेदन खुलेको सहर्ष जानकारी गराइन्छ।
2: शैक्षिक कार्यक्रमहरू
3: डिप्लोमा कृषि इन्जिनियरिङ सिट संख्या 48 जना सम्पर्क नम्बर 9844-92-88-83
2: डिप्लोमा इन सिभिल इन्जिनियरिङ सिट संख्या 48 जना सम्पर्क नम्बर 9858-47-88-90
3: डिप्लोमा पशु विज्ञान सिट संख्या 40 जना सम्पर्क नम्बर 9855-06-40-31
2: डिप्लोमा बाली विज्ञान सिट संख्या 40 जना सम्पर्क नम्बर 9851-27-39-98
3: डिप्लोमा वन विज्ञान फरेस्टी सिट संख्या 40 जना सम्पर्क नम्बर 9848-20-60-41
2: प्रशिक्षण शुल्क हरेक विषयमा 3 वर्षको जम्मा 54,000 मात्र लाग्नेछ।
3: फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
2: अनलाइन आवेदन दिन चाहने आवेदकले itms.ctvt.org.np मार्फत पनि गर्न सकिनेछ। टिकापुर बहुप्राविधिक शिक्षालय।
4: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
5: हो। नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या।

0: यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
0: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
0: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: महापार्वती मेडिकल स्टोर जोशीपुरमा
1: जेठ 9 गते शनिबारका दिन
0: शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर अजय भट्ट बिरामी जाँच गर्न आउँदै हुनुहुन्छ।
2: परामर्श तथा उपचार हुने समस्याहरू
0: ब्लड प्रेसर गडबड भइराख्ने
2: आत्तिने तथा डर लाग्ने
0: मुटुको चालमा गडबडी
2: हात खुट्टामा झमझम हुने
0: मुटुको अपरेशनको फलो अप
2: मुटु रोग सम्बन्धी सम्पूर्ण उपचार
0: छाती दुख्ने समस्या
2: श्वास फेर्न गाह्रो भएको समस्या
0: र सुगर थाइराइड दम निमोनिया सम्बन्धी सम्पूर्ण रोगको उपचार
2: डाक्टर आउने मिति हरेक महिनाको पहिलो शनिबार
1: जेठ 9 गते शनिबारका दिन
2: समय बिहान 10 बजे।
0: विस्तृत जानकारीको लागि सम्पर्क महापार्वती मेडिकल स्टोर जोशीपुर गाउँपालिका 2 जोशीपुर बजार कैलाली सम्पर्क नम्बर 9821613406 र 9848397585 9848367585।
3: टिकापुर नगरपालिकाको अनाधिकृत रूपमा रहेको संरचना हटाउने सम्बन्धी जरूरी सूचना। नेपाल सरकार गृह मन्त्रालयको परिपत्र तथा जिल्ला प्रशासन कार्यालय कैलालीको अवैध कब्जा हटाउने विशेष अभियान सञ्चालन गर्न नगरपालिकालाई दिएको कार्यान्वयनको जिम्मेवारी अनुसार नगरपालिकाको बजार क्षेत्रमा व्यवसायहरूले आफू खुशी आफ्नो जग्गाको क्षेत्रभन्दा बाहिर सार्वजनिक जग्गा बाटो नालामा पर्ने गरी संरचना निर्माण गरी व्यापारिक रूपमा समेत अन्य व्यवसायहरूलाई पनि असर पर्ने गरी काम भइरहेकाले उक्त किसिमको संरचना हटाउन 2082 चैत 25 गते 15 दिने सूचना सार्वजनिक गरेको स्मरण गराउन चाहन्छौ। सूचना अतेर गरी अतिक्रमित संरचना नहटाए प्रचलित कानून अनुसार नगरपालिकाले संरचना हटाउनु पर्ने भएको हुँदा यसबाट पर्न जाने असरबाट बच्न समयमै स्थान खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। नगरपालिका क्षेत्रभित्र कसैले पनि सार्वजनिक जग्गा बाटोको छेउछाउमा अतिक्रमण गरी घर संरचना बनाएको भए तुरन्त खाली गर्न अनुरोध गरिन्छ। साथै टिकापुर नगरपालिकाले 2082 साउन 1 गतेदेखि प्लास्टिक प्रदूषण मुक्त शहर घोषणा गरेकाले यो अभियानलाई सार्थक बनाउनका लागि तोकिएको मापदण्ड विपरीतका प्लास्टिकको कारोबार नगरिदिनु हुन व्यवसायहरूमा हार्दिक अनुरोध गरिन्छ।
4: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
5: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
4: पढाइ हुने विषयहरू
5: अनिवार्य नेपाली,
4: अनिवार्य अंग्रेजी,
5: सामाजिक गणित,
4: ऐच्छिक लेखाशास्त्र,
5: ऐच्छिक वित्तशास्त्र,
4: ऐच्छिक अर्थशास्त्र,
5: कम्प्युटर विज्ञान।
4: भर्ना सम्बन्धी कार्यक्रमहरू
5: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
4: भर्ना सुरु जेठ 3 गतेदेखि,
5: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
4: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
5: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
4: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
5: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
4: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
5: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
4: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
5: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
4: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
5: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
4: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
5: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
4: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
5: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
4: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
5: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
4: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ।
5: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
4: जानकारी का लागि 091-560-738 091-561-446 9848-43-31-79 र 98-48-43-36-77
5: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: रानी जमरा कुलरिया सिट भण्डार गिरा सञ्चालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया सिट भण्डार गिरा सञ्चालन तथा व्यवस्थापन समिति टिकापुर कैलालीको पहिलो साधारण सभाको बैठकको गणपूरक संख्या नपुगी तपसिलको मिति, स्थान र समयमा पुनः बस्ने भएकाले पूर्ण पार्षदज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानेर साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल जेठ 10 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभाहल, समय बिहान 10 बजे। सम्पर्क नम्बर 091-561-022। रानी जमरा कुलरिया स्थित भण्डार गिरा सञ्चालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।
5: के तपाईलाई थाहा छ,
6: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
5: हो र?
6: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
5: अनि
6: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
5: के छ त विकल्प?
6: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
5: विस्तारै गर्दा हुँदैन?
6: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
5: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
6: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर कैलाली।
7: महापार्वती मेडिकल स्टोर जोशीपुरमा
8: जेठ 9 गते शनिबारका दिन
7: शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर अजय भट्ट बिरामी जाँच गर्न आउँदै हुनुहुन्छ।
9: परामर्श तथा उपचार हुने समस्याहरू,
7: ब्लड प्रेसर गडबड भइराख्ने,
9: आत्तिने तथा डर लाग्ने,
7: मुटुको चालमा गडबडी,
9: हात खुट्टामा झमझम हुने,
7: मुटुको अपरेशनको फलो अप,
9: मुटु रोग सम्बन्धी सम्पूर्ण उपचार,
7: छाती दुख्ने समस्या,
9: श्वास फेर्न गाह्रो भएको समस्या
7: र सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको उपचार।
9: डाक्टर आउने मिति हरेक महिनाको पहिलो शनिबार,
8: जेठ 9 गते शनिबारका दिन,
9: समय बिहान 10 बजे।
7: विस्तृत जानकारीको लागि सम्पर्क महापार्वती मेडिकल स्टोर, जोशीपुर गाउँपालिका 2, जोशीपुर बजार, कैलाली। सम्पर्क नम्बर 98-21-61-43-06 र 98-48-63-97-85, 98-48-63-97-85।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
8: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
7: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
8: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
7: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
8: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार। फोन नम्बर 98688147979, 98247625। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार। फोन नम्बर 98247625।

0: रोक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड
2: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 हास डायल गरी वा एनसेल एप मगाइलिनुहोस् एनसेल नेपालकै लागि

আমি জানকে তোহার নাও গাও জাতিক মিহিন খোঁজতে গো মে পরা।

0: वा
1: शरीरमा लाल वा फुस्तर छुअबेर ठहानी विना स्पर्श शक्ति हेरेलको निखुञ्जिना डाग देख पर्लसे हात गरा झमझम गर्ना तथा मास सुहाक बठिना हुइलसे कुष्ठ रोग हुइसेक्ठा।
2: कुष्ठ रोग महिला व पुरुष जेहिफे लागसेक्ठा। कुष्ठ रोग कसंका लगतेकी लगभग स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी तीन मानपुरमा सम्पर्क गरी
1: महिला उक्र अस्पताल सम आइक्लाको स्वास्थ्य परीक्षण गराइक्लाक आफ्ना घरक पुरुष उक्र मद्दत गरी।
2: कुष्ठ रोग मुक्त समाज निर्माणका लागि साइनिङ अस्पताल INF नेपाल बाँकेसे जनहितमा जारी सन्देश।
0: टिकापुर नगरपालिकाको सूचना।
3: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2078 बमोजिम करतिरी नगरको विकास निर्माणमा सहभागी बनाऊ।
0: नगरपालिका कार्यालयलाई तिर्नुपर्ने सम्पूर्ण कर चुक्ता नगरे नगरपालिकाबाट प्रवाह गरिने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन नगरपालिका कार्यालय बाध्य हुने छैन।
3: कर तिर्नु सबै नगरवासीको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो।
0: त्यसैले कर तिरौं सभ्य र जिम्मेवारी नागरिकको परिचय दिऊ।
3: समयमै कर तिरौं जरिवानाबाट बचौं।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि टिकापुर नगरपालिकाको कार्यालय राजस्व उपशाखाको फोन नम्बर 091-560-883 सम्पर्क गर्न हुन अनुरोध छ।
3: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।

0: जुन सुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: टिकापुर बहुप्राविधिक शिक्षालयमा भर्ना खुल्यो
2: सिटी रीतिको आङ्किक नमुना शिक्षालय टिकापुर बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि आवेदन खुलेको सहज जानकारी गराइन्छ
1: शैक्षिक कार्यक्रमहरू
2: डिप्लोमा कृषि इन्जिनियरिङ शीर्ष संख्या 48 जना सम्पर्क नम्बर 9844-92-88-83
1: डिप्लोमा इन सिभिल इन्जिनियरिङ शीर्ष संख्या 48 जना सम्पर्क नम्बर 9858-47-88-90
2: डिप्लोमा पशु विज्ञान शीर्ष संख्या 40 जना सम्पर्क नम्बर 9855-06-40-31
1: डिप्लोमा बाली विज्ञान शीर्ष संख्या 40 जना सम्पर्क नम्बर 9851-27-39-98
2: डिप्लोमा वन विज्ञान फरेस्टी शीर्ष संख्या 40 जना सम्पर्क नम्बर 9848-20-60-41
1: प्रशिक्षण शुल्क हरेक विषयमा 3 वर्षको जम्मा 54,000 मात्र लाग्नेछ
2: फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म
1: अनलाइन आवेदन दिन चाहने आवेदकले itms.ctvt.org.np मार्फत पनि गर्न सकिनेछ टिकापुर बहुप्राविधिक शिक्षालय

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
3: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
3: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
4: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
3: उपभोक्तालाई खरिद

0: मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
2: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
1: पढाइ हुने विषयहरू
3: अनिवार्य नेपाली,
1: अनिवार्य अंग्रेजी,
3: सामाजिक गणित,
1: ऐच्छिक लेखाशास्त्र,
3: ऐच्छिक वित्तशास्त्र,
1: ऐच्छिक अर्थशास्त्र,
3: कम्प्युटर विज्ञान,
1: भर्ना सम्बन्धी कार्यक्रमहरू,
3: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
1: भर्ना सुरु जेठ 3 गतेदेखि,
3: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
1: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ।
3: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
1: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।

0: आई बुढल्ला सुन्ठो कि नै वानन्दे घोज आगिली न अब समय एक ठो घर गहना नै हो बनैना उनेना पट्टा नि पैना त
1: अरे गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटा स्तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाका आन्छे कि कत्रा सुघर बनाकन ल बाटी
1: ए ले ले ठीक है बा चल हाली भात वट खाई आओ जायका हूँ सामुएल ज्वेलर्स में गर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 98684 41208 ओ 98486 39261
2: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
3: हो नि बिरे मलाई नि त्यस्तै पर्यो नि हेर्न अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि हेर्न
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले
3: के गर्छ र सन मेडिकेयरले
4: सन मेडिकेयरले सड़क दुर्घटना एपेन्डिसाइटिस पेनक्रियाटाइटिस हृदय घात मस्तिष्क घात विद्युतीय वा अन्य जलन डुबान विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ त्यो पनि एकदमै थोरै लगानीमा
3: यति गरेपछि धेरै राहत हुने रहेछ त
4: हो कान्छा अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर कुरा बुझ्यो होइन त तिमीहरूले
3: चिया पनि खाइयो कुरो पनि बुझ्यो है केटा
5: कर्णाली नमुना मावि टिकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो
0: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ सिट सीमित छ आजै सम्पर्क गर्नुहोस्
5: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र खेलाडीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ
0: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरका विशेषताहरू
5: फराकिला कक्षाहरू
0: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको
5: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको
0: खेलकुद सुविधा
5: कम्प्युटर शिक्षा
0: स्वच्छ पिउने पानी
5: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ
0: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुर कैलाली सम्पर्क नम्बर 98584 24167
5: तपाईको भविष्य निर्माणको एक सहयात्री
6: गरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
7: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
6: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
7: शिखर इन्स्योरेन्सको सहकार्यमा
6: अस्पताल खर्च सहाराले गर्छ
7: ई सेवा सबै सधैँ सँगै
8: टिकापुर सामुदायिक पुस्तकालयको 6 साधारण सभा हुने बारेको सूचना
9: टिकापुर सामुदायिक पुस्तकालयको 6 वार्षिक साधारण सभामा उपस्थित हुन सम्पूर्ण आजीवन सदस्यज्यूहरू र संस्थागत सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ कुनै कारणवश पत्र नपुगेको भए यसै सूचनालाई आधार मानि तपसिलको मिति स्थान र समयमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ
8: साधारण सभा हुने मिति
9: 2083 साल जेठ 9 गते शनिबार
8: स्थान
9: टिकापुर उद्योग वाणिज्य संघको सभा हल
8: समय
9: बिहान 11 बजे
8: चुनावी सभामा प्रस्तुत हुने प्रस्तावहरू
9: हालको विधानको धारा 27 गणपूरक संख्या संशोधन सम्बन्धमा कार्य समिति गठनको धारा 16 उपधारा 6 थप गर्ने सम्बन्धमा
8: थप जानकारीको लागि
9: टिकापुर सामुदायिक पुस्तकालय फोन नम्बर 091-560-174

0: आइगई क्या आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ नि त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँछि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हरे।
2: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPF 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
2: भर्ना कार्यक्रम
3: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि।
2: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
3: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.cetvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि SEA कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
2: आवश्यक कागज पत्रहरू
3: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
2: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
3: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
2: स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो,
3: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
2: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
3: सम्पर्क नम्बर 0999-0044, 98-58-78-0044, 98-487-20-247, 97-642-33-921 र 98-69-63-520।
4: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
5: जेठ 16 गते शनिबारका दिन
6: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
4: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
6: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
5: डाक्टर आउने दिन जेठ 16 गते शनिबार।
7: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72।
8: के तपाईलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
9: ग्रीष्म ट्रेडर्समा पाइने सामग्रीहरू
2: नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो,
9: हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा ट्रेडर्स, टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: ए रुक रुक रुक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-3 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी
5: आमा मलाई सिक्री बनाइदिनुहोस् न लाउन कस्तो रहर लाछ
4: पैसा पनि त हुनु पर्यो नि छोरी फेरि पढ्ने लेख्ने मान्छेले
5: मेरो खुतुर्के छ नि आमा मैले कति धेरै पैसा जम्मा गरेकी छु फेरि सुन त पछि पनि काम लाउन सक्यो नि
4: कुरा राम्रै हो छोरी तर कसकोमा जाने हो त
5: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ अस्ति नै हेरिसके मैले त
6: न्यू अछाम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू माइली तिलहरी हार झुम्का छड्के तिलहरी बाला चुरा चन्द्रमा जन्तर चन्द्रहार इन्डियन मंगलसूत्र औठी सिक्री बिनारसनका गरगहनाहरू पाइन्छन् साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन् अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ प्रोप्राइटर ध्रुव सुनार फोन नम्बर 9864147 99 2460 25 32 अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार गोपाल सुनार फोन नम्बर 9824 68 25
7: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना
8: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बिहोरा सबैमा जानकारी गराइन्छ
7: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा एक क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ
8: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ
9: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ
8: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ
9: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन
7: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नु पर्नेछ
8: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ
7: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन
8: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ
7: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ
8: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ
7: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ टिकापुर नगरपालिका कार्यालय
10: लैङ्गिक हिंसा कुनै परिवारको निजी विषय होइन यो मानव अधिकारसँग जोडिएको विषय हो यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्
11: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ
10: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ
11: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ
10: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचनात्मक आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ
12: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी, कैलाली।
13: टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
2: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी डब्लूपीसी र प्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी सशस्त्र प्रहरी कोण पछाडी फोन नम्बर 9648436213।

0: प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: हरेक भ्रूणले जीवितै जन्म नपाउने जन्मिसकेपछि अभिभावकबाट संरक्षण पाउने आफ्नो सर्वाङ्गीण विकास गर्न पाउने र परिवारका हरेक कार्यमा सहभागी हुन पाउने बालबालिकाको नैसर्गिक अधिकार हो। हरेक बुबा आमा अभिभावक शिक्षक र वयस्कहरू यस बारेमा सचेत रहौ।
3: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। अपाङ्गता भएका व्यक्तिहरूका लागि विपद पूर्व सूचना तथा विपद व्यवस्थापन सम्बन्धी तालिम, तथ्याङ्क र पूर्व सूचना भएमा विपद व्यवस्थापनमा सहज हुने। नदी कटान र वनमारो जगतपुर सामुदायिक वनको मुख्य समस्या रहेको अध्यक्ष निरबहादुर शाहको भनाई। गेटा विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारका लागि आवेदन आह्वान। सुदूरपश्चिमको प्रदेश सरकारले आयोजना बैंक कार्यान्वयनमा ल्याउने र कक्षा 11 को पठन पाठन 18 गतेदेखि शुरू गर्ने शिक्षा मन्त्रालयको निर्णय। खोज खबर अब विस्तारमा। अपाङ्गता भएका व्यक्तिहरूका लागि विपद पूर्व सूचना तथा विपदको व्यवस्थापन सम्बन्धी 2 दिने तालिम भएको छ। टीकापुर नगरपालिकाको आयोजनामा भएको तालिममा 35 जना अपाङ्गता भएका र उनीहरूका सहयोगी गरी 56 जनाले तालिम लिएका छन्। थप खबर छविलाल चौधरीबाट।
1: पालिकाले विपद पूर्व सूचनाबारे जानकारी दिन कार्यक्रम गर्दै आएको छ। विपदका समयमा अन्य नागरिक भन्दा अपाङ्गता भएका व्यक्तिलाई दिने सूचना फरक हुने, सबैको जस्तो सूचनामा पहुँच नहुने भएकाले कस्तो र कसरी सूचना दिँदा सहज हुन्छ भनी तालिम दिएको नगरपालिकाले जनाएको छ। वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरी।
2: खास टीकापुर नगरपालिकामा यसभन्दा पहिला पनि यो विपद पूर्व सूचना र विपद व्यवस्थापन सम्बन्धी विभिन्न किसिमका तालिमहरू आयोजना गर्दै थियौं। त्यसमा चाहिँ हामी सबै किसिमका भनौँ अब महिला बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता भएकोलाई प्रतिनिधित्वमूलक रूपमा मात्रै हामीले चाहिँ उहाँहरूलाई बोलाएर यो कार्यक्रमहरू सञ्चालन गर्ने गरेका थियौं भने यतिले मात्रै पुग्दैन। अब अपाङ्गता भएको व्यक्तिहरूको चाहिँ फरक किसिमको आवश्यकता हुन सक्छ र उहाँहरूलाई पूर्व सूचना दिँदाखेरि पनि अलिकति अरूले पाउने सूचना भन्दा फरक किसिमको हुनुपर्छ र उहाँहरूलाई सुरक्षित ठाउँमा लैजाँदाखेरि पनि अरूको सहयोग चाहिन्छ भन्ने हिसाबले उहाँहरूको आवश्यकताको महसुसीकरण गरेर अहिले टीकापुर नगरपालिकाले चाहिँ यो अपाङ्गता भएका व्यक्तिहरूका लागि मात्रै विपद पूर्व सूचना र विपद व्यवस्थापन सम्बन्धी 2 दिने तालिमको आयोजना गरिएको छ। जसमा फोकस भनेको उहाँहरूले पूर्व सूचना पाउँदाखेरि अपाङ्गता भएको व्यक्तिहरूको हिसाबले कोही अब आँखा नदेख्ने पनि अपाङ्गता हुनुहुन्छ, कोही कान नसुन्ने हुनुहुन्छ, उहाँहरूलाई चाहिँ कुन किसिमको सूचना दिँदाखेरि उहाँहरूको बुझाइमा

0: फरक फरक किसिमको सूचना प्रवाह गर्नलाई सहज हुन्छ र कस्तो सूचना दिँदाखेरि सजिलो हुन्छ उहाँहरूको फिडब्याक आओस् भनेर हामीले यो किसिमको तालिमको आयोजना गरिएको।
1: पालिकामा आर्थिक वर्षको योजना समेत निर्माण भइरहेकाले अपाङ्गता भएकाहरूको समावेशीकरण अपाङ्ग मैत्री योजनामा प्राथमिकता दिन तालिम दिएको चौधरीको भनाइ छ।
0: अब योजना बन्ने बेला पनि भएको छ, योजना निर्माण गर्दै गर्दाखेरि अपाङ्गता भएका व्यक्तिहरूलाई विपसँग जोडेर कस्ता खाले योजनाहरू बनाउन सकिन्छ, उहाँहरूको समावेशीकरणका विषयहरू जोडिएका छन्, यस्ता विषयहरूलाई जोडेर चाहिँ हामीले यो तालिमको आयोजना गरियो भने भोलिको दिनमा तत्काल उहाँहरूलाई आवश्यक पर्ने नम्बरहरू, मानव उहाँहरूलाई कुनै सुरक्षित ठाउँमा स्थानान्तरणको आवश्यक पर्यो भने उहाँहरूले कसलाई समन्वय गर्ने, पूर्व सूचना हेर्नु पर्यो भने कहाँ गएर कस्तो खाले आफूलाई आवश्यक पर्ने सूचनाहरू हेर्ने, पालिकाले पनि उहाँहरूलाई छुट्टै किसिमको अलिकति सूचना प्रवाह म्यासेज लगायतका अन्य सूचना जुन रङको हिसाबले पनि झण्डाको प्रयोग गरेर भएको छ सूचना, त्यो किसिमको सूचनाहरू प्रवाह गर्न सकियो।
1: शिक्षक तथा कैलाली अपाङ्ग सेवा संघमा आबद्ध दुर्गा खत्री विपदका समयमा अपाङ्गता भएकालाई समयमै सूचना पाउन र सुरक्षित स्थानमा जान कठिन हुने भएकाले सूचनामा पहिलो प्राथमिकता दिन र अपाङ्ग मैत्री संरचना बनाउन सहयोगी वातावरण बनाउनु पर्ने बताउनुहुन्छ।
2: विपदको बेलामा अपाङ्ग भएकोहरूलाई धेरै अप्ठ्यारो हुन्छ, किनभने अपाङ्ग भएका व्यक्तिहरू एक ठाउँमा बसिरहने अनि दायाँमा यताउता दौडधुप गर्न नसक्ने, उनीहरूलाई सूचना पनि थाहा हुन्न, त्यसमाथि अनि विपद भन्ने कुरा एक्कासी आउने कुरा हो, एक्कासी आयो भने अनि त्यसपछि अब हामीले भाग्नुपर्ने अनि सुरक्षित ठाउँमा जानुपर्ने हुन्छ, अब भाग्दाखेरि सुरक्षित ठाउँमा जाँदाखेरि कसैको ह्विलचेयरमा भाग्नुपर्ने हुन्छ होइन, अब ह्विलचेयर कहाँ छ त्यो समात्दा जाँदासम्म त विपद आइसकेको हुन्छ, अनि त्यसैले अब त्यतिखेर मान्छेलाई कस्तो सोच हुन्छ भनेपछि राम्रो मान्छे पनि पहिला त आफू बचाउने होइन, त्यसपछि बल्ल अरूलाई बचाउने हो, पहिला उनीहरू आफै बच्ने कोसिस गर्छन् अनि त्यसपछि समय पायो भने बल्ल अनि अपाङ्ग व्यक्ति को छ छुटेको, आफ्नो फ्यामिलीमा पनि त्यस्तो भइरहेछ, को छ छुटेको को आयो आएर भनेर हेरेर पछि लिन जाने सम्भव भए ल्याउँछन्, होइन भने त्यहाँ छुट्यो भने उनीहरूको अवस्था अब त्यहाँ के हुने हो कसो हुने त्यो समयले नै बताउँछ, त्यसैले विपदमा अहिले हामीहरू अपाङ्ग व्यक्तिहरूलाई एकदम धेरै गाह्रो छ, एक त सहयोगी सामग्री बिना हामीहरू हिँड्न पनि सक्दैनौ, सहयोगी सामग्री खोजेर हिँड्दासम्म अब छिटो पनि हिँड्न सक्दैनौ, बिस्तारै हिँड्दा निस्किँदासम्म विपदले आएर हामीहरूलाई अब कति क्षति पुगाउने हो, कहाँ लग्ने हो, के हुने हो, दुर्घटना घट्ने हो, के हुने हो, विपद अनुसार नै हुन्छ।
1: होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य निषाद विक्रम बम आफू अपाङ्ग भएकाले अपाङ्ग मैत्री होटल बनाउन थालेको बताउनुहुन्छ। विपदका समयमा अपाङ्गता भएकालाई प्राथमिकता दिएर काम गर्नुपर्ने, सेल्टरहरू पनि अपाङ्ग मैत्री बनाउनु पर्ने बताउनुहुन्छ।
3: म होटल व्यवसाय पनि त्यो अपाङ्ग मैत्री नै बनाउने कोसिस गर्दैछु, आफ्नो अपाङ्ग साथीहरूलाई राखेर होटल सञ्चालनमा गर्दैछु अहिले टिकापुरमा। विपदको बेला अपाङ्गहरूलाई दृष्टिविहीनलाई सहयोगीको खाँचो अनि हाम्रो शारीरिक अपाङ्गतालाई पनि सहयोगको एकदमै खाँचो र आपद विपदको बेला निकै दुःख कष्ट र ज्यानै गुमाउनु पर्ने अवस्था पनि हुन्छ हाम्रो अपाङ्ग साथीभाइहरूलाई। अपाङ्गताको क्षेत्रलाई मध्यनजर गर्दै स्थानीय निकाय तथा हाम्रा संघ संस्थाहरूले विपदको बेलामा ध्यान दिई यिनीहरूका समस्या र यिनीहरूको समाधानका लागि कसरी जाँदा सजिलो हुन्छ भन्ने हाम्रो स्थानीय निकायले बुझेर त्यही अनुसारका कामहरू चालिदिँदा हामीलाई पनि सजिलो हुन्थ्यो। कि
1: वन वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक तथा वडा नम्बर 6 का वडा अध्यक्ष बलिराम चौधरी विपदमा पूर्व सूचना र तथ्याङ्क महत्वपूर्ण हुने भएकाले वडा नम्बर 6 मा सबैको तथ्याङ्क लगिएको बताउनुहुन्छ।
4: विपद आउँदाखेरि हामीले चाहिँ अपाङ्गहरूलाई उद्धार गर्नको लागि हामी तथ्याङ्क लिएका छौँ र कति घर नम्बरमा चाहिँ कतिजना अपाङ्ग व्यक्तिहरू हुनुहुन्छ र उहाँको लाइभ लोकेसन समेत हामी ट्र्याक गर्छौँ र हामी टोटल त्यो क्षेत्रमा काम गर्दा कुन किसिमको अपाङ्ग हो त होइन, जस्तै दृष्टिविहीन अपाङ्ग हो कि शारीरिक अपाङ्ग अरू कुन कुन हो सबै हामी इन्डिया गरेका छौँ र सहज के हुन्छ भने हामी जुन ठाउँमा विपद आइरहेछ, जुन गाउँमा विपद आइरहेछ भने चाहिँ हामी सलग त्यो गाउँमा कुन कुन घरमा कतिजना छन् हामी त्यसलाई चाहिँ पहिलो प्राथमिकता दिएर उद्धार गर्नुपर्छ भनेर हामी त्यसो चाहिँ गरिरहेछौँ। अहिले
5: शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति र रजिस्ट्रार पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ। यी पदमा नियुक्तिका लागि नाम सिफारिश गर्न गठित सिफारिश समितिले सार्वजनिक सूचना जारी गर्दै इच्छुक तथा योग्य नेपाली नागरिकबाट दरखास्त माग गरेको हो। समितिका अनुसार गत जेठ 5 गते स्वीकृत भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनौट तथा सिफारिश सम्बन्धी कार्यविधि 2083 बमोजिम आवेदन आह्वान गरिएको हो। इच्छुक उम्मेद्वारले सूचना प्रथम पटक प्रकाशित भएको मितिले 10 दिनभित्र दरखास्त पेश गरिसक्नुपर्नेछ। आवेदन बुझाउने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसपछि कार्यालय खुलेको दिनलाई अन्तिम म्याद मान्ने सूचनामा उल्लेख छ। सूचना अनुसार शिक्षा तथा खेलकुद मन्त्रालय सिंहदरबार स्थित प्राविधिक शिक्षा शाखामा कार्यालय समयभित्र आवेदन दर्ता गराउनुपर्नेछ। खोज खबरमा एकैछिनको विश्राम विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
6: टिकापुर बहुप्राविधिक शिक्षालयमा भर्ना खुल्यो।
7: सिटी रीतिको आंकिक नमूना शिक्षालय टिकापुर बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि आवेदन खुलेको सहज जानकारी गराइन्छ।
6: शैक्षिक कार्यक्रमहरू
7: डिप्लोमा कृषि इन्जिनियरिङ शीर्ष संख्या 48 जना सम्पर्क नम्बर 9844-92-88-83
6: डिप्लोमा इन सिभिल इन्जिनियरिङ शीर्ष संख्या 48 जना सम्पर्क नम्बर 9858-47-88-90
7: डिप्लोमा पशु विज्ञान शीर्ष संख्या 40 जना सम्पर्क नम्बर 9855-06-40-31
6: डिप्लोमा बाली विज्ञान शीर्ष संख्या 40 जना सम्पर्क नम्बर 9851-27-39-98
7: डिप्लोमा वन विज्ञान फरेस्टी शीर्ष संख्या 40 जना सम्पर्क नम्बर 9848-20-60-41
6: प्रशिक्षण शुल्क हरेक विषयमा 3 वर्षको जम्मा 54,000 मात्र लाग्नेछ।
7: फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
6: अनलाइन आवेदन दिन चाहने आवेदकले itms.ctvt.org.np मार्फत पनि गर्न सकिनेछ। टिकापुर बहुप्राविधिक शिक्षालय।
8: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर
9: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
8: सानो कुरामा तनाव हुने,
9: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
8: कुलटमा लाग्ने,
9: छटपटी हुने,
8: मुटु धेरै ढुकढुक हुने,
9: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
8: टिकापुर अस्पताल टिकापुर कैलाली।
10: नवजीवन सहकारी संस्था लिमिटेडको 32 वार्षिक साधारण सभा तथा सो सभाले गर्ने संस्थाको नयाँ कार्य समितिको निर्वाचन समेत निम्न मिति समय र स्थानमा हुने भएकाले संस्थाका सम्पूर्ण शेष सदस्य महानुभावहरूलाई संस्थाको शेष सदस्य परिचय पत्र वा नेपाल सरकारले प्रमाणित गरी जारी गरेको फोटो सहितको परिचय खुल्ने कागजातका साथ उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ। मिति 2083 जेठ 9 गते शनिबार। समय बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म। स्थान ओम प्यालेस धनगढ़ी कैलाली। नवजीवन सहकारी संस्था लिमिटेड धनगढ़ी कैलाली। विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-520-283।
5: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 आयोजना बैंक कार्यान्वयनमा ल्याउने भएको छ। सरकारले आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली सञ्चालन गरेर आयोजना बैंक कार्यान्वयनमा ल्याउने भएको हो। आयोजनाको दोहोरोपन हुन नदिन, अनलाइन प्रविष्ट गर्न, कागजविहीन बनाउन र क्लाउड बेस्ड स्टोरेज जस्ता सुविधाका लागि सफ्टवेयर सञ्चालन गर्न लागि नीति तथा योजना आयोगले जानकारी दिएको छ। आयोजना बैंकमा प्रदेशका ठूला आयोजना राख्ने र आगामी आर्थिक वर्षको बजेटमा सोही आयोजनालाई समेटेर बजेट विनियोजन गर्ने प्रदेश नीति तथा योजना आयोगका सदस्य निरूप सुनारले जानकारी दिनुभयो। प्रादेशिक आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली सञ्चालनका लागि आयोगले मन्त्रालय विभाग योजना शाखामा कार्यरत कर्मचारीलाई बुधबार प्रशिक्षण दिएको छ। डाक्टर गणेश गौतमले प्रशिक्षण दिनुभएको थियो। आयोजना बैंक सञ्चालनपछि आयोजनाको वित्त विवरण सुरक्षित हुने, समयको बचत, एउटै विवरण बारम्बार प्रविष्ट गरिराख्नु नपर्ने जनाइएको छ। संघ प्रदेश र सबै स्थानीय तहमा एकै किसिमको प्रणाली हुने हुँदा प्रणालीगत एकता कायम गर्न सफ्टवेयर प्रयोगमा ल्याउन लागेको जनाइएको छ। हाम्रो समुदाय वरिपरि धेरै सामुदायिक वनहरू छन्। सामुदायिक वनबाट उपभोक्ताले विभिन्न किसिमका वन पैदावारहरू उपभोग गर्ने गरेका छन्। ती सामुदायिक वनहरू जोगाउन धेरै चुनौती र समस्या भइरहेको त्यसका व्यवस्थापकहरू बताउँछन्। यसै विषयमा सहकर्मी ईश्वर साउले जगतपुर सामुदायिक वनका अध्यक्ष निरबहादुर शाहलाई सामुदायिक वनका चुनौतीहरू के कस्ता छन् र वन संरक्षणका लागि के गर्दै हुनुहुन्छ भनी सोध्नु भएको छ।
11: अब यो वनलाई नयाँ तरिकाले ल्याइजानुपर्छ भन्नका लागि अब वृक्षारोपण हाम्रो मुख्य उद्देश्य भनेको अब पुराना माउ बोटहरू एकदम कम छन् र नयाँ उत्पादन भएका पोथ्राहरू यी डालाहरू यो हुर्कनलाई हामीलाई 40-50 वर्ष लाग्छ। त्यसकारण अब हाम्रा उपभोक्ताहरूलाई उनीहरूको आवश्यकता अनुसार हामी वन पैदावारहरू काठहरू भनौँ न मेन दाउरा बाहेक घरेस्टी परियोजनका लागि प्रयोग हुने उपलब्ध गराउन एकदम कठिन अवस्था छ यो सामुदायिक वनको दाउरा र यो स्याउला घाँसका लागि त समस्या छैन। यसका लागि अब चाँडो हुर्किने जातका बोट बिरुवाहरू लगाउन उचित हुन्छ होला जस्तो लाग्छ। अब हामीले सगुन पनि लगाएका छौँ टिप भन्छ जसलाई, त्यो पनि 10-15 वर्षमा हुर्किएर पर्यावरण लायक हुन्छ र साल चाहिँ अब 100 वर्ष लाग्छ हुर्किन, अनि त्यसपछि 100 वर्ष लाग्छ त्यसलाई काट्न, केही नै भने 80 वर्ष भन्दा अगाडि काट्न नसकिने भएकाले त्यसलाई वृक्षारोपण मार्फत पनि त्यसलाई उत्पादन गर्न सकिँदैन, त्यसलाई प्राकृतिक रूपमै जोतेर छरेर त्यो गरेपछि मात्र सम्भव छ, नत्र सम्भव छैन। अर्को कुरा हाम्रो यहाँ अब साल नभएको होइन पुनरुत्पादन भएको अवस्था थियो पहिला, अहिले यो छाडा गोरुका कारणले गर्दाखेरि चौपाया सम्पूर्ण हाम्रो यो जानेको गाउँपालिका भरिका पशु चौपायाहरू कैलाश सामुदायिक वन, जगतपुर सामुदायिक वन र शिवशक्ति सामुदायिक वन त्यो भित्र गाउँका दाजुभाइहरूले छोडेकाले भित्र राखेर उनीहरूलाई राख्नुपर्ने भएका कारणले गर्दाखेरि पुनरुत्पादन नयाँ छैन र पुरानो भएका पनि तिनीहरूले कुल्चेर भाँचेर खाइने हुनाले गर्दाखेरि अलि पहिलाको अवस्थामा अहिले पुनरुत्पादन भएको अवस्था छैन।
12: अनि अर्को कुरा चाहिँ जस्तै समस्याको रूपमा अथवा चुनौतीको रूपमा जंगल जोगाउनको लागि के छ यो सामुदायिक वनको
11: चुनौती? अब यो सामुदायिक वन कर्णाली नदीको भंगालोको छेउमा रहेका कारणले गर्दाखेरि वर्षेनी हेक्टरका हेक्टर त्यो कर्णाली नदीले कटान गर्दै गइरहेको अवस्था छ। यसमा अब सामुदायिक वनको आफ्नो स्रोत छैन, स्रोत भए पनि त्यत्रो गर्ने क्यापासिटी क्षमता छैन। अब वर्षमा 20-40 लाखको कारोबार 40-50 लाखको कारोबार हुन्छ, अब त्यो रिभर प्रोटेक्सनको लागि मेष जाली प्रयोग गरेर नदी कटान रोक्नको लागि सम्भावना छैन। अब जैविक तटबन्धन गरौं भने पनि अब त्यो बलौटे माटो छ, अब कर्णाली नदीको 90% पानी यही किनारमै भएर बग्छ, त्यसो भएका कारणले गर्दाखेरि अब सम्भावना एकदम कम छ। अब राज्यले गरिदियो भने अलि केही सम्भव हुन्थ्यो सामुदायिक वनको अब कटान र बर्खामा बगाएर लैजाने, कटान गर्ने र रुख पनि सँगै बगाएर अन्त लैजाने भएका कारणले गर्दाखेरि अब संरक्षण सम्बर्धनतिर अलिक समस्या पनि भएको छ। मेन समस्या भनेको त्यही हाम्रो स्रोत छैन हामीसँग, अब त्यो झाडी सफा गरेर सबभन्दा ठूलो समस्या भनेको यो उसको वनमाराको, हामी कहाँभित्र प्रशस्त मात्रा वनमारा छ, मान्छे पस्नै गाह्रो छ। अब उपभोक्ता लगाएर अब यो मजदुरी लगाएर लेबर लगाएर त्यसलाई सफा गरौँ भने करोडौँ रुपियाँ लाग्छ, सम्भव पनि छैन। एकातिरबाट काट्दै जाने, अर्कोतिर पलाएर जान्छ, यसका लागि औषधि पनि छैन। त्यो वनमारा धेरै भएका कारणले गर्दाखेरि अब बोट बिरुवा पनि समयमै हुर्कन पाएका अवस्था छैन,
12: त्यो पनि प्रमुख समस्या,
11: प्रमुख एकदम ठूलो समस्या नदी कटान र त्यो वनमाराले गर्दाखेरि बोट बिरुवाहरू पुनरुत्पादन नहुने र उसको बोट बिरुवाहरूको वृद्धि विकास पनि नहुने भनौँ।
12: अनि यस्तै वन संरक्षण जस्तै अब तीत समस्याहरू ठूलो समस्याहरू भए अहिलेसम्म पनि गर्न नसक्ने अवस्था भन्नुभयो होइन, अहिलेसम्म गरिरहेको संरक्षणका लागि गरिरहेको अन्य कुनै ठाउँमा त तार जालीहरू पनि लगाएको अवस्था छ भित्र नपस्नको लागि, त्यो अवस्था के हो यो सामुदायिक वनको?
11: वन संरक्षण सम्बन्धका लागि हामीसँग वन एरालो 3 छन्, उहाँहरूले अब गस्ती गर्नुहुन्छ दिनमा, अब उहाँहरूले मात्र सम्पूर्ण चोरी निकासीका साथसाथै अब यो वन्य जन्तु मानव बीचको द्वन्दलाई निर्मूलन गर्न नसकिने अवस्था भएका कारणले गर्दाखेरि डिभिजन वन कार्यालय पहलमानपुर र इलम नेपाल र जगतपुर सामुदायिक वनको साझेदारीमा हामीले फेन्सिङ गरेका छौँ। उहाँहरूको सहयोग र हाम्रो स्रोतबाट पनि अब बस्तीतिर पुरै 2-2.5 किलोमिटर चाहन्छौँ फेन्सिङ गरेका छौँ र उतातिर चाहिँ अर्को साइडतिर नदी किनारतिर हाम्रो काटेदार लगाएका छौँ। यसका साथसाथै कहिलेकाहीँ अब यस्तो चोरी हुने अवस्थामा संरक्षण गस्ती पनि जाने गरेका छौँ र उपभोक्ताहरूलाई अब वन जंगल सम्बन्धी सचेतना कार्यक्रम समय समयमा जागरूक निकायको अथवा संघ संस्थाहरूको साझेदारीमा अवेरनेसहरू सञ्चालन गरी अधिगमन तथा वन जंगल विनाश हुन तर्फका निम्ति काम गरिरहेका छन्।
5: शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार 1 गतेबाट कक्षा 11 पठन पाठन शुरू गर्ने भएको छ। माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा 1 महिनाभित्रै प्रकाशित भएपछि मन्त्रालयले कक्षा 11 पठन पाठन असार 1 गतेबाट शुरू गर्ने निर्णय गरेको हो। निर्णय बमोजिम सूचना प्रवाह गर्न सम्पूर्ण विद्यालयहरू र स्थानीय तहहरूमा पत्रचार समेत गर्ने गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई मन्त्रालयले निर्देशन दिएको छ। यसअघि एसईको नतिजा कहिले प्रकाशन हुने र कक्षा 11 पठन पाठन शुरू हुने भन्ने अन्यलता थियो। विद्यालय र अभिभावकको अन्यलता चेर्दै शैक्षिक सुशासन कायम गरी पठन पाठनलाई प्रभावकारी बनाउन मन्त्रालयले एसईको नतिजा चाँडै प्रकाशन भएकाले पठन पाठन पनि समयमै शुरू गर्न लागेको हो। कक्षा 11 पठन पाठन असार 1 गतेदेखि आरम्भ गर्दा विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि हुने साथै विद्यालय तहका सबै कक्षाको पठन पाठनमा एकरूपता कायम हुने गरी व्यवस्था गरिएको छ। कुछ खबरमा एकैछिनको विश्राम, विश्रामपछि जनआवाज रन्ने खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टिकापुर एफएम।
8: भर्ना खुल्यो।
9: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा सामान्य चिकित्सा SA कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
8: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म।
9: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुरे कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको ITMS अनलाइनमा भरी सबमिट गर्नुपर्नेछ।
8: सामुदायिक क्याम्पस भएकोले SA कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
9: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
8: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
9: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
8: SEE, SLC वा प्राविधिक SLC को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता वा जन्म दर्ता, लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
9: नोट, सामान्य चिकित्सा HA अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलाली, सम्पर्क नम्बर 0915602039, 9858470709, 9848677786 र 9845449997।

0: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमंत स्वार से टीकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग आपन भवन से सेवा देती रहल सक्कू बेरम हेन जानकारी कराईटी। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मारा बेरम्हे उकरा संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा डिजिटल वीडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित ऑटो एनालाइजर से सक्कू रगत जांच फार्मेसी प्रयोगशाला सेवा हाथ जोड़नी सेवा टूटल हाथ जोड़नी में प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा गर्भवती जांच सेवा यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेले जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली फोन नंबर 091-560-095 ओ मोबाइल नंबर 98-48-42-73-59।
1: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
2: देख्नु भएन औषधि हालेको
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
2: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
1: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
2: हजुर
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
1: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
2: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
1: सुन्नुहोस् दाइ रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
2: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ अब बाँकी खबर प्रतिपक्षी दलहरूको अवरोधका बीच प्रतिनिधि सभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित भएको छ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको अवरोध गरेका थिए अवरोधकै बीच सभामुख रूपप्रसाद आर्यले बैठक सञ्चालन गर्नुभयो यसैबीच उहाँले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 अंग बनेको घोषणा गर्नुभयो लगत्तै उहाँले अर्थमन्त्री डाकम सोडिम वाग्लेलाई विधेयक पारितका लागि प्रस्तुत गर्नुभयो त्यसपछि सभामुख आर्यले विधेयक निर्णयार्थ प्रस्तुत गर्नुभएको हो खोज खबरमा अब पालो चुनाव आजको कक्षा 11 परीक्षा नजिकिँदैछ यही जेठ 11 गतिबाट परीक्षा शुरू हुँदैछ आजको जनावतमा हामीले परीक्षाको तयारी कसरी गर्दै हुनुहुन्छ भनी केही विद्यार्थीलाई सोधेका छौं
5: नमस्ते मेरो नाम चानुरा कुमार म कक्षा 11 पढ्छु म टिकापुरमा बस्छु आउँदै गरेको जेठको 11 गते एक्जाम हुँदैछ आशा गर्छु कि पेपर राम्रो होस् र हामीले तयारी गरेसम्म पेपर राम्रो जाओस् 11 एक्जाम कुनै पनि सेन्टरमा होस् राम्रो वातावरण होस् भन्न चाहन्छु प्रिपेरेसन धेरै राम्रो भएको छ र अब आशा गर्छु कि यस्तै होस् एक्जाममा पनि यस्तै क्वेसनहरू आओस् एक्जाम पनि नजिक आउँदैछ र हाम्रो कोसिस पनि जारी छ
6: नमस्कार म चाहिँ ललिता साई म टिकापुर कैलाली वडा नम्बर 1 ब्लक नम्बर 10 बस्छु आउँदै गरेको जेठ महिनाको 11 गतेदेखि 11 क्लासको एक्जाम चालु हुँदैछ हजुरहरूको प्रिपेयर कस्तो छ मेरो प्रिपेयर चाहिँ एकदमै राम्रो भइरहेको छ सेन्टर चाहिँ कुन स्कुलमा पढ्छ भन्ने लागेको छ प्रिपेयर गरे अनुसार चाहिँ एक्जाम राम्रो नै हुनेछ मैले सोचे जस्तै नम्बर आउँछ भन्ने आशा गर्दछु जुन स्कुल हाम्रो सेन्टर परे पनि आफ्नो स्कुलको जस्तो वातावरण होस् हामीहरूलाई चाहिँ सबै विद्यार्थी साथीहरूले चाहिँ राम्रोसँग तयारी गर्नुहोला त्यस्तो टेन्सन केही नलिनु, हामीले सोचे यस्तै मार्क्स आउँछ। इक्जाम एकदमै नजिकैदैछ, हामी आफूले सकेसम्मको तयारी गरिरहेका छौँ, आफूले सके जति प्रयास गर्नु होला। म चाहिँ बेलुका साँझ खाना खाइसकेपछि पढ्छु, बिहान कलेज जानुभन्दा अगाडि पढ्छु, ट्युसन क्लासहरू चाहिँ मैले लगिरहेको छु र अब आशा छ मैले तयारी गरे अनुसारको मेरो नतिजा आउनेछ भनेर।
7: नमस्ते, मेरो नाम सम्झना कुवर, म यही टिकापुरमा बस्छु र म 11 अध्ययनरत छात्रा। हाम्रो आउँदै गरेको जेठ 11 गतेबाट हाम्रो इक्जाम सञ्चालन हुँदैछ अनि हाम्रो प्रिपेरेसन पनि ठिकै छ भनौँ। हामीले सोचे जस्तो रिजल्ट पनि आओस्, सोचे जस्तो क्वेसन पनि आओस्, मेहनत सकेसम्म गर्दैछौँ, रिजल्ट पनि राम्रो आउँछ भन्ने आश गरेका छौँ।
8: नमस्ते, मेरो नाम स्वस्तिका राव, म अहिले टिकापुरमा बस्छु, म अहिले 11 क्लासमा पढ्दैछु। आउँदै गरेको जेठको 11 गते हाम्रो इक्जाम सञ्चालन हुँदै गएको छ अनि तयारी पनि हाम्रो राम्रै छ, प्रिपेयर गरे अनुसारको रिजल्ट पनि आउँछ भन्ने आशा छ। अनि मैले साँझ बिहान ट्युसन लगेको छु अनि घरको काम पनि साथै गरिरहेको छु अनि हल्का डर पनि लागेको छ कुन स्कुलमा सेन्टर गर्ने हो, जुन स्कुलमा पढे पनि राम्रै होस्, आफूले मेहनत गरे अनुसार रिजल्ट आओस् भन्ने आशा छ।
4: र राष्ट्रिय सहकारी प्राधिकरणले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थालाई असार 32 गतेसम्म दर्ताका लागि पुनः आह्वान गरेको छ। सरकारले सहकारी ऐन 2074 संशोधन आदेश मार्फत प्राधिकरणमा दर्ता हुने समय सीमा हटाएपछि प्राधिकरणले दर्ता प्रक्रिया फेरि खुला गरेको हो। प्राधिकरणमा हाल दर्ता प्रक्रिया शुरू गरेका करिब 10,000 सहकारी छन्, जुन संचालनमा रहेका करिब 30% मात्रै हो। खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। अपाङ्गता भएका व्यक्तिहरूका लागि विपद पूर्व सूचना तथा विपद व्यवस्थापन सम्बन्धी तालिम, तथ्याङ्क र पूर्व सूचना भएमा विपद व्यवस्थापनमा सहज हुने। नदी कटान र वनमारो जगतपुर सामुदायिक वनको मुख्य समस्या रहेको अध्यक्ष निरबहादुर शाहको भनाई। गेटा विश्वविद्यालयमा भूकुलपति र रजिस्ट्रारका लागि आवेदन आह्वान, सुदूरपश्चिम प्रदेश सरकारले आयोजना बैंक कार्यान्वयनमा ल्याउने। र कक्षा 11 पठन पाठन असार 1 गतेदेखि शुरू गर्ने शिक्षा मन्त्रालयको निर्णय। अहिलेलाई खोज खबर यति नै, हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु, नमस्कार।
9: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ए सन्त्यकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
12: आफ्ना कान्छा भाइको बिहा नगरिकन पन भएन, जाउँ भने भयाको मङ्गलसूत्र पन भाँचि गयो।
11: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याटै बनाइहाल्ला छन् त्यहाँ।
12: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
13: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर केहरी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
14: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
1: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बिहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
1: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
1: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्य

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900 मा।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी सशस्त्र प्रहरी कण पछाडी फोन नम्बर 98648 36213।

0: कर्णाली माध्यमिक विद्यालय टिकापुरमा कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित कर्णाली माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 सालका लागि कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ। तपसिल
0: प्रवेश परीक्षा फारम वितरण हुने मिति 2083 साल वैशाख 21 गते सम्म। सीट संख्या 48 जना मात्र। फारम उपलब्ध हुने समय बिहान 10 बजेदेखि 4 बजेसम्म। आवश्यक कागजातहरू कक्षा 8 उत्तीर्ण गरेको प्रमाण पत्रको प्रतिलिपि, जन्म दर्ताको प्रतिलिपि र फोटो 2 प्रति।
1: प्रवेश परीक्षाको मिति टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा संघको समन्वयमा तय गरी जानकारी गराइनेछ।
0: कर्णाली माध्यमिक विद्यालय टिकापुर 1 कैलाली, प्रधानाध्यापक धर्मराज शर्मा, सम्पर्क फोन नम्बर 9858241467 र 091-5164-411।
2: ए रुक रुक रुक,
3: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे
4: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र?
2: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 #डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: जब जब गर्मी महिना आउँछ तब तब अमूल्य ब्रान्डको आइसक्रिमहरूको याद आउँछ। म्याङ्गो, लिची, कोला, स्ट्रबेरी, कुल्फी, चोकोबार, चोको फनबार, आहा कति मिठो, मलाई त साह्रै मन पर्छ। यति मात्रै कहाँ हो र, शुद्ध दुधले बनेको अमूल्य ब्रान्डको आइसक्रिमको खोवा कुल्फी, कर्नेटो र पार्टीहरूको लागि फ्यामिली प्याक, पार्टी प्याकका सुविधा हुनुका साथै अन्य विभिन्न फ्लेभरका आइसक्रिमहरू र सादा आइस बलक पनि उत्पादन गरिन्छ। मैले त वर्षेनी खान्छु, अब खाने पालो तपाईँको। जुन ठाउँ जानुहुन्छ उही ठाउँ पाउनुहुन्छ अमूल्य ब्रान्डको आइसक्रिमहरू। एकचोटि खोजी खोजी खाऊ है।
1: यदि तपाई अमूल्य ब्रान्डका आइसक्रिमहरू बिक्री वितरण गर्न चाहनुहुन्छ भने धरौटी राखेर डिप फ्रिज उपलब्ध गराउने सुविधा रहेको छ। सम्पर्कको लागि बर्दादेवी डेरी उद्योग, टिकापुर 1, ब्लक नम्बर 13, सम्पर्क नम्बर 98584 89455 र 98673 69622।
0: रियल मिल्क, रियल आइसक्रिम, अमूल्य आइसक्रिम, खोजी खोजी खाऊ। यी ब्रान्डका आइसक्रिमहरू जहाँ पनि उपलब्ध छ।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: सिटिभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPF 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
0: भर्ना कार्यक्रम
1: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि।
0: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
1: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.cetvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि SEका कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
0: आवश्यक कागज पत्रहरू
1: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
0: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
1: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
0: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
1: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
0: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
1: सम्पर्क नम्बर 0969-0044, 98-58-78-0044, 98-487-20-247, 97-642-33-921 र 98-69-63-520।
2: घर परिवारमा सबै बिरामी
3: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र?
2: कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
4: होइन चाइनिज हो माइलो, त्यो बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठक्रोला रोड, टिकापुर, कैलाली।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ट्ज।
4: अनुसन्धान र बजेटको माग। आगामी आर्थिक वर्षको बजेट 20.5 खर्ब आसपासमा हुनुपर्ने सुझाव।
5: अहिलेको भन्न पुँजीगत खर्च नभएको परिस्थितिमा र इन्भेस्टमेन्ट फ्रेन्डली वातावरण तपाईँहरूले सिर्जना गर्ने गरी गर्नुहोस् भन्ने हामीले जनरल सुझाव दियौं।
4: कोशी सरकारको नीति तथा कार्यक्रम, सार्वजनिक पर्यटन, कृषि र सुशासनमा जोड़, लुम्बिनीको बजेटमा उत्पादन र रोजगारमुखी अभियान, डिजिटल शासनमा जोड़ दिइने, भिजिट भिसा विकृति नियन्त्रण भएको सरकारको दावी
6: भनेका छौं र यो ट्रेकिङ परमिट लगायतका कुराहरू हामीले पूर्णतया अनलाइन गरेका छौं।
4: र होर्मुजबाट फेरि तेल ढुवानी शुरू भएको छ।
7: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: वर्तमान समयमा भू राजनैतिक अवस्था अत्यन्त जटिल र अस्थिर रहेको छ। विश्वका विभिन्न स्थानमा भइरहेको युद्ध र शक्ति राष्ट्रहरूबीचको खिचातानीको असर नेपालमा पनि प्रत्यक्ष पर्छ। यस्तो अवस्थामा सरकारले कुनै पनि निर्णय लिँदा छिमेकी राष्ट्रसँगको सम्बन्ध र क्षेत्रीय सन्तुलनलाई ध्यान दिनुपर्ने देखिन्छ। अब खबर सन्तोषी रावलबाट।
8: विपक्षी दलहरू रुस्तम घेराउका बीच प्रतिनिधि सभाबाट तीन विधेयक बहुमतले स्वीकृत भएको छ। सभामुख डोलप्रसाद अर्यालले विपक्षीको अवरोधपछि तीन विधेयक अगाडि बढ़ाउनु भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा उठेका प्रश्नको जवाब दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेस सहित विपक्षी दलले संसदमा अवरोध गरेका थिए। अवरोधका बीच सदनमा प्रतिनिधि सभा सदस्य निर्वाचन, पहिलो संशोधन विधेयक 2083, मतदाता नामावली, पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि

0: जनताकै तपाईँको छ नि के अरे भोट लिएर हामी यहाँ आएका छौ। जनताको प्रश्न राख्ने सदन हो यो, जनताको प्रश्नहरू सोधिने सदन हो। त्यो सदनमा सरकार नआउनु, सरकारको प्रतिनिधि नआउनु, यसले के जनाउँछ सभामुख महोदय? त्यसो भएको कारणले गर्दाखेरि यहाँले कड़ा तरिकाले रूलिङ गरेर सरकारको पक्षका मानिसहरूलाई पनि लिएर, मन्त्रीजीहरूलाई पनि लिएर चाहिँ यहाँनिर प्रश्नोत्तर गर्ने 5-6 प्रश्न हामी सोध्न चाहन्छौ। ती प्रश्नहरूको उत्तर जनतालाई चाहिँ दिनुपर्ने बाध्यता उहाँहरूको कर्तव्य हो त्यो।
1: आज बसेको प्रतिनिधि सभाको बैठकमा बाँदर आतंकको विषयलाई लिएर रोचक बहस बनेको छ। बाँदर आतंकले किसानलाई हैरानी दिएको भन्दै केही सांसदले सरकारले समाधानको बाटो खोज्नुपर्ने धारणा राखेका छन्। स्वतन्त्र सांसद महावीर पुनले बाँदर धपाउने प्रभावकारी प्रविधि संसारमै विकास नभएको उल्लेख गर्दै अनुसन्धानका लागि बजेट छुट्याउनु पर्ने बताउनुभयो। तर बाँदर समस्याबारे बोल्दा केही सांसद हाँसेपछि राप्रपाकी सांसद खुशबु ओलीले नियममा आपत्ति जनाउनुभयो। उहाँले बाँदर आतंकका कारण किसान घरबार छोड्न बाध्य भएको अवस्था रहेको बताउँदै संसद गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो। अर्को बैठक मंगलबार अर्थात जेठ 12 गते 11 बजे बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। पूर्व अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटको आकार 20.5 खर्ब हाराहारी हुनुपर्ने बताएका छन्। आज अर्थमन्त्री डाक्टर सोरिम बाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि 8 जना पूर्व अर्थमन्त्रीहरूसँग गर्नुभएको छलफलमा उहाँहरूले खुद्रे आयोजनामा पूर्व तयारी बिना बजेट नराख्न सुझाव दिएका छन्। यस्तै निजी क्षेत्रलाई विद्युत व्यापारमा खुला गर्न, राजस्व वृद्धिमा सीमितता राख्न र राष्ट्रिय गौरवका आयोजनामा मनपरी रोक्न सुझाव दिएका छन् भने आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न समेत सुझाव दिएको छ। बैठकमा पूर्व अर्थमन्त्री जनार्दन शर्मा, वर्षमानपुन युवराज खतिवड़ा, डाक्टर शंकर कोइराला, सुरेन्द्र पाण्डे, डाक्टर प्रकाश चन्द्र लोहनी, रामेश्वर रिजाल र डाक्टर प्रकाश शरण महतको सहभागिता रहेको थियो। बैठकमा भएका छलफलबारे सीआईएमसँग कुरा गर्दै पूर्व अर्थमन्त्री पाण्डेले भन्नुभयो,
2: साना झिना मसिना आयोजनालाई कार्यक्रममा समावेश गर्नेतिर नजानुहोस्, त्यसले उपलब्धि दिँदैन आदि कुराहरू त्यहाँ हामीले सल्लाह दियौं। मैले पनि अरू केही साथीहरूले पनि त्यस खालको सल्लाह दियौं। तपाईँहरूको एउटा चान्सेस छ कि तपाईँको सरकार सांसदहरूको त्यति ठुलो दबाव त हुँदैन। अहिले तपाईँहरूले अब यो हुन्छ नि कतिपय बेलामा तोड्न नसकेका खर्चको सीमालाई घटाउँ भन्दा भन्दै पनि तोड्न नसकेका पक्षहरूलाई तोडेर जान सक्ने तपाईँहरूसँग राम्रो चान्स छ यसपालि, त्यसलाई राम्ररी प्रयोग गर्नुहोस्। व्यवसायीहरू आतंकित हुनेर क्यापिटल फ्लाइट भयो भनेदेखि त्यसले हाम्रो इकोनोमीलाई धक्का दिन्छ। यसतर्फ ध्यान दिएर बजेट बनाउँदाखेरिमा अहिलेको भन्न पुँजीगत खर्च नभएको परिस्थितिमा र इन्भेस्टमेन्ट फ्रेन्डली वातावरण तपाईँहरूले सिर्जना गर्ने गरी गर्नुहोस् भन्ने हामीले जनरल सुझाव दियौं।
1: कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुशासन, कृषि, पर्यटन, पूर्वाधार, विकास र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखेको छ। प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संघीयता सुदृढीकरणका लागि अन्तरप्रदेश समन्वय र सहकार्य बढ़ाइने बताउनु भएको छ। सरकारले बढ़दो बसाइसराईलाई चुनौतीका रूपमा लिँदै हिमाली तथा पहाड़ी क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारका अवसर विस्तार गर्ने नीति लिएको छ। नीति कार्यक्रममा कोशी प्रदेश भ्रमण वर्ष सञ्चालन, विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने पहल समेटिएको छ। कृषि क्षेत्रमा चिया, अलैची, कफी, दूधजन्य पदार्थ र जड़ीबुटी उत्पादन तथा निर्यात प्रवर्धन गरिने उहाँले बताउनुभयो।
3: स्रोतको दिगो व्यवस्थापन सुनिश्चित गर्न नीतिगत तथा संस्थागत सुधार गर्ने, भौगोलिक सन्तुलन, जनसंख्याको वितरण, लैंगिक समानता, गरीबी न्यूनीकरण, वातावरण संरक्षण तथा दिगो विकासका लक्ष्यलाई मध्यनजर गर्दै स्रोतको सन्तुलित र परिणाममुखी परिचालन मार्फत बढ्दो बसाइसराईलाई न्यूनीकरण तथा दिगो बसोबास सुनिश्चित गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने।
1: लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट उत्पादन वृद्धि, रोजगारी सृजना, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने जनाएको छ। आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा प्रस्तुत गर्दै सीमित स्रोत बीच यथार्थपरक र परिणाममुखी बजेट ल्याइने बताउनुभयो। उहाँले चालू खर्च नियन्त्रण गर्दै पूँजीगत खर्चको प्रभावकारिता बढ़ाइने, वित्तीय अनुशासन कायम गरिने र आयोजना छनौटलाई रणनीतिक महत्वको आधारमा अघि बढाइने उल्लेख गर्नुभयो।
4: प्रदेशको सीमित आन्तरिक स्रोत, राजस्व प्राप्तिको वर्तमान अवस्था, वित्तीय तथा वित्तीय दायित्वलाई मध्यनजर गर्दै बजेटलाई यथार्थपरक सन्तुलन र कारणयोग्य बनाइनेछ। चालू खर्चलाई आवश्यक सीमाभित्र राखी पूँजीगत खर्चको प्रभावकारिता अभिवृद्धि गरिनेछ। सार्वजनिक खर्चमा मितव्ययता, वित्तीय अनुशासन, पारदर्शिता तथा उत्तरदायित्व कायम गरिनेछ। लुम्बिनी प्रदेश सरकारको दोस्रो आवधिक योजनाले निर्धारण गरेका सोच, लक्ष्य, रणनीति र प्राथमिकताहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिनेछ।
1: अध्यागमन विभागले भिजिट भिसाको नाममा हुने विकृति, अनियमितता तथा मानव तस्करीसँग जोड़िएका गतिविधि नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको दावी गरेको छ। आज डिजिटल टाइम कार्ड शुभारम्भ कार्यक्रममा विभागका महानिर्देशक रामचन्द्र तिवारीले पछिल्ला 8-10 महिनादेखि विभागलाई पुनसंरचना मिशनका रूपमा अघि बढ़ाएको बताउनुभयो। वहाँले भिजिट भिसाको दुरूपयोग, विभेदपूर्ण व्यवहार तथा अध्यागमन प्रक्रियामा हुने कमजोरी अन्त्य गर्न विभाग सक्रिय रहेको बताउनुभयो।
5: हाम्रा सेवाग्राहीहरूले चाहिँ आफूले एप्लाई गरेको जुनसुकै सेवा विभागमा एप्लाई गरेको, आफूले एप्लाई गरेको आफ्नो काम कहाँ पुगेको छ, त्यो कामको स्टाटस के छ भन्ने कुरा जहाँसुकै बसेर कसैले यहाँ आएर एप्लिकेशन गर्यो, अब चियाखाना सिंहदरबारमा गयो भने मेरो एप्लिकेशन चाहिँ त्यतैतिर घुम्दैछ भने पनि आफ्नो मोबाइलबाट मेरो काम सकियो कि एप्लिकेशन कति बेर लाग्दैछ कहाँ पुग्यो भनेर हेरेर सकियो भनेपछि आउन पनि सक्ने भयो। त्यसले मानिसहरूको अरू अतिरिक्त समयको पनि बचाव हुने भयो भने हामीले पनि म्यानेजरियल पर्सपेक्टिभबाट कुन कर्मचारीले कति सेवा दियो, कसरी रोक्यो भन्ने कुरा सबै अडिट गर्न पनि सकिने भयो। तोकिएको टाइममा हुने एस्युरेन्स टाइप भनेका छौं र यो ट्रेकिङ परमिट लगायतका कुराहरू हामीले पूर्णतया अनलाइन गरेका छौं।
1: साझा खबरमा अब विदेशका खबर। पश्चिम एशियाको संवेदनशील समुद्री मार्ग स्ट्रेट अफ हर्मुज हुँदै कच्चा तेल ढुवानी फेरि शुरू भएको छ। दुई महिनाभन्दा बढ़ी समय खाड़ी क्षेत्रमा रोकिएका तीन ठूला सुपर ट्याङ्कर हर्मुज पार गर्दै बाहिरिएका छन्। ती जहाजमा करिब 60 लाख ब्यारेल कच्चा तेल रहेको अन्तर्राष्ट्रिय ढुवानी तथ्याङ्कले जनाएको छ। अब खेल खबर। मंगोलियाको उलान बतारमा भइएको प्रतियोगितामा प्रेम लिम्बू र आयेसा साकेले 40 वर्ष मुनि मिक्स पुम्सेमा रजत जित्नु भएको छ। तेक्वान्दो खेलाड़ी दय प्रेम र आयसाले नवौ एसियाली पुम्से तेक्वान्दो च्याम्पियनशीपमा रजत पदक जित्न सफल हुनुभएको हो। प्रतियोगितामा प्रेम र आयसाले 40 वर्ष मुनि मिक्स पुम्सेमा रजत जित्नु भएको हो।
6: लामो समयदेखि प्रतीक्षामा रहेको कमला ढल्केभर पथलैया सड़क विस्तार शुरू।
7: यतापट्टि महोत्तरी र हाम्रो सर्लाहीमा 6 वटा पुलहरू यो आर्थिक वर्षभित्र सम्पन्न गर्नै पर्ने अवस्था छ, किनभने डाइभर्सन दिन त्यो ठाउँहरूमा गाह्रो छ।
6: सड़क विस्तारसँगै आशा र चुनौती सँगसँगै रिपोर्टसँगै संसदमा दलका प्रमुख सचेतकको भूमिका, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: टिकापुर बहुप्राविधिक शिक्षालयमा भर्ना खुल्यो।
9: सिटीभिटीको आंकिक नमूना शिक्षालय टिकापुर बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि आवेदन खुलेको सहर्ष जानकारी गराइन्छ।
8: शैक्षिक कार्यक्रमहरू
9: डिप्लोमा कृषि इन्जिनियरिङ सिट संख्या 48 जना, सम्पर्क नम्बर 9844-92-88-83।
8: डिप्लोमा इन सिभिल इन्जिनियरिङ सिट संख्या 48 जना, सम्पर्क नम्बर 9858-47-88-90।
9: डिप्लोमा पशु विज्ञान सिट संख्या 40 जना, सम्पर्क नम्बर 9855-06-40-31।
8: डिप्लोमा बाली विज्ञान सिट संख्या 40 जना, सम्पर्क नम्बर 9851-27-39-98।
9: डिप्लोमा वन विज्ञान फरेस्टी सिट संख्या 40 जना, सम्पर्क नम्बर 9848-20-60-41।
8: प्रशिक्षण शुल्क हरेक विषयमा 3 वर्षको जम्मा 54,000 मात्र लाग्नेछ।
9: फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
8: अनलाइन आवेदन दिन चाहने आवेदकले itms.ctvt.org.np मार्फत पनि गर्न सकिनेछ। टिकापुर बहुप्राविधिक शिक्षालय।
10: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि?
11: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
10: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
12: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
13: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
6: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। सगरमाथाको शिखरमा एकै दिन 270 जना आरोहीले सफल आरोहण गरेका छन्। पर्वतारोहण संचालक संघका अनुसार यो सिजनमा एकै दिन 270 भन्दा बढ़ीले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन्। पर्वतीय पर्यटनको इतिहासमा एकै दिन ठूलो र ऐतिहासिक आरोहण भएको संघले जनाएको छ। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथामा 500 भन्दा धेरै आरोहीले अनुमति लिएका छन्। लामो समयदेखि प्रतीक्षामा रहेको पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गतको कमला ढल्केबर पथलैया सड़क पूर्वी खण्ड अहिले स्तर उन्नति हुँदैछ। सड़क विस्तारको काम शुरू भएसँगै यस क्षेत्रमा विकासको नयाँ आशा पलाएको छ, तर यात्रुहरूले भने अस्वस्थता महसुस गरिरहेका छन्।
15: पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गतको कमला ढल्केवर पतलया सड़क पूर्वी खण्ड अन्तर्गत कमलादेखि बागमतीसम्म 74.75 किलोमिटर सड़क विस्तार भइरहेको छ। हालसम्म करिब 30% काम सकिएको आयोजना प्रमुख राजेश कुमार दास बताउनुहुन्छ।
7: यतापट्टि महोत्तरी र भवसरलाहीमा 6 पुलहरू यो आर्थिक वर्षभित्र सम्पन्न गर्नै पर्ने अवस्था छ, किनभने डाइभर्सन दिन त्यो ठाउँहरूमा गाह्रो छ। पुल कल्भर्ट दुइटै कल्भर्ट त सम्पन्न हुन्छ हाम्रो। यसपालि जम्मा असारसम्म 29 पुलको जगको काम सम्पन्न हुन्छ।
15: अहिलेको 2-लेन सड़कलाई एसएली मापदण्ड अनुसार 4-लेन अर्थात 18 मिटर चौडाईमा विस्तार गर्ने सरकारको योजना छ। सड़कको बीचमा 4 मिटरको मेडियन राखेर व्यवस्थित बनाइनेछ। यो आयोजना विश्व ब्याङ्कको करिब 18.60 करोड़ रूपियाँ सहयोगमा निर्माण भइरहेको हो। कमला बडरी खण्ड भारतीय कम्पनी, बडरी फुलजोर र फुलजोर बागमती खण्ड चिनिया र नेपाली कम्पनीको संयुक्त टोलीले निर्माण गरिरहेका छन्। निर्माण कम्पनीका प्रतिनिधि विश्वमित्र रिजालका अनुसार मूल्य वृद्धिले केही चुनौती भए पनि वर्षायाम अघि काम तीव्र गतिमा अघि बढ़ाइएको छ।
7: 9 किलोमिटरका सबै पुलहरू कलवटहरू एकदम तीव्र गतिमा काम भइरहेका छन्। अहिले यो इन्धनको यति महँगो आकाशमै महँगाई हुँदा पनि हामीले कलवटद्वारा कलवटहरूमा जुन डाइभर्सन सञ्चालन भएका कलवटहरू पुलहरूमा चाहिँ अहिले पनि हामी काम गरिरहेका छौँ। यो जेठ मसान्तसम्ममा लगभग डाइभर्सन चाहिँ हामी रहितै बनाउँछौँ।
15: विभिन्न स्थानहरूमा कलवट निर्माण भइरहेको छ भने सवारी सञ्चालनका लागि अस्थायी डाइभर्सन बनाइएको छ, तर यही डाइभर्सन अहिले यात्रुका लागि समस्याको कारण बनेको छ। ठाउँ ठाउँमा जाम लाग्ने धुलो र हिलोले सवारी चलाउन गाह्रो हुने समस्या देखिएको छ। स्थानीय माधव प्रसाद खरेल:
16: पश्चिम राजमार्ग बन्दाखेरि धुवा धुलो त भइराखेकै छ। अब यो निकट भविष्यमै वर्षायाम सुरु भइराखेको छ। त्यो टाइममा चाहिँ बनिराखेका कामहरू, कन्स्ट्रक्सनका कामहरू, डाइभर्सनका कामहरूमा छिटो छिटो काम नभएमा चाहिँ लामो जाम लागेर अब जनताले दुःख पाउने भएको हुनाले यो काम छिटो सम्पन्न गर्नको लागि अब सम्बन्धित निकायमा ध्यान जाओस्।
15: कमला र बागमती नदीमा बन्ने अत्याधुनिक सिग्नेचर पुलको काम भने अझै शुरू भएको छैन। पुल निर्माणको प्रक्रिया अन्तिम चरणमा रहेको र छिट्टै काम शुरू गर्ने तयारी भइरहेको आयोजना प्रमुख राजेश कुमार दास बताउनुहुन्छ।
7: बागमतीको पुल बाहेक जुन 75 किलोमिटरको सड़क र सो अन्तर्गत पर्ने पुल र कलभर्टहरू जुन छन् त्यो निर्माण काम भइरहेको छ। यसमा मूलत यो 4 लेनको डेडिकेटेड 4 लेन सड़क भन्छ बनाउनु पर्ने। डेडिकेटेड भन्ने बित्तिकै के हुन्छ, निर्वाध रूपमा गाड़ी सञ्चालन हुने, यसमा चाहिँ बाधा अवरोध कम हुने हो। त्यस कारणले बाधा अवरोध कम गर्न नै शहरी क्षेत्रमा तपाईँको सर्भिस लेन पनि छ, त्यहाँ 6 लेनको निर्माण हुन्छ।
15: आयोजनाको अनुसार बजार क्षेत्रमा सड़क अझ फराकिलो बनाइनेछ। वीरेन्द्र बजार, लालबन्दी, हरिओन लगायतका स्थानमा 6 लेन सड़क, फ्लाइओभर र अण्डरग्राउण्ड निर्माण गरिनेछ। यो सड़क स्तरोन्नति परियोजना पूरा भएपछि यातायात सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ। प्रकाश मैनाली, CIN, सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
6: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। संसदमा प्रमुख सचेतकको भूमिका:
17: अलिकति जिम्मेवारी बढी छ, के हुँदो रहेछ भने त्यहाँ संसदमा गइराख्दाखेरि चाहिँ हामीले कसरी चाहिँ अगाडि बढ़ाउने, सबै नयाँ सांसदहरू हुनुहुन्छ, अब अलिकति स्टडी पनि गर्न पर्यो।
6: औपचारिक भन्दा बढ़ी राजनैतिक विश्वासमा आधारित जिम्मेवारी संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोस्।
18: सार्वजनिक सुनवाई कार्यक्रम हुने बारेको सूचना। जानकी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 प्रदान गरेको सेवा प्रवाह, सम्पादन गरेको काम कारबाही र गाउँपालिकासँग सम्बन्धित विविध विषयका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम गर्ने तय भएकाले तपसिल बमोजिमको मिति, समय र स्थानमा सरकारवालाहरू तथा सेवाग्राही, राजनैतिक दल, गैर सरकारी संघ संस्था, बरघर, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, संचारकर्मी एवं सम्पूर्ण जानकी गाउँपालिका वासीको गरिमामय उपस्थिति तथा सहभागिताका लागि हार्दिक अनुरोध छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 8 गते, समय दिउँसो 1 बजे, स्थान वडा नम्बर 8 को कार्यालय जबलपुर कैलाली, जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली कैलाली।
19: व्यस्तता अलिक बढी जस्तो देखिन्छ किनकि तपाईँसँग हामीले भेट्न नै अलि पहिलेदेखि खोजिराखेका थियौँ, अहिले अलिक कम भयो कि कस्तो छ त्यही भएर?
17: हजुर, कम त भएको छैन, अझै अधिवेशन चलिरहेको छ।
19: संसदमै केन्द्रित हुनु परिरहेको छ कि अथवा पार्टी अथवा समिति?
17: अहिले त म संसदभित्रै केन्द्रित हुँ।
19: के छ त्यहाँ त्यस्तो तयारी गर्नुपर्ने बढी व्यस्त भइरहेको?
17: अब यो विकासी अधिवेशन शुरू भइरहेको छ, हामीले अब यो भनेको एक वर्षसम्म देशको र जनताको भविष्य जोडिएको ठाउँ छ, त्यसैले त्यसैमा हामी अहिले व्यस्त छौँ।
19: अनि पार्टीले संसदमा लिएको लाइनको विषयमा त्यो बारेमा निरन्तर सांसदसँग पनि अथवा पार्टीको नेताहरूसँग पनि त्यो संवाद गरिराख्नुपर्ने, त्यसमा तपाईँ प्रमुख सचेतक पनि हुनुभयो, झन व्यस्तता त्यसले पनि बढाएको होला।
17: हजुर, केही पार्टीहरूसँग पनि लिनु पर्यो, केही आफ्नै त्यहाँ भएको सांसदहरूसँग उहाँहरूको पनि लिनु पर्यो, सबैजना बसेर कसरी जाने भन्ने योजना बनाउनु पर्छ।
19: प्रमुख सचेतक भएपछि खास के गर्नु पर्दो रहेछ जिम्मेवारी सांसद बाहेक?
17: जिम्मेवारी त सबै सांसदलाई बराबरी नै हुन्छ, प्रमुख सचेतक मात्रले होइन, तर पनि अलिकति जिम्मेवारी बढी चाहिँ के हुँदो रहेछ भने त्यहाँ संसदमा गइराख्दाखेरि चाहिँ हामीले कसरी चाहिँ अगाडि बढाउने, सबै नयाँ सांसदहरू हुनुहुन्छ, अब अलिकति स्टडी पनि गर्न पर्यो, त्यहाँ कति अहिले देखिया छ जो पनि जुरुक्क उठ्ने, नियमावलीमा नटेकेर जे मनलाई त्यही बोल्ने, त्यस्तोहरू चाहिँ भइरहेको छ। तर हाम्रो पार्टीमा चाहिँ नियमसम्मत नियमावलीमा टेकेर संविधानमा टेकेर अगाडि बढ्ने रुल एन्ड रेगुलेसनमा चाहिँ राख्नको लागि चाहिँ प्रमुख सचेतकको चाहिँ ठूलो भूमिका हुँदो रहेछ।
19: तपाईँले अघि कुरा उठाउनु भयो पछिल्लो समयमा संसदभित्रका गतिविधिहरू, संसदभित्रै प्ले कार्ड लगेर देखाउने त्यस्तो खालको अलि नयाँ ढंगबाट, यसलाई चाहिँ तपाईँहरूको बुझाइ कस्तो हो, यो अस्वाभाविक स्वाभाविक, यसलाई कसरी लिइराख्नु भएको छ?
17: अब यस्तो छ, नियमसम्मत चाहिँ छैन, तर पनि सबै चिज त्यहाँ हजुरको नियमसम्मतै गइरहेको पनि छैन। त्यो भइसकेपछि एकपल्ट उहाँहरूले के भन्न खोज्नु भएको, के गर्न खोज्नु भएको हो भनेर उहाँहरूलाई संसदमा बोल्न दिन चाहिँ पर्ने थियो।
19: तर सभामुखले त समय त दिइराख्नु
17: भएको छैन, तर भन्छन् हजुरको कि त्यही दिन राख्नु नभएको, दिन पर्ने चाहिँ हो, कुरा राख्न पाउने ठाउँ हो नि त त्यो, राख्न दिनुपर्ने चाहिँ हो, त्यहाँ नदिइरहनु भएको छ, त्यसमा चाहिँ हाम्रो पनि अब्जेक्सन छ।
19: हालसालैको कांग्रेसको बैठकले संसदमा रहेका प्रतिपक्षी दलसँग संवादको लागि अर्जुन नचिङकेसीलाई त्यो एउटा जिम्मेवारी दिएर समन्वय गर्ने भन्ने पनि थियो, त्यो खालको संवाद चाहिँ के को लागि कहाँसम्म पुगिरहेको छ अहिले?
17: त्यो अहिलेसम्म चाहिँ त्यस्तो केही पनि भएको छैन, आवश्यक परेको खण्डमा भनेर एउटा हामीले टिम त बनाइराख्न पर्छ होइन, गभर्मेन्टले गरेको सबै चिज राम्रो हुन्छ भन्ने चाहिँ छैन। अब हिजो अस्तिकै देखिसक्नुभयो हजुरले त्यहाँ होइन, अब संविधानभन्दा ठूलो नियमावलीमा टेकिएर कति डिसिजनहरू भइरहेछन्, हिजोको अभ्यासहरू देख्नुभयो, हिजोको आजसम्मको इतिहासमै नभएको एउटा दृश्य डोरियो हाम्रो संसदमा प्रधानमन्त्रीज्यूको, जुन त्यो त हजुरहरू पनि अनभिज्ञ हुनुहुन्न। अब यस्ता कुराहरूको अवेरनेस गर्नको लागि चाहिँ सबै बसेर छलफल गर्नको लागि बनाइएको समिति हो यो।
19: विपक्षी दलसँगको संवाद चाहिँ कस्तो भइरहेको छ त संसदमा? तपाईँहरूको एउटा अडान अथवा एउटै राम्रै भइरहेको छ कि अथवा
17: एउटै भन्नाले एउटै छैन, आफ्नो आफ्नो हिसाबले गरेछौ हामीले, त्यस्तो हुँदैन। हामीले कसैको एउटा पक्षमा होला, कोही पार्टीको कसैको अर्को भ्युज होला, सबैको भ्युज एउटै मिल्दैन, केही भ्युज मिल्छ होला कुनै काम गर्दाखेरि केही भ्युज मिल्छ केही त सरकारसँग पनि मिलेको छ हामीले त्यसलाई प्रोत्साहन गरेरै अब हिजोको दिनमा उहाँहरूले नीति नियमहरू लिएर राख्दाखेरि जुन किसिमको अहिले अब डिजिटललाई अगाडि बढाउने भन्नुभएको छ त्यसमा त हामीले पनि पूर्ण समर्थन गरेका छौँ किनभने हजुरलाई थाहा छ गगन थापाले पहिला नै किटिपुरको डाँडामा बसेर आइटी कमाउँछ भन्ने कुरा त अहिले सत्य साबित भयो नि उहाँहरूले नि राख्नु सत्य साबित भएको पनि छ हुँदै पनि छ अरू पनि अनि यस्ता कुराहरूलाई हामी समर्थन गर्दै गएको छौँ जहाँनिर हामीलाई अब्जेक्सन लाग्छ त्यहाँनिर हामीले चाहिँ अब्जेक्सन गर्दै पनि गएको छौँ
19: नेपाली काँग्रेस एक्लै र अरू प्रतिपक्षी दलसँग पनि त्यसबारेमा चाहिँ तपाईँहरूको संवाद हुन्छ अनि अहिले संसदमा अघि तपाईँले जसरी सांसद र केही राजनीतिक दलको उपस्थितिको विषयलाई लिएर कुरा गर्नुभयो त्यो बाहेक अरू के विषय चाहिँ राम्रो भयो के अझै सुधार्नुपर्छ जस्तो देखिराख्नु भएको छ अहिलेसम्म
17: राम्रो कुराहरू त हजुरले टेन्टेटिभ हिजो अस्ति सदनमा उठेका कुराहरू पनि मैले अस्ति पनि त्यो भनिसकेको छु हजुरको हाम्रो पार्टीको धारणा मात्रै नभएर व्यक्तिगत धारणा र एउटा सांसदले र एउटा देशको जनप्रतिनिधिले गर्नुपर्ने सुधार र सरकारले हेर्नुपर्ने कुरालाई चाहिँ मैले त्यहाँ प्रश्न पारि पनि सकेको छु अब उहाँहरूले गर्नुभएको सबै कुराहरू समग्रमा हाम्रो प्रतिज्ञापत्रसँग मिल्ने कुराहरू नै आएछ त्यसले गर्दाखेरि मैले त्यहाँ धेरै कुराहरू उठाएन अस्ति
19: हजुर
17: सरकारले गरेको किनभने हाम्रो प्रतिज्ञापत्र मा मिल्ने कामहरू छ सायद अर्थमन्त्री हिजोको दिनमा कंग्रेससँग अलिकति आबद्ध हुनुभएको भएर होला भ्युअर्स मिलेको छ होइन त्यो एउटा पाटो छुट्टै छ खुसी पनि लागेको छ राम्रो पनि गर्दै सरकारले शुभकामना पनि दिन चाहन्छु र केही चिजहरूमा प्रष्ट नभएको जस्तो चिजहरू छ
19: कि
17: जस्तै निजी क्षेत्रहरूको कुराहरू उठाइरहेछ त्यो निजी क्षेत्रको कुरा प्रष्ट भएको छैन सहकारीको कुराहरू छ त्यहाँ त्यो पनि प्रष्ट रूपमा छैन महिलाहरूको आवाजहरू जस्तो जति आउन पर्ने हो महिलाहरूको सवालमा त्यो कुराहरू त्यहाँ प्रष्ट रूपमा आइरहेको छैन त्यस्ता कुराहरू चाहिँ मैले त्यहाँ अस्ति पनि सदनबाट पनि भनिरहेको छु र म यही हजुरको मञ्चबाट पनि भइरहेको छु यसलाई चाहिँ सरकारको विशेष ध्यान जाओस् भन्न चाहन्छु
19: सभामुखसँग पनि तपाईँहरूको संवाद छलफल निरन्तर हुन्छ कि त्यहीँ जाँदा भेटिने मात्रै हो
17: हाम्रो हुन्छ
19: जस्तो कसरी अगाडि बढ्ने अथवा तपाईँहरूको केही त्यस्तो सरकारको विषय छ भने यो सम्बोधन गर्नु पर्यो भन्ने विषय
17: त्यस्तो चाहिँ हुँदैन तर कार्यविधि बनाउँदाखेरि हामी उहाँहरूसँग बस्ने मिलाउने कुराहरूमा चाहिँ हुन्छ प्र्याक्टिकल रूपमा पनि जाउँ सबै नियम कानून कानूनमा मात्र नजाउँ भनेर मुखले भन्दा चाहिँ भनिराखेको छ होइन भन्नलाई चाहिँ तर सरकारलाई सहज हुने चाहिँ प्र्याक्टिकल रूपमा गरिन्छ जब सरकारलाई सहज नहुँदाखेरि चाहिँ उहाँलाई नियमावलीमा टेकेर जानुपर्छ होइन हिजोको अभ्यासमा अब अस्ति नै एउटा अभ्यास के हो भने प्रधानमन्त्रीले जवाफ दिनपर्ने ठाउँमा होइन हामीले त नियमावलीभन्दा माथि संविधानलाई राखेर हेरेछौ नि त तर उहाँले संविधानलाई भन्दा माथि नियमावलीलाई राखेर धारा 38 को उसमा टेकेर जानुपर्छ भन्ने कुरा गर्नुभयो अनि त्यहाँ चाहिँ हिजोको दिनदेखि अभ्यास भइरहेको चिजलाई चाहिँ पालना गर्न परेन होइन फेरि त्यो 38 के पनि भनिएको छ भने यदि प्रधानमन्त्री विदेश गएको खण्डमा यदि प्रधानमन्त्रीको मन्त्रीको स्वास्थ्य अवस्था ठिक नभएको खण्डमा या त्यस्तै आपतकालीन कुनै घटना घटेको अवस्थामा प्रधानमन्त्री स्वयं आफू उपस्थित भएर जवाफ नदिए खण्डमा अर्को अर्को मन्त्रीलाई पठाउन सकिनेछ भनेर लेखिएको पनि छ फेरि जनताप्रति उत्तरदायित्व नभएको हो कि प्रधानमन्त्री यो प्रधानमन्त्री आफैले ल्याएको पनि हो कि होइन नबोल्नु भएको छ न हामीले देख्न पाएको छ भने आम नागरिकहरूमा एउटा प्रश्न चिन्ह उठ्या छ नि त
20: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला विपक्षी दलहरू रोस्तम घेराउकामा उत्रे पनि प्रतिनिधि सभाबाट 3 विधेयक बहुमतले स्वीकृत भएको छ विपक्षीको अवरोधका बीच सभामुखले संसद अघि बढ़ाएको भन्दै विरोध भएको छ पूर्व अर्थमन्त्रीहरूले आगामी आर्थिक वर्षको बजेटको आकार बढ़ाउन सुझाव दिएका छन् कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुशासन र कृषिलाई प्राथमिकता दिएको छ अध्यागमन विभागले भिजिट भिसाको नाममा हुने विकृति र मानव तस्करी रोकिएको बताएको छ सगरमाथाको शिखरमा एकै दिन 270 जना आरोहीले सफल आरोहण गरेका छन् र पश्चिम एसियाको संवेदनशील सामुद्रिक मार्ग स्ट्रेट अफ द हर्मुजको हर्मुज हुँदै कच्चा तेल ढुवानी फेरि शुरू भएको छ हवस् आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि जेठ 8 बिहान 6 साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्री

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: सामाजिक गणित ऐच्छिक लेखा शास्त्र ऐच्छिक वित्त शास्त्र ऐच्छिक अर्थशास्त्र कम्प्युटर विज्ञान भर्ना सम्बन्धी कार्यक्रमहरू भर्ना फारम वितरण जेठ 1 गते देखि भर्ना सुरु जेठ 3 गते देखि कक्षा सञ्चालन जेठ 25 गते देखि पठन पाठन समय बिहान 6 बजे देखि 10:30 बजे सम्म
1: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षक द्वारा सहजीकरण गराइनेछ
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निंग सिस्टमको व्यवस्था
1: विद्यार्थी मैत्री शान्त तथा सुरक्षित शैक्षिक वातावरण
0: नियमित युनिट टेस्ट विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ
1: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था
1: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था
1: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन
0: नेतृत्व विकास व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम
1: अनुशासन नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने
1: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण
1: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ
1: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको
0: थप जानकारीका लागि 091-560-738 091-561-446 98-48-43-31-79 र 98-48-43-36-77
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: जेठ 16 गते शनिबारका दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला
2: लामो समयसम्म टाउको दुख्ने बढी रिसाउने झिजो मान्ने बरबराउने अमिलो व्यवहार गर्ने कामकाजमा मन नलगाउने बसेर टुलाउने भोक नलाग्ने निन्द्रा नलाग्ने दुब्लाउँदै जाने धेरै रक्सी खाने लागु पदार्थ सेवन गर्ने
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी छारे रोग मिर्गी र बेला बेलामा बेहोस हुने समस्या नकारात्मक सोचाइ आउने यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला
3: डाक्टर आउने दिन जेठ 16 गते शनिबार
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ याद गर्नुहोस् आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टिकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुर कैलाली।
2: महापार्वती मेडिकल स्टोर जोशीपुरमा
3: जेठ 9 गते शनिबारका दिन
2: शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर अजय भट्ट बिरामी जाँच गर्न आउँदै हुनुहुन्छ।
4: परामर्श तथा उपचार हुने समस्याहरू
2: ब्लड प्रेसर गडबड भइराख्ने
4: आत्तिने तथा डर लाग्ने
2: मुटुको चालमा गडबडी
4: हात खुट्टामा झमझम हुने
2: मुटुको अपरेशनको फलो अप
4: मुटु रोग सम्बन्धी सम्पूर्ण उपचार
2: छाती दुख्ने समस्या
4: श्वास फेर्न गाह्रो भएको समस्या
2: र सुगर थाइराइड दम निमोनिया सम्बन्धी सम्पूर्ण रोगको उपचार
4: डाक्टर आउने मिति हरेक महिनाको पहिलो शनिबार
3: जेठ 9 गते शनिबारका दिन
4: समय बिहान 10 बजे।
2: विस्तृत जानकारीको लागि सम्पर्क महापार्वती मेडिकल स्टोर जोशीपुर गाउँपालिका 2 जोशीपुर बजार कैलाली सम्पर्क नम्बर 9821613406 र 9848397585 9848367585।

0: महापार्वती मेडिकल स्टोर जोशीपुरमा
1: जेठ 9 गते शनिबारका दिन
0: शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर अजय भट्ट बिरामी जाँच गर्न आउँदै हुनुहुन्छ।
2: परामर्श तथा उपचार हुने समस्याहरू
0: ब्लड प्रेसर गडबड भइराख्ने
2: आत्तिने तथा डर लाग्ने
0: मुटुको चालमा गडबडी
2: हात खुट्टामा झमझम हुने
0: मुटुको अपरेशनको फलो अप
2: मुटु रोग सम्बन्धी सम्पूर्ण उपचार
0: छाती दुख्ने समस्या
2: श्वास फेर्न गाह्रो भएको समस्या
0: र सुगर थाइराइड दम निमोनिया सम्बन्धी सम्पूर्ण रोगको उपचार
2: डाक्टर आउने मिति हरेक महिनाको पहिलो शनिबार
1: जेठ 9 गते शनिबारका दिन
2: समय बिहान 10 बजे।
0: विस्तृत जानकारीको लागि सम्पर्क महापार्वती मेडिकल स्टोर जोशीपुर गाउँपालिका 2 जोशीपुर बजार कैलाली सम्पर्क नम्बर 9821613406 र 9848397585 9848367585।
2: भर्ना खुल्यो।
3: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा सामान्य चिकित्सा SA कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
2: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गते सम्म।
3: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको ITMS अनलाइनमा भरि सबमिट गर्नुपर्नेछ।
2: सामुदायिक क्याम्पस भएकोले एसए कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
3: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
2: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
3: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
2: SEE, SLC वा प्राविधिक SLC को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि नागरिकता वा जन्म दर्ता लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो
3: नोट सामान्य चिकित्सा HA अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलाली सम्पर्क नम्बर 0915602039 9858407079 9848677786 र 9845449997।

0: टीकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन बारेको अत्यन्त जरुरी सूचना।
1: टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
0: एकतानगर कार्य समितिको भवन वडा नम्बर 1 जेठ 8 गते समय बिहान 10 बजेदेखि,
1: नारायणपुर स्वास्थ्य चौकी वडा नम्बर 6 जेठ 10 गते समय बिहान 10 बजेदेखि,
0: झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9 जेठ 11 गते समय बिहान 10 बजेदेखि,
1: रामपुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 3 जेठ 12 गते समय बिहान 10 बजेदेखि।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।
2: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
2: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
3: कहाँ हुनु भाइ, टीकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
2: अब त म ढुक्क।
4: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी टीकापुर कैलाली, प्रोप्राइटर मोहनदास भाट,
3: मोबाइल नम्बर 9848513426, जमरापारी टीकापुर कैलाली।
5: टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर कैलाली।

0: टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को आईतवार र बुधवार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: टीकापुर सामुदायिक पुस्तकालयको 6 साधारण सभा हुने बारेको सूचना।
8: टीकापुर सामुदायिक पुस्तकालयको 6 वार्षिक साधारण सभामा उपस्थित हुन सम्पूर्ण आजीवन सदस्यज्यूहरू र संस्थागत सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। कुनै कारणवश पत्र नपुगेको भए यसै सूचनालाई आधार मानि तपसिलको मिति स्थान र समयमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
7: साधारण सभा हुने मिति
8: 2083 साल जेठ 9 गते शनिबार।
7: स्थान
8: टीकापुर उद्योग वाणिज्य संघको सभा हल।
7: समय
8: बिहान 11 बजे।
7: चुनावी सभामा प्रस्तुत हुने प्रस्तावहरू
8: हालको विधानको धारा 27 को गणपूरक संख्या संशोधन सम्बन्धमा, कार्य समिति गठनको धारा 16 को उपधारा 6 थप गर्ने सम्बन्धमा।
7: थप जानकारीको लागि
8: टीकापुर सामुदायिक पुस्तकालय फोन नम्बर 091-560-174।
9: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।
10: तिरासीमाथि विचार गरियोस् भन्ने प्रस्ताव गर्दछु। धन्यवाद।
11: के हो विपक्षले यही
12: कालको? नमस्कार। आजको कार्यक्रममा संसदमा प्रधानमन्त्रीको खोजी, विपक्षीको अवरोधका माझ सभामुखद्वारा प्रक्रिया चालू।
10: संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्दछु। धन्यवाद।
12: के अब विपक्षीहरूले यही विषयमा अवरोध जारी राख्लान्?
13: हाम्रो विरोध गर्ने कुनै पनि संसदीय प्रक्रियालाई अवरुद्ध गर्ने, संसद पनि अवरुद्ध होस् भन्ने चाहनुहुन्छ।
12: अनि हिरासतमा दुर्व्यवहार खेपेका गाजा अभियान कर्मीहरूलाई हिजे आएका इजरायली मन्त्रीको चौतर्फी निन्दा। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
14: अशोक दाहालबाट समाचार सुन्नुहोस्। विद्रोहीहरूको नियन्त्रणमा रहेको पूर्वी कंगोको साउथ किबु प्रान्तमा पहिलो इबोला संक्रमण पुष्टि भएको छ। M23 सशस्त्र समूहका प्रवक्ताले प्रान्तीय राजधानी बुकाबुमा संक्रमण देखिएको बताएका छन्। परीक्षणको नतिजा आउनु अघि नै संक्रमित 28 वर्षका व्यक्तिको मृत्यु भएको थियो। उक्त क्षेत्रमा आपतकालीन सहायताका लागि जान असुरक्षित हुने र सशस्त्र विद्रोही समूह आफैले संक्रमण नियन्त्रणमा लिन नसक्ने चिन्ता व्यक्त भएका छन्। अधिकारीहरूका अनुसार हालसम्म 159 जना भन्दा धेरैको मृत्यु भएको छ भने संक्रमित हुनेहरूको संख्या 600 नागेको छ। नैरोबीबाट बीबीसी संवाददाता रिचर्ड कागो भन्छन्, नयाँ संक्रमण पुष्टि भएसँगै इबोलाको प्रकोप केन्द्रबिन्दु इतोरी प्रान्तभन्दा टाढासम्म पनि फैलिरहेको चिन्ता बढ़ाएको छ। हिरासतमा रहेका प्यालेस्टाइन पक्षधर अभियान कर्मीहरूलाई दुर्व्यवहार गरिएको, तनावपूर्ण अवस्थामा राखिएको र मन्त्री पुगेर गिज्याएको भिडियोका कारण इजरायलका राष्ट्रिय सुरक्षा मन्त्रीप्रति 20 भन्दा धेरै देशले निन्दा गरेका छन्। मन्त्री इतमार बेन गभीरले आफै उक्त भिडियो पोस्ट गरेका थिए। इटलीले मानव अधिकार उल्लंघन गरेको भन्दै ती मन्त्रीमाथि प्रतिबन्ध लगाउन युरोपेली संघसँग माग गरेको छ। इरान र अमेरिका बीचको शान्ति वार्तामा मध्यस्थता गरिरहेको पाकिस्तानका सेना प्रमुख आज तेहरान पुग्न लागेको विवरण आएका छन्। इरानी सरकारी संचार माध्यमहरूले असीम मुनिरले इरानका उच्च अधिकारीहरूसँग वार्ता र परामर्श अघि बढ़ाउने उल्लेख गरेको छ। पाकिस्तानी आन्तरिक मामिला मन्त्री मार्फत हिजो प्राप्त भएको पछिल्लो अमेरिकी प्रस्ताव अध्ययन भइरहेको इरानी विदेश मन्त्रालयले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतामा सहमतिका लागि आफूले अझै केही दिन इरानलाई पर्खने बताएका छन्। हिजो 270 जना भन्दा धेरै सगरमाथाको चुचुरोमा पुग्दा एकै दिनमा सबैभन्दा धेरै मानिसले विश्वको सर्वोच्च शिखर आरोहण गरेको नयाँ कीर्तिमान बनेको छ। यसअघि नेपालतर्फबाट 223 जनाले आरोहण गरेको अभिलेख छ। सगरमाथा आधार शिविर स्थित पर्यटन विभागको सम्पर्क कार्यालयका अनुसार यो वर्षको वसन्त ऋतुको आरोहण याम शुरू भएता हालसम्म 600 जनाले सगरमाथाको सफल आरोहण गरिसकेका छन् र भारतमा व्यङ्ग्यात्मक रूपमा थालनी भएको कक्रोच जनता पार्टीले इन्स्टाग्राममा 1,47,00,000 फलोअर बटुलेको छ। भारतका प्रधान न्यायाधीश सूर्यकान्तले पत्रकारिता र अभियानमा लागेका बेरोजगार युवाहरूलाई साङ्ला र परजीवीसँग तुलना गरेको आरोपपछि व्यङ्ग्यका लागि अनलाइनमा यो पार्टी बनाइएको थियो। सूर्यकान्तले पछि आफूले नक्कली डिग्रीधारीलाई मात्रै भन्न खोजेको प्रस्तीकरण दिएका थिए। चर्चामा रहेको यो पार्टीमा आबद्ध हुन अल्छी, बेरोजगार र इन्टरनेटको कुलतमा फँसेको हुनुपर्ने भनिएको छ। यो बीबीसी नेपाली सेवा हो।
12: साझापखमा यहाँलाई स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा प्रश्नोत्तरमा भाग लिनुपर्ने भन्दै आज विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका छन्। प्रधानमन्त्री नियुक्त भएदेखि नै प्रतिनिधि सभालाई सम्बोधन नगरेको भनेर विपक्षी सांसदहरूले प्रधानमन्त्रीको निरन्तर आलोचना गरिरहेका छन्। सत्तापक्षले चाहिँ नियमानुसार प्रधानमन्त्रीले जिम्मेवारी दिएको मन्त्रीले उनको तर्फबाट बोलिरहेको भनेका छन्। अवरूद्ध बैठक केही बेर स्थगन गरेर सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई भेटे पश्चात बसेको बैठकमा विपक्षीहरूले नाराबाजी र वेल घेराउ गरेका थिए। एक रिपोर्ट।
15: माननीय मन्त्रीज्यू अगाडि बढ्नुहोस्।
10: सामान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव गर्दछु। धन्यवाद।
12: केही बेर स्थगन भएपछि बसेको बैठकमा सभामुख अर्यालले विपक्षीहरूको घेराउ तथा नाराबाजीका बीच विधेयकका प्रक्रिया सम्बन्धी कार्यवाही अगाडि बढ़ाएका थिए। यही दिन यता नियमित जस्तो देखिएको दृश्य आज पनि प्रतिनिधि सभाको बैठक शुरू हुने बित्तिकै दोहोरियो। शुरूमै श्रम संस्कृति पार्टीका प्रमुख हर्क साम्पाङले प्रधानमन्त्रीसँग आफूले केही सोध्न चाहेको भन्दै उनको उपस्थितिको माग गरे।
16: म प्रश्न गर्न चाहन्छु, हाम्रो प्रधानमन्त्रीज्यूलाई सभामुखज्यू मार्फत म प्रश्न गर्न चाहन्छु। उहाँ यो पार्लियामेन्ट देशमा पार्लियामेन्ट छ कि छैन? हामी सबैजनाले लोकतन्त्र, यो संसदको गरिमालाई हामीले जोगाइराख्नुपर्छ कि पर्दैन, कर्तव्य पूरा गर्नुपर्छ कि पर्दैन? यदि उहाँ आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्ग प्रशस्त गर्दाखेरि राम्रो।
12: नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले त प्रधानमन्त्रीको संसदप्रति अपनत्वमाथि नै प्रश्न उठेको बताए।
17: उहाँ स्वयं आफू यो संसदको अङ्ग हो कि होइन सभामुखजी, मैले चाहिँ थाहा पाएको छैन। उहाँ भिन्दै साम्राज्यको कहीँको टापुको सम्राट हो कि यो संसदको
12: उनीहरूले उठाएको विषयमा त्यसपछि लगभग सबै विपक्षी दलका सांसदहरूले समर्थन मात्र जनाएनन्। आजको संसदको कार्यसूचीमा रहेको प्रधानमन्त्रीका तर्फबाट कानून मन्त्रीले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न लाग्दा उभिएरै विरोध प्रकट गरे। प्रतिनिधि सभाको विद्यमान नियमावली अनुसार प्रधानमन्त्रीले अनिवार्य रूपमा प्रत्यक्ष प्रश्नोत्तरमा भाग लिन संसद आउनुपर्ने नेकपा एमालेका सांसद ऐन महरले बताए।
18: प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको 7 गते भित्रको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ।
16: अनिवार्य विषय हो।
18: त्यसैले आज जेठ महिनाको सात गते भइसक्यो, शून्य समय पनि सक्यो, आकस्मिक समय पनि सक्यो, विशेष समय पनि सक्यो, प्रधानमन्त्रीज्यूको अत्तपत्तो भएन।
12: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबु ओलीले सत्तापक्षका सांसदको सुनवाईका निम्ति पनि प्रधानमन्त्री उपस्थित हुन जरूरी रहेको बताइन्।
19: सदनमा प्रश्नोत्तर कार्यक्रममा प्रश्न 15 जनाले सोध्न पाइन्छ प्रधानमन्त्रीज्यूलाई महिनाको एकपटक। त्यो 15 जना प्रतिपक्ष मात्रै होइन, सत्तापक्षको प्रश्नहरू पनि हुन सक्छन्। त्यहाँ सदन छल्दै गर्दा प्रतिपक्षलाई मात्रै छलेको होइन, उहाँले सत्तापक्षका प्रश्नलाई र सरकारको विषयलाई पनि छलेको हो।
12: तर सत्तापक्षका सांसद अशोक चौधरीले प्रधानमन्त्रीका तर्फबाट जवाफ दिन अरू मन्त्री खटाइएको औँल्याए।
20: सामान्य प्रधानमन्त्रीज्यूले कानून न्याय तथा संसदीय मामला मन्त्रीज्यूलाई जिम्मेवार गरेर पठाइसकेको छ र हाम्रो कार्यसूची अनुसार यहाँ सभामुखको यो प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय गर्ने अधिकार यसको दफा 50 को 4 पनि उल्लेख गरेको छ।
12: आजै सभामुख अर्यालले प्रधानमन्त्रीलाई भेटेपछि प्रतिनिधि सभाका दलहरूका प्रमुख सचेतक तथा सचेतकहरूसँग त्यसबारे कुराकानी गरेका थिए। यसै सिलसिलामा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरलाई हामीले सम्पर्क गरी प्रधानमन्त्रीले के जवाफ दिएको भनेर सभामुखले तपाईँहरूलाई जानकारी दिए भनेर सोधेका छौं।
21: उहाँको खास सभामुखजीको ठोस जवाफ थिएन त्यसमा। मैले प्रधानमन्त्री मेरो भेटघाट भयो, मैले यहाँको सबै गतिविधि र यहाँका विषयमा यहाँका बारेमा उहाँलाई जानकारी गराए र प्रधानमन्त्री आउँछु अन्त भन्नुभयो, तर कहिले आउने विषयमा केही पनि कस्तो भन्नुभयो, छिटै आउनु बुझाउँछु मात्र भन्नुभयो। अनि हामीले भन्यौँ कि 5 वर्षमा छिटो आउने भन्ने त्यसो होइन होला, अर्को सभा नियम अहिले त सदन चल्दैको होला, महिनाको पहिलो हप्ता आउनुपर्छ भन्ने होइन, यो नियमावली अनुसार जानुपर्ने होला, त्यसरी एक दिन आउँछु एक छुट्टी आउँछु भन्ने कुराले कहाँ हुन्छ, कहिले आउने के गर्ने, आज बरु चाहिँ त्यो उहाँको प्रश्नोत्तरको समय राखेर जाउँ, प्रश्नोत्तरका लागि प्रश्नहरू पनि लिने कुरा हुन्छ त्यो पनि गरौँ भनेको सहमति यसमा मनमा लिनु पऱ्यो। उहाँ कन्फ्युजन हुनुहुन्छ हातमा लाग्छ, प्रधानमन्त्रीले उहाँलाई त्यति चाहिँ सकारात्मक जवाब दिएन जस्तो लाग्छ मलाई।
22: अब जुन डाक्नु भएको छ मंगलबार अर्को बैठक होइन, त्यो बैठकमा नि तपाईँहरूले चाहिँ विरोध यसै गरी गर्नुहुन्छ आज जस्तो?
21: हाम्रो विरोध गर्ने कुनै पनि रहर होइन, हामी संसदीय प्रक्रियालाई अवरुद्ध गर्ने, संसद पनि अवरुद्ध होस् भन्ने चाहनुहुन्छ, हामी संसद सुधार होस्, जनताका आवाजहरू जनताका समस्याहरू त्यहाँ बुलन्द हुन्, सरकारलाई जवाब दिए गरौँ, संविधान र लोकतन्त्रलाई कार्यान्वयन गरौँ, जनताका पनि समस्याहरूलाई समाधान गर्दै जाउँ, त्यसका लागि संसद निर्णय हुन जरुरी छ भन्ने कुरामा हामी सचेत छौँ र यसप्रति हामी पूर्ण जिम्मेवार पनि छौँ।
22: अब सत्तापक्षीहरूको चाहिँ भनाइ के छ भने प्रधानमन्त्रीको तर्फबाट जिम्मेवार मन्त्रीहरूलाई जवाफ दिन खटाइएकै छ, यो हुँदाखेरि प्रधानमन्त्री आए पनि नआए पनि त्यति फरक पर्दैन भन्ने उहाँको जिकिर छ। लगातार यही विषयमा तपाईँहरू अल्झिरहँदाखेरि समय खेर फाले जस्तो होला नि त। फेरि
21: निष्ठा कार्यक्रम समयमा प्रधानमन्त्री उपस्थित हुनुपर्छ भन्यो, उहाँले प्रतिसभा नियमावलीको दुहाई दिनुभयो, प्रतिसभा नियमावलीको अफिसले प्रधानमन्त्रीको चाहिँ वारिस त अर्को मन्त्री पनि हुन्छ, यो नियमावलीको तयार छ, यो नियमावली हुन्छ, यसो गरेको हुन्छ। यद्यपि संसारमा कोही पनि निष्ठा कार्यक्रमको जवाब दिन प्रधानमन्त्री बाहेक अरू मन्त्री आएको छैन, अहिलेसम्म नेपालमा पनि अरू आएको छैन। मनमोहनले भन्न चाह सुप्रेन्द्र भन्न चाह जिल्ला प्रसाद कोइरालाले हस्पिटलको बेडबाट भए पनि उहाँले पनि जवाब दिनुभएको छ। अहिलेसम्म कुनै पनि सरकारले कुनै पनि प्रधानमन्त्री निष्ठा कार्यक्रममा त्यो प्रधानमन्त्री जन जवाब दिन पठाएको छैन, तर उहाँले त्यो नियमावलीको दुवाई दिनुभयो, मन्त्रीले दिन पाउँछ भन्नुभयो। अनि आज त्यही नियमावलीको 56 थियो, प्रधानमन्त्री प्रत्येक महिना संसद चलेको चाहिँ बेलामा प्रत्येक महिनाको पहिलो हप्ताभित्र प्रधानमन्त्री अनिवार्य जवाब दिनुपर्ने व्यवस्था गरेको छ, अनि त्यो चाहिँ कार्यान्वयन गर्नु पर्दैन। आज आउनुपर्ने आज जेठ 7 गते पहिलो हप्ताको अन्तिम दिन, आजसम्म पनि आज पनि थिएन, हामीले शून्य समय विशेष समय आकृष्ट समय चाहिँ हुँदैन, अझै पनि प्रधानमन्त्रीको प्रश्न चोरा छ, प्रधानमन्त्री आउनुहुन्छ भन्ने हामीलाई अपेक्षा थियो।
12: उनी थिए एमालेका प्रमुख सचेतक ऐनबहादुर महर। अब एउटा अन्तर्राष्ट्रिय प्रसंग, प्यालेस्टाइन समर्थक गाजा अभियान कर्मीहरूलाई गरिएको व्यवहारलाई लिएर इजरायलले अन्तर्राष्ट्रिय निन्दाको सामना गरिरहेको छ। इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतमार बेन गभीरले हात पछाडि बगेर बाँधिएको अवस्थामा देखिएका अभियान कर्मीहरूलाई गिज्याएको भिडियो सार्वजनिक भएपछि कैयौं देशले आक्रोश जनाएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
14: इजरायलका कट्टरपन्थी मन्त्रीको व्यवहारप्रति अमेरिका, युके, फ्रान्स, इटली र क्यानाडा सहितका देशहरूले रोष व्यक्त गरेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि उक्त कार्य इजरायली मान्यता अनुरूप नभएको भन्दै आलोचना गरेका छन्। इजरायलले हिरासतमा लिएका अभियान कर्मीमाथि शारीरिक दुर्व्यवहार गरिएको र गम्भीर चोटपटक लागेको उक्त समूहका प्रतिनिधिले बताएका छन्। इजरायली अधिकारीहरूले आरोपबारे कुनै प्रतिक्रिया जनाएका छैनन्। अस्ट्रेलिया, इटली, फ्रान्स, द नेदरल्याण्ड्स, बेल्जियम र स्पेन सहितका कैयौं देशहरूले आफ्नो देशमा रहेका इजरायली राजदूतलाई बोलाएर बेन गभीरका कार्यको निन्दा गरेका छन्।
12: अब अन्त्यमा देशभित्रकै एउटा प्रसंग,
22: पोखरामा पहिलो पटक अटिजम भएका बालबालिकाका लागि लक्षित गरेर सामुदायिक विद्यालयमा अटिजम स्रोत केन्द्र सञ्चालनमा आएको छ। यसअघि अटिजम भएका बालबालिकाका लागि निजी क्षेत्रले केयर सेन्टर र कक्षा सञ्चालन गरे पनि सामुदायिक विद्यालयमा पहिलो पटक अटिजम स्रोत केन्द्र सञ्चालनमा आएको पोखरा महानगरपालिकाका अधिकारीले बताएका छन्। अटिजम भएका बालबालिकाका शिक्षाका निम्ति उचित व्यवस्था नभएका हुँदा सरकारले हालै एक निर्णय गर्दै सातै प्रदेशमा अटिजम भएका बालबालिकाका निम्ति नमूना विद्यालय स्थापना गर्ने जनाएको थियो। पोखराबाट कृष्णमणि बरालले पठाएको रिपोर्ट सुनौ।
0: पोखरा पालिखेचोकी राधा मल्लका जुम्ल्या छोरी र छोरा छन्। सामान्य रहेकी छोरी नियमित विद्यालयमा जाने गर्दछिन्। अटिजम भएका छोरालाई स्कूलहरूले निगाली दिएपछि स्कूल फेरिरहनु पर्ने बाध्यता रहँदै आएकोमा पोखराको जानकी माविमा गत भदौदेखि अटिजम स्रोत केन्द्र सञ्चालन भएर कक्षा शुरू भएपछि सहज भएको राधा बताउँछिन्।
1: नबोल्ने बच्चालाई डेकेरहरू जति नै छ होइन, बोल्ने बच्चा लेख्ने बच्चालाई चाहिँ नर्मल स्कूलले चाहिँ नसक्ने भयो। सरहरूले सहयोग गर्नुहुन्छ, प्यारेन्ट्सहरूले यस्तो बच्चा ल्याएको भन्नुहुन्छ, प्यारेन्ट्सहरूले सहयोग गर्नुहुन्छ, हाम्रो यत्रो लगानी गरेको डुब्छ भन्नुहुन्छ कि। मेरो त चारवटा पाँचवटा स्कुल फेरिसक्यो, अहिले चाहिँ अब यहाँ थाहा पाएर ल्याउँदैछु। यहाँ त अब सुरुवात हो है, अब उहाँले गर्दै हुनुहुन्छ।
0: विद्यालयमा कसरी पढाइ सुरु भएको छ त जानकी अटिजम सेन्टर पोखराका इन्चार्ज कमल प्रसाद आचार्य।
2: अटिजम भएको विद्यार्थीहरूलाई मात्रै हामीले भर्ना लिन्छौँ। सुरुवाती चरणमा भएको हुनाले हामीले सबै कुरा व्यवस्थापन गर्न गरिरहेका छैनौँ, तालिमको अवधिमै छौँ र यसमा चाहिँ अब दुई चारजना प्यारेन्ट्स अनि त्यसपछि शिक्षकहरू ट्रेनर हुनुहुन्छ, उहाँहरूको सहायताले हामी क्लास चलाइरहेका छौँ।
0: अटिजम कस्तो समस्या हो, अटिजम भएको कसरी थाहा पाउने त पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका बालरोग विशेषज्ञ प्रोफेसर डाक्टर रामचन्द्र बास्तोला।
23: अटिजम हाम्रो देशलाई पनि व्यापक रूपमा असर पारेको एउटा रोग हो, जुन नेपाल अटिजम सोसाइटीको प्रारम्भिक आकलन अनुसार 1000 जनामा 5-8 जना बच्चाहरूमा भएको समस्या हो। यो प्राय जसो 4-5 वर्षमा हामीहरूले डायग्नोसिस कन्फर्म गर्छौँ भने 2 वर्षबाट नै हामीहरूलाई लगभग शंका लाइसकेको हुन्छ। अब कसरी पत्ता लाउँदै यो भन्दा यो असामान्य खालको आनी बानी हुन्छ, जस्तो धेरै हात चलाउने, हल्लाउने, एउटै चिज हातमा राखेर खेलाइराख्ने, कुनै चिज परिवर्तन गर्न खोजियो बाबुमाबाट भने त्यसको चाहिँ प्रतिकार गर्ने र यसको उपचारमा बिहेभियर थेरापी, स्पिच र ल्याङ्ग्वेज थेरापी र अकुपेसनल थेरापी तीनटा चाहिँ मुख्य हुन्। तर नेपालको परिवेक्षमा भन्नुहुन्छ भने यो लभ थेरापी अर्थात माया गर्ने, मायाले जित्ने हो।
0: अटिजम भएका बाल बालिकाका लागि थप स्रोत कक्षा सञ्चालनका लागि के कस्ता कार्यक्रम छन् त पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य।
24: सुरुमा हामीले एउटा क्लास 40 जनाका लागि यो सुरुवात गरेका हौँ, त्यसमा चाहिँ धेरैजना वेटिङमा हुनुहुन्छ। यो वर्ष हामी त्यसको क्षमता बढाउने, विद्यार्थी संख्या र अरू त्यसलाई चाहिने इन्फ्रास्ट्रक्चरहरू सँगसँगै मेन पावर पनि बढाउने गरिकन योजना बनाएका छौँ।
0: अटिजम भएका बाल बालिका र अभिभावकलाई पर्ने मनोवैज्ञानिक दबाव अन्त्य हुने गरी सरकारले कार्यक्रम ल्याउनु पर्ने मनोचिकित्सकले सुझाएका छन्। कृष्णमणि बराल, बीबीसी पोखरा।
22: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: जब जब गर्मी महीना आउँछ तब तब अमूल्य ब्रान्डको आइसक्रिमहरूको याद आउँछ। म्याङ्गो, लिची, कोला, स्ट्रबेरी, कुल्फी, चोकोबार, चोको फनबार, आहा कति मिठो, मलाई त साह्रै मन पर्छ। यति मात्रै कहाँ हो र, शुद्ध दूधले बनेको अमूल्य ब्रान्डको आइसक्रिमको खोवा कुल्फी, कर्नेटो र पार्टीहरूको लागि फ्यामिली प्याक, पार्टी प्याकका सुविधा हुनुका साथै अन्य विभिन्न फ्लेभरका आइसक्रिमहरू र सादा आइस बलक पनि उत्पादन गरिन्छ। मैले त वर्षेनी खान्छु। अब खाने पालो तपाईँको जुन ठाउँ जानुहुन्छ उही ठाउँ पाउनुहुन्छ अमूल्य ब्रान्डको आइसक्रिमहरू। एकचोटि खोजी खोजी खाऊ है।
1: यदि तपाईँ अमूल्य ब्रान्डका आइसक्रिमहरू बिक्री वितरण गर्न चाहनुहुन्छ भने धरौटी राखेर डिप फ्रिज उपलब्ध गराउने सुविधा रहेको छ। सम्पर्कको लागि बर्दादेवी डेरी उद्योग टिकापुर 1 ब्लक नम्बर 13, सम्पर्क नम्बर 98584 89455 र 98673 69622।
0: रियल मिल्क, रियल आइसक्रिम, अमूल्य आइसक्रिम, खोजी खोजी खाऊ। यी ब्रान्डका आइसक्रिमहरू जहाँ पनि उपलब्ध छ।

0: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन बारेको अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
0: एकतानगर कार्य समितिको भवन वडा नम्बर 1 जेठ 8 गते समय बिहान 10 बजेदेखि,
1: नारायणपुर स्वास्थ्य चौकी वडा नम्बर 6 जेठ 10 गते समय बिहान 10 बजेदेखि,
0: झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9 जेठ 11 गते समय बिहान 10 बजेदेखि,
1: रामपुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 3 जेठ 12 गते समय बिहान 10 बजेदेखि।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
0: जेठ 16 गते शनिबारका दिन
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
0: डाक्टर आउने दिन जेठ 16 गते शनिबार,
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म, बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 73 77 72।
1: कर्णाली माध्यमिक विद्यालय टिकापुरमा कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित कर्णाली माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 सालका लागि कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ। तपसिल
1: प्रवेश परीक्षा फारम वितरण हुने मिति 2083 साल वैशाख 21 गते सम्म, सीट संख्या 48 जना मात्र, फारम उपलब्ध हुने समय बिहान 10 बजेदेखि 4 बजेसम्म, आवश्यक कागजातहरू कक्षा 8 उत्तीर्ण गरेको प्रमाण पत्रको प्रतिलिपि, जन्म दर्ताको प्रतिलिपि र फोटो 2 प्रति।
5: प्रवेश परीक्षाको मिति टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा संघको समन्वयमा तय गरी जानकारी गराइनेछ।
1: कर्णाली माध्यमिक विद्यालय टिकापुर 1 कैलाली, प्रधानाध्यापक धर्मराज शर्मा, सम्पर्क फोन नम्बर 9898 41 67 र 091 5 61 411।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: सासानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते, 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
0: टीकापुर अस्पताल, टीकापुर, कैलाली।
2: नवजीवन सहकारी संस्था लिमिटेडको 32 वार्षिक साधारण सभा तथा सो सभाले गर्ने संस्थाको नयाँ कार्य समितिको निर्वाचन समेत निम्न मिति, समय र स्थानमा हुने भएकाले संस्थाका सम्पूर्ण शेष सदस्य महानुभावहरूलाई संस्थाको शेष सदस्य परिचय पत्र वा नेपाल सरकारले प्रमाणित गरी जारी गरेको फोटो सहितको परिचय खुल्ने कागजातका साथ उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ। मिति 2083 जेठ 9 गते शनिबार। समय बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म। स्थान ओम प्यालेस, धनगढ़ी, कैलाली। नवजीवन सहकारी संस्था लिमिटेड, धनगढ़ी, कैलाली। विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091520283।
3: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ? छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर, टीकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कोण पछाडी। फोन नम्बर 98648336213।

0: by download on host Nepa app.
1: Pali man ko Nepa, Nepali pan ko Nepa.
2: भर्ना खुल्यो।
3: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा सामान्य चिकित्सा एसए कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
2: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म।
3: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctvtexam.org.np मा उपलब्ध गराइएको आईटीएमएस अनलाइनमा भरी सबमिट गर्नुपर्नेछ।
2: सामुदायिक क्याम्पस भएकोले एसए कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
3: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
2: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
3: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
2: एसई एसएलसी वा प्राविधिक एसएलसी को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि नागरिकता वा जन्म दर्ता लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
3: नोट, सामान्य चिकित्सा एचए अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलाली, सम्पर्क नम्बर 0915602039, 9858470709, 9848677786 र 9845449997।
4: महापार्वती मेडिकल स्टोर जोशीपुरमा
5: जेठ 9 गते शनिबारका दिन
4: शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर अजय भट्ट बिरामी जाँच गर्न आउँदै हुनुहुन्छ।
6: परामर्श तथा उपचार हुने समस्याहरू
4: ब्लड प्रेसर गडबड भइराख्ने
6: आत्तिने तथा डर लाग्ने
4: मुटुको चालमा गडबडी
6: हात खुट्टामा झमझम हुने
4: मुटुको अपरेशनको फलो अप
6: मुटु रोग सम्बन्धी सम्पूर्ण उपचार
4: छाती दुख्ने समस्या
6: श्वास फेर्न गाह्रो भएको समस्या
4: र सुगर थाइराइड दम निमोनिया सम्बन्धी सम्पूर्ण रोगको उपचार
6: डाक्टर आउने मिति हरेक महिनाको पहिलो शनिबार
5: जेठ 9 गते शनिबारका दिन
6: समय बिहान 10 बजे।
4: विस्तृत जानकारीको लागि सम्पर्क महापार्वती मेडिकल स्टोर जोशीपुर गाउँपालिका 2 जोशीपुर बजार कैलाली सम्पर्क नम्बर 9821613406 र 9848639785 9848639785।

0: वर्षेनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000 देखि 75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान,
1: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 को विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
3: रमा, के तिमीलाई थाहा छ नेपालको संविधानले शारीरिक वा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको संरचनामा सहभागी हुने र सार्वजनिक सेवाको लाभमा समावेश गर्ने अधिकार प्रदान गर्दछ नि?
4: ए हो र श्याम, यो त कस्तो राम्रो कुरा।
3: त्यति मात्र हो र रमा, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐनले त शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक भौतिक पूर्वाधार, यातायात र सूचना तथा संचार सेवाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँचको सुनिश्चितता पनि गर्दछ नि।
4: ओहो, उसो हो भने त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो पहिचानको लागि अपाङ्गता परिचय पत्र प्राप्त गर्न छिट्टै आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुपर्छ।
3: हो नि, अपाङ्गताको पहिचान प्राप्त गरी राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न आफै अग्रसर हुनुपर्छ।
4: अनि सेवा प्रदायक निकाय, तपाईँ हामी सबैले उहाँहरूलाई सक्दो मदत पनि गर्नुपर्छ नि।
3: सोरै आन सत्य भन्यो रमा,
5: अपाङ्गता भएका व्यक्तिहरू असक्षम हुँदैन, उहाँहरूसँग फरक क्षमता हुन्छ।
6: साइनिङ अस्पताल आईएनएफ नेपाल बाँके अधिकार तथा समावेशीकरण परियोजनाद्वारा जनहितमा जारी सन्देश।

0: आमा राति छ कता जान लाग्नु भयो नि
1: पिसाब लाग्यो चर्पी जान लाग्यो नि
0: ए पख्न त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु लिएर जानुहोस्
1: किन नि सानो लट्ठी र टर्च लाइट
0: किन हुनु नि आमा रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ किनकि बर्खायामको समय छ सर्पहरू हुन सक्छन् टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्
1: कति राम्रो सल्लाह दिएको सानो तिमीले
0: आमा हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि अझै धानबारी झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन् आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन् भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
4: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
5: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना
6: सिटिभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना सामान्य चिकित्सा HA 40 जना नेत्र विज्ञान OA 40 जना डिप्लोमा इन फार्मेसी DPF 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ
5: भर्ना कार्यक्रम
6: अनलाइन आवेदन फारम वितरण सुरु 29 गतेदेखि
5: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार
6: आवेदन फारम शुल्क रु 1000 मात्र अनलाइन आवेदन फारम www.city

0: टीकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
1: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बिहोरा सबैमा जानकारी गराइन्छ।
2: टीकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
1: व्यवसायी स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाणपत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
1: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टीकापुर नगरपालिका कार्यालय।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: ए रुक रुक रुक
3: के भयो किन कराएको यस्तो
2: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
4: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र
2: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
5: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि।

0: टीकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
1: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बिहोरा सबैमा जानकारी गराइन्छ।
2: टीकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमन

0: क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
2: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
0: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नु पर्नेछ।
1: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
0: कृत्रिम अभाव सिर्जना गर्ने कालो बजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
1: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
0: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
1: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
0: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने होरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
3: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
7: सार्वजनिक सुनवाई कार्यक्रम हुने बारेको सूचना। जानकी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 प्रदान गरेको सेवा प्रवाह सम्पादन गरेको काम कारबाही र गाउँपालिकासँग सम्बन्धित विविध विषयका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम गर्ने तय भएकाले तपसिल बमोजिमको मिति समय र स्थानमा सरकारवालाहरू तथा सेवाग्राही राजनैतिक दल गैर सरकारी संघ संस्था बरघर नागरिक समाजसेवी बुद्धिजीवी संचारकर्मी एवं सम्पूर्ण जानकी गाउँपालिका वासीको गरिमामय उपस्थिति तथा सहभागिताका लागि हार्दिक अनुरोध छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 8 गते, समय दिउँसो 1 बजे, स्थान वडा नम्बर 8 को कार्यालय जबलपुर कैलाली, जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली कैलाली।
8: नवजीवन सहकारी संस्था लिमिटेडको 32 वार्षिक साधारण सभा तथा सो सभाले गर्ने संस्थाको नयाँ कार्य समितिको निर्वाचन समेत निम्न मिति समय र स्थानमा हुने भएकाले संस्थाका सम्पूर्ण शेष सदस्य महानुभावहरूलाई संस्थाको शेष सदस्य परिचय पत्र वा नेपाल सरकारले प्रमाणित गरी जारी गरेको फोटो सहितको परिचय खुल्ने कागजातका साथ उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ। मिति 2083 जेठ 9 गते शनिबार, समय बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म, स्थान ओम प्यालेस धनगढी कैलाली, नवजीवन सहकारी संस्था लिमिटेड धनगढी कैलाली। विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091520283।
9: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

उन्हें कई पिताजी का चरण में गए रतुष्टालाय विनती कर रहा है, मोहम्मद मेरो छोरो धेरै विद्वान बुद्धिमान छ, जालावा न जाला है, पर अपने ठीक ही समय भनिदिन्छु भनेर आज्ञा गर्दिनु भयो र मेरो बाबु राजन स्वर्गमा मरे पछि पुण्य गरेर जानु पाउने ठाउँमा आज जिउँदै त्यहाँ गएर यज्ञमा वर्ण भएर बस्ने त्यहाँका सारा जनहरूलाई चित्त बुझाउने राजा इन्द्रको पण्डित बन्ने पुरोहित बन्ने यो त भाग्य होइन र यदि मैले भनेको वचन मान्छौ भनेदेखि जाऊ भनेर बुबा तोष्टाले भन्नुभएको थियो हो पिता हजुरले त्यो भन्नै नहुने कुरा आज्ञा पो, तर बुबाले भनेपछि मैले जानै पर्यो पर्न त। वचनको मूर्ति, पिताको मूर्ति, आधारको मूर्ति, वचन ध्यानको मूर्ति, गुरुको मूर्ति, अब स्नेहको मूर्ति, आमाको मूर्ति, दयाको मूर्ति, दिदी बहिनीको मूर्ति, मैले जानै पर्यो, जान चाहिँ जान्छु तर होला राम्रो होला नहोला भनिकन अहिले तोष्टा ऋषिका छोरा विश्वरूप महाराज भगवान परमात्माको भक्त महाराज इन्द्रको चरणमा पासमा पुग्नुभयो, महाराज इन्द्र अब तपाईँको पण्डित पदमा म आएँ, मलाई हजुरले जब नियुक्ति गराउनु भयो वर्ण गर्नुभयो, अब तपाईँको पर्वमा म एउटा कुराको निर्दिष्ट गराइदिन्छु भनिकन पहिलो कनसरी बलियो बनाउने र शत्रुले दमन गर्न नसक्ने अभेद नाम गरेको कवच दिनुभयो जसको नाम हो नारायण कवच। त्यो नारायण कवच लगाउँदाखेरि म बिहानी के गर्नु कसरी लगाउनु अब यसको बारेमा यहाँ बताउँछु राजु बाच। याय गुप्त सहस्त्राक्षस सभान रिपु सैनिकान किरणान्य बबडेर्चित्य त्रैलोक्य बबुज श्रियम। राजा आज्ञा गर्नुहुन्छ बिहान जुरुक उठ्नु, विश्वरूपले महाराज इन्द्रलाई पुरोहितको पदमा बस्दाखेरिमा दिएको यो प्रकारको गोप्य मन्त्र, इन्द्र महाराज तिमी रक्षित हो, दैत्य सेनालाई तिमीले जित, र यसदेखि पछाडिबाट राजाले आज्ञा गर्नुभयो इन्द्र यमराज सारा सम्पूर्ण सबैको कल्याण हुन सक्ने नारायण कवच विश्वरूपले इन्द्र महाराजलाई दिनुभएको। विश्वरूप भन्नुहुन्छ आज्ञा गरी बक्सन्छ, पहिला हात पाउ शुद्ध गर, उदो उत्तरपट्टि फर्क, अष्टाक्षर र द्वादशाक्षर मन्त्रले अभ्यास करन्यास गर, ओम नमो भगवते वासु ओम, ओम नमो नमो नारायणाय, अङ्गुष्ठाभ्याम नमो नमो नारायणाय, तर्धनेभ्याम नमो नमो नमो नारायणाय, मध्यभाव्याम नमो नमो नारायणाय, अनामिकाभ्याम नमो नमो नारायणाय, जब कनिष्ठकाभ्याम नमो ओम नमो नारायणाय, कर तल कर पृष्ठाभ्याम नमो ओम नमो नारायणाय, प्रायपट भनेर ओम नमो भगवते वासुदेवाय, हृदय नमो नमो भगवते वासुदेवाय, शिरसे स्व नमो भगवते वासुदेवाय, कवचाय ओम नमो भगवते वासुदेवाय, नेत्रत्रया बौषट ओम नमो भगवते वासुदेवाय, अस्त्राय पट, यसरी शरीरलाई बान्नु है त बिहानी जुरुक उठेर। शत्रु लाग्दैनन्, लागे पनि लाग्दैन बाटो अन्त, यस्तो प्रकारले भगवानको भजनमा चित्त लगाउने, अनि त्यति भइसकेपछि परमात्माको प्रार्थना गर्नु के भनेदेखि ईश्वरको ध्यान गर्नु, गरूडमा चढ़ी बक्सेको आठ पाउ सम्पूर्ण शरीरमा रक्षतले पूर्ण भएका भगवानको ध्यान गर्दै भन्नु, जलेशमा रक्षतुमस्य मूर्ति यादुर गणे वरुणस्य पासाद, स्थलेषु माया बटुमा मनोव्यात त्रिविक्रमे खे बतु विश्वरूप, जलमा मलाई भगवान माछाले रक्षा गरिदिउन, फलमा वामनले, त्रिविक्रमले, आकाशमा नृसिंहले, संकटमा बराले, मार्गमा परशुरामले, गिरीमा रामचन्द्रले, प्रवासमा नारायणले, जागरण आदि प्रयोगादमा नरले, गर्भमा दत्तात्रले, योगमा कपिलले, कर्म बन्धन सनत कुमारले, मदनात्मा हय श्रेष्ठले, मार्गमा दीपमाप्ते पूर्व निरयात्मा धन्वन्तरले, कुभोजनमा ऋषभदेवले, द्वन्द्वमा यज्ञले, जनपवादमा बलभद्रले, कलात्मा शेषले, सर्पनागमा सर्पले, अनि व्यासले अज्ञानमा, बुद्धले पाखण्डमा, कल्कीले कली, कला मलात्मा, केशवले गदाया प्राप्तमा, गोविन्दले शारदीयामा, विष्णुले मध्याह्न दिनमा, मधुले अपराह्न दिनमा, माधवले सायममा, ऋषिकेशले प्रदोषमा, पद्मनाभले अर्धरात्रमा, ईश्वरात्रमा, जनार्दन उषाकालमा, दामोदरले अनुसन्धामा, विश्वेश्वरले प्रभातमा, हे चक्र हे रिपु सैन्य दण्ड दग्धी भन्दै यस्ता प्रकारबाट यक्ष भूत पिचास राक्षस चूर्णहरूले पनि चुन नसकुन् शत्रुले पनि अभेद कवच मैले लगाए, शंख ब्रह्मा जब सशंख आदि गरेका देवताको ध्यान गर्नु, मनन गर्नु, कीर्तन गर्नु, प्रार्थना गर्नु, आत्माको शान्ति गरिसकेपछि शत्रुले चुन सक्दैन, यिनै हो नारायण कवच। अनि शरीरमा कुनै प्रकारले वज्रबाण र शत्रुको दमन हुन सक्दैन भनिकन राजा परीक्षित आज्ञा गरी बक्सन्छ, हरे हरि शरणम, हरि शरणम, ओम हरे शरणम।

परीक्षित सुखदेव स्वामी ले प्रकारले नारायण कवच को प्रकरण आत्म शांति को अनुभूति को उपाख्यान प्रमाण कराउँदे हुनुहुन्छ भन्ने सम्बन्धको कथा है सद्यबाट। अनि सम्पूर्ण मामले गएर विन्ती गरेछन् मेरो भान्जा दुःख पाएपछि कि आमा कि मामा हो कि होइन जानेर त नि त्यसै कारणले अब त्यसो भनेदेखि अब हामीलाई दुःख पर्यो तपाईँले हामीलाई सेवा दिनु पर्यो मेरो भान्जा भनेर विन्ती गर्दाखेरि भान्जा के भन्छन् भनेदेखि के दिने मामा भन्दा दैत्यका पक्षमा लागेर देवताको सर्वनाशपट्टि लाग्नुहोस् भन्दा हेर्नुहोस् जसको नुन पानी खाइयो त्यसको गुणगान गाउनै पर्यो भन्दा होइन होइन मनै परेन भने कुनै हालतमा पनि कुनै कुरा मिल्नै सक्दैन मन पर्यो भनेदेखि जब गोप्य तरिकाले आफ्नो काम सफल पार्न किन मिल्दैन दिनु हुँदैन भने होइन गोप्य तरिकाले भनेपछि ल ठिकै छ भनेर मामाहरूलाई गोप्य तरिकाले हवन गर्न लाग्नुभयो हवन गर्दै गर्दै गर्दै गर्दै जाँदाखेरिमा प्रजापति स्वा इन्द्राय स्वा वरुणाय स्वा कुबेराय स्वा नमुची बिस्तारे स्वा बेसरी शम्बरासुर बिस्तारे स्वा बेसरी गर्दै जाँदा देवता जति चाहिँ दोब्लो दानम जति मोटो अब के भयो हो यो काम भन्दा गुरुको गल्ती भएछ यो कुरो पत्ता लगाइसकेपछि अब सिद्ध्याइदिन्छु भनेकन जब महाराज इन्द्रले वज्र प्रहार गरे गुरुको श्री काटे तर चट्टै श्री काटे चट्टै काट्दा जब च्याप्प जोडियो फेरि आने फेरि जोडियो फेरि आने फेरि जोडियो विश्वकर्माबाट बनाइएको वज्रको प्रभावबाट समुद्रको फिजमा लटपट्याएर हानेको वज्रको प्रभावबाट श्री च्वाट गिडियो श्री च्वाट गिडिसकेपछि अनि त्यसदेखि पछाडिबाट आखिरको बीचमा श्री च्वाट गिडिसकेपछि हाकार हुकार र चितकार जनजीवन अस्त व्यस्त अनि त्यसपछिबाट महाराज जब तोष्टाले आफ्नो छोरो मार्यो रे भन्ने थाहा पाउनुभयो तोष्टा ऋषिको जम्मा छोरा जब त्रिशिरको तिनटा चरा भएर शिर उडेर गयो अनि त्यसपछि तोष्टाले थाहा पाउनुभयो जसले मेरो छोरोलाई मार्यो पण्डित बनाउन लागेको यज्ञ गराउन लागेको वर्ण गराउन लागेको सम्मान गराउन लागेको आज मेरो छोराको मृत्यु गर्छ भनेदेखि परकेश राणाको तँलाई तँलाई सिद्ध्याउने प्रकारको अब छोरो मैले पनि पाम हेर जब तोष्टा ऋषिले भन्नुभयो हेर विश्वकर्मा त ब्राह्मण भएर ब्राह्मणको हत्या ब्राह्मणले गर्ने त्यसै कारणले आजबाट तेरो हत्या पनि गराउँछु र आखिरका बीचमा त आजबाट पतित भइस भन्ने श्राप दिनुभयो र तिनैका कुल पतित हुन गएपछि र तैले शिल्पी काम गरिस् ब्राह्मण भएर बाण बनाउने काम गरिस् भनेर जब तोष्टालाई पनि यता विश्वकर्मालाई श्राप परिरह्यो अनि विश्वकर्माजी पनि श्रापको भागी भन्नुभयो तोष्टा नाम गरेको ऋषिले आफ्नो छोरो जन्माउनका निमित्त मेरो पुत्रलाई मार्ने इन्द्रलाई सत्यानाश गर्छु भनेर महान एक आजको मितिबाट प्रयोजन गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सद्यबाट। अब महान प्रतापी महान पराक्रमी तोष्टा ऋषिले ब्रह्माजीको प्रति र अग्निदेवताको प्रतिमा प्रार्थना गरेर आफ्नो छोरो मार्ने विश्वरूप मार्नेवाला कुकर्मीलाई मार्न सकौं महाराज इन्द्रको हत्या गर्न सक्ने पुत्र पैदा गर्न सकौं भगवान अग्नि हे कि महापुरूष भनेर प्रार्थना गरे यज्ञ गर्दै गर्दै गर्दै गर्दै गर्दै जाँदाखेरिमा यज्ञको प्रतापबाट महापुरूष यस किसिमबाट महान डर लाग्दो प्रकारको प्रतापी पुत्र पैदा हुन आँट्यो जसको नाम वीरताले पूर्ण भएको असुर दानव सबै पक्षलाई आफ्नो कब्जामा लिन सक्ने र सबैबाट आतंकित फैलाएर आफ्नो कब्जामा लिन सक्ने वीर योद्धा पुरुषको पैदा भयो जसको नाम हो वीरता असुर वृत्रासुर नामको दानव पैदा भइसकेपछि त्यसले जनजीवन सारा सम्पूर्ण अस्तव्यस्त गर्यो सारालाई दचकायो हप्कायो अनि आफ्नो पञ्जामा सारा विश्व ब्रह्माण्ड लिने कोसिस पनि गर्यो महाराज के को निमित्त आह्वान गर्नुभयो भन्दा अरू कुराले होइन बाबा यो महान दुर्जन यो महान कुकर्मी यस्तो प्रकारको जब यो जब यस किसिमबाट आतताई हामीलाई बडो आपत्ति दियो विपत्ति दियो संकट दियो यो संकटबाट मोचन गर्नका लागि भनेर प्रार्थना गरिसकेपछि ल धन्दा नमान अब म जान्छु पिताश्री भनेर सरासर यस किसिमबाट जानुभयो र वृत्रासुर नामको दानवले घोर घम संग्रामको युद्ध स्तर कार्यक्रमको तयारी गर्यो ए राजा इन्द्रे त पापीमा नम्बर एक तैले मेरो दाजुलाई पण्डित बनाउन ल्याएको मार्ने तैले गुरु आमा भोगविलास गरिस् दिदी बहिनी बलात्कार गरिस् गोरु बनेर अर्कालाई जुरोमा बोकेर हिँडिस् गधा बनेर पनि तैँ तयारी छस् त्यति मात्रै होइन धर्मले नष्ट जनले नष्ट कर्तव्यले निष्ठाबाट नष्ट भएको तपाईँको बदमास आज तसँग लड्ने हो लाइज भनेर लडाइको लागि तयारी भयो र अनि त्यहाँदेखि प्रान्तका लागि सारा लड्नका लागि तयारी भइसकेपछि अनि त्यसदेखि पछाडिबाट महाराज परीक्षित अब के गर्ने कसो गर्ने भनिकन
जब यस्तो प्रभावबाट बडो समस्या प्राप्त गर्यो रे अनि जब त्यसदेखि पछाडि त्यसको निमित्त बडो संकट प्राप्त भएको खण्डमा राजा परीक्षितको हजुरमा सुखदेव स्वामीले बडो गम्भीर वाणी आज्ञा गर्नुभयो, लविश्वर अब ममाथि हजुरको दया भाव रहोस्, यदि ममाथिको कृपा र भाव रहोस् भनेर कृपा र दयाको भावको निमित्त अनि तुष्टा नामको ऋषिका छोरा विश्वरूपको हत्या भएको खण्डमा वृत्रासुर उनका भाइले राजा इन्द्रलाई चढ़ाई गरे। इन्द्र महाराज पलायन बाद भागी सकेनन् लड़ाईमा, यमले सकेनन्, वरूणले सकेनन्, कुबेरले सकेनन्, आग्नि नैऋत्य वायुशान उर्वादो सारा दस्तिकपाल जित्यो र हिरण्य कश्यप यस किसिमबाट जब त्यो मान डर लाग्दो वृत्रासुरले एक क्षत्रको राष्ट्रको अध्यक्ष भयो, त्यसपछिबाट त्यसलाई सिद्ध्याउन कसो गर्ने होला भनेर राजा इन्द्रले समस्याको विषयलाई लिएर प्रार्थना गर्न जानुभयो र ब्रह्माजीसँग

ब्रह्मा कमलमा विष्णु जलमा सौनका ऋषि प्रणाली यदि भइसकेपछि बडो संकट पर्यो र अब समाधानको निमित्त ब्रह्माजीलाई प्रार्थना गर्दा ब्रह्माले सक्नु भएन। अनि वृत्रासुर मार्न के गर्ने भनेर प्रार्थना गर्दा शिवजीको चरणमा गएर विन्ती गरे। राजा परीक्षितका हजुरमा सुखदेवले बडो प्रेम प्रभु श्रीमद् भागवतको महिमाको बारेमा प्रकाश पारिबक्स्यो। नौता सौनका ऋषि प्रणाली यसै प्रसंगको बीचमा यहाँलाई मैले जुन कथा प्रमाण गरे, अब ब्रह्माजीले पनि सम्भव भएन, शिवजीले पनि त्यो वृत्रासुर मार्न सक्ने सम्भावनाको आफ्नो कुरो जाहेर गरिबक्सिन। अब विष्णु भगवानलाई नै विन्ती गर्नु पर्यो भनेर प्रभुको चरणमा गएर विन्ती गरे। श्याम सुन्दर भगवान गर्छौ पुकार, श्याम सुन्दर भगवान गर्छौ पुकार, दर्शन दिऊ।

परमात्मा परमेश्वर प्रसन्न हुनुभयो, के माग्छौ देवता गणहरू भन्दा प्रभु हामीलाई दर्शन बख्शोस्, समस्याको समाधान गराई बख्शोस्। भगवान विन्ती गर्दा अह भगवान भन्नुहुन्छ के माग्छौ, वृत्रासुर मार्ने उपाय के हो ईश्वर भन्दाखेरि, यो दिग्विजय कार्यलाई कसरी समाप्ति बनाउने भन्दा, खै अब त्यो मलाई पनि थाहा छैन, त्यसमा नि होस पुर्याउनु पर्ला भन्ने हुकुम भयो भगवानबाट। प्रभुलाई पनि थाहा छैन भने कसबाट यसको मृत्युको हक प्राप्त हुन सक्छ त ईश्वर भनेर सोद्धाखेरिमा वृत्रासुरलाई मार्न लागे। अब मणिदीप वासिनी भुवनेश्वरीका चरणमा गएर विन्ती गरे। परीक्षितलाई सुखदेव स्वामीले बताउनु भयो अनि त्यसदेखि प्रान्त सौनका दृश्य प्रणाली, अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेर महाराजका हजुरमा सुखदेव स्वामीले बडो गम्भीर वाणीमा ध्यान मनन कीर्तन निधि ध्यास इत्यादि सारा प्रकरणबाट यथार्थ प्रकरण परमात्माको महिमा प्रस्तुत गरिसकिबसेको लौ त महाराज परीक्षित भनेर राजा परीक्षितलाई यस किसिमले श्रीमद् भागवतको महत्वको बारेमा प्रकाश पार्नुभएको छ। लौ त सौनका दृश्य प्रणाली कहीँबाट नमर्ने भएको कारणले दधिची नामको ऋषिको हाँडको यन्त्र अमोघ नामको वज्रमा जोडेर समुद्रको फिजमा लटपटाएर हात्तीमा चढेर जुन व्यक्तिले हान्छ त्यसैबाट वृत्रासुर मर्छ भन्ने यस्तो नीति भयो उपरान्त। लौ दधिची ऋषिको हाँडको यन्त्र माग्न कस कहाँ कसलाई पठाउने भन्दाखेरि ब्राह्मण सेव ब्राह्मणो गति माग्ने काममा बाहुनै सिपालु हुन्छन् भनेर बाहुनलाई पठाए। माग्ने काममा हाम्रो फल जतिको सिपालु कोही जातै हुँदैन, दिने गोरा चाहिँ बन्द, माग्ने गोरामा खुब टाटो हुन्छ हो। ल त्यसो भए त मिले त लौ र त्यसै कारणले लौ त माग्ने काममा जब यस किसिमबाट गएर जब यस किसिमले स्वयं सर्वाश्री सवारी हुनुभयो र अब कसलाई पठाउने भन्दा ब्राह्मणलाई नै पठाउने भन्दा ब्राह्मणलाई पठाइयो। लौ दधिची ऋषि भनेर विन्ती गरे, केलाई आउनुभयो भनेर सोद्धाखेरिमा हजुरको एक बित्ताको हाँड चाहियो हामीलाई बाह्र अङ्गुलको। भनेपछि ब्राह्मणले के भन्दे, अङ्गहीन था देही सर्वकर्म सुनक्षेम, अङ्गहीन भएपछि शरीरको महत्व हुँदैन, कहाँ दिन्छु एक बित्ताको हाँड, सम्भव छैन भनिदिनु भयो। अरू जात भए त्यत्तिकै लरकै लगाइहाल्थे, बाहुनले फेरि अर्को जाल फाले। होइन, एउटा कुरा विन्ती गरौँ गुरु, एउटा मरेर हजारजनाको हित हुन्छ भनेदेखि एउटा मर्न के अप्ठ्यारो, यसका लागि कल्याणकारी योजनाको निमित्त हजुरले दिइबस्नु पर्यो हाँडको यन्त्र भन्दा है। पुनर्ग्राम पुनर्वेतन पुनर्क्षेत्र पुनर्गृहम पुनः शुभा शुभम कर्म नशरीर पुनः पुनः घर गाउँ शहर बजार टाउन प्लान दाजुभाइ दिदीबहिनी सारा ठाउँमा पाइन्छ, शरीर पाइँदैन कसरी दिउँ भन्नु हो। मेरो महाराज एक भित्ता त हो नि भन्दा हुन्न दिन्न भन्नुभएको थियो, फेरि ब्राह्मणले अर्को जाल फाले। हेर्नुहोस्, एउटा मर्दा धेरैको कल्याण हुने विषयका लागि महान प्रतापी हरिश्चन्द्र राजाको दानको विषयले उनको कृति कस्तो छ, बलि राजाले दान दिएकोमा उनको कृति कस्तो छ, रन्तीदेव राजाले दान दिएकोमा उनको कृति सुनेर सारा मुक्ति हुन्छ, महाराधोज राजाले शरीरको हाफको दाहिनेपट्टि अगौनै काटेर दान दिए उनको कृति कस्तो रह्यो, फेरि कनशिवी राजाले मासु काटेर जब परिवारलाई बचाए कस्तो कृति रह्यो, त्यति मात्रै हो र कर्णले छोरो काटेर पाहुनालाई बुझाउन तयारी भए कत्रो कृति रह्यो। रेम भेम श्रेम नियम यो संसारमा सारा सम्पूर्ण भन्दा दानै ठुलो हो दिनुहोस् भनेपछि हो र त जस्तो बनाइदिइहाल्यो, अरू जात भए छैन छैन छैन भन्दै हुँदैन हुँदैन लोप भइहाल्छ, हाम्रा खलकले मिलायो लैजानु। अनि त्यसदेखि पछाडिबाट ल हुन्छ भनेर यस किसिमले योग मार्गको प्रभावबाट शरीरको प्राण आहुति दिनुभयो र सारा सम्पूर्ण हाँडहरू लगाएर अमोघ नामको वज्रमा जोडेर समुद्रको फिजमा लटपटाएर हात्तीमा चढेर महाराज इन्द्र लडाई गर्नको लागि अहिले वृत्रासुरको अगाडि कम्मर कसिसक्यो भन्ने सम्बन्धको कथा हे सत्यबाट। महाराज परीक्षित, अब यो श्रीमद् भागवत महापुराण कति कथाको वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो। लौतरीशेश्वर प्रणालीहरू, अब यहाँलाई जुन श्रीमद् भागवतको महिमाको वर्णन विस्तारको बारेमा मैले सबद प्रमाण गरिएको छु सरकार भनेर राजा परीक्षितलाई सुखदेव आज्ञा गर्नुहुन्छ।

0: एसईई उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: टिकापुर सामुदायिक पुस्तकालयको 6 साधारण सभा हुने बारेको सूचना
3: टिकापुर सामुदायिक पुस्तकालयको 6 वार्षिक साधारण सभामा उपस्थित हुन सम्पूर्ण आजीवन सदस्यज्यूहरू र संस्थागत सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। कुनै कारणवश पत्र नपुगेको भए यसै सूचनालाई आधार मानि तपसिलको मिति स्थान र समयमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभा हुने मिति
3: 2083 साल जेठ 9 गते शनिबार।
2: स्थान
3: टिकापुर उद्योग वाणिज्य संघको सभा हल।
2: समय
3: बिहान 11 बजे।
2: चुनावी सभामा प्रस्तुत हुने प्रस्तावहरू
3: हालको विधानको धारा 27 को गणपूरक संख्या संशोधन सम्बन्धमा कार्य समिति गठनको धारा 16 को उपधारा 6 थप गर्ने सम्बन्धमा
2: थप जानकारीको लागि
3: टिकापुर सामुदायिक पुस्तकालय फोन नम्बर 091-560-174।
4: ए रुक रुक रुक
5: के भयो किन कराएको यस्तो
4: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
6: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
4: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
7: अझै यो सुपर भ्यालु प्याक एस्पेक्ट 1-3 डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
8: नवजीवन सहकारी संस्था के 32 वार्षिक साधारण सभा सम्बन्धी सूचना नवजीवन सहकारी संस्था लिमिटेड के 32 वार्षिक साधारण सभा तथा ऊ सभा से कई जिना संस्था के नया कार्य समिति के निर्वाचन समेत निम्न मिति समय ओ स्थान में हुई न हुईले को से संस्था के संपूर्ण शेष सदस्य महानुभावक र संस्था के शेष सदस्य परिचय पत्र वा नेपाल सरकार से प्रमाणित करल जारी कई हिल फोटो सहित के परिचय खुलना कागजात के साथ उपस्थित हुईकला हार्दिक अनुरोध करती मिति 2083 जेठ 9 गते शनिवार समय बिहान के 8 बजे से संध्या 5 बजे सम स्थान ओम प्यालेस धनगढ़ी कैलाली नवजीवन सहकारी संस्था लिमिटेड धनगढ़ी कैलाली विस्तृत जानकारी के लग संपर्क नंबर 091-520-283।
9: समुन्नत समाज का लागी समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ट्ज।

0: रानी जमरा कुलरिया स्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समिति टिगापुर कैलालीको पहिलो साधारण सभाको बैठकको गणपूरक संख्या नपुगी तपसिलको मिति स्थान र समयमा पुनः बस्ने भएकाले पूर्ण पार्षदज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानेर साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल जेठ 10 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभाहल, समय बिहान 10 बजे। सम्पर्क नम्बर 0915160022। रानी जमरा कुलरिया स्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।
1: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: पशुपतिनाथ भगवान को
1: सार्वजनिक सुनवाई कार्यक्रम हुने बारेको सूचना। जानकी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 प्रदान गरेको सेवा प्रवाह, सम्पादन गरेको काम कारबाही र गाउँपालिकासँग सम्बन्धित विविध विषयका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम गर्ने तय भएकाले तपसिल बमोजिमको मिति, समय र स्थानमा सरकारवालाहरू तथा सेवाग्राही, राजनैतिक दल, गैर सरकारी संघ संस्था, वर्गहर, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, संचारकर्मी एवं सम्पूर्ण जानकी गाउँपालिका वासीको गरिमामय उपस्थिति तथा सहभागिताका लागि हार्दिक अनुरोध छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 8 गते, समय दिउँसो 1 बजे, स्थान वडा नम्बर 8 को कार्यालय जबलपुर कैलाली, जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली कैलाली।
2: विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना। 2083 असार 1 गतेबाट टिकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी